0: भन्ने 67787।
1: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
2: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
1: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
2: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
4: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
2: ओहो दाई, तपाईँले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त, बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
5: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
2: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
6: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्र्याङ, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै संचालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
7: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
8: त्यति सानो कुरामा पनि के को चिन्ता, त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एण्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
9: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
8: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एण्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
2: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
10: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
10: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर, अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
10: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
10: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
11: हरिओम लाभ रेडियो लिएर आउनु,
12: पूजा गर्ने बेलामा पनि के को रेडियो पण्डित बा,
11: यो माइलाले नि के कुरो गर्छ गर्छ, पहिले रेडियो मर्स्याङ्गदी एफएम श्रवण गरौँ, त्यसपछि बाँकी पूजापाठ गरिहालौला नि।
12: ए कुरो त्यसो पो, म ल्याइहाल्छु नि पण्डित बा।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू
1: एक्सट्रीम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 6 बजेको छ
2: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 24 गते शनिबार, सन 2026 अक्टोबर 10 तारीक, असोज कृष्ण पक्षको औंसी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित, अरू पदको मतगणना आज दिउँसोदेखि मात्रै शुरू हुने।
0: धादिङको गलौदीमा सड़क भाँचिएपछि पृथ्वी राजमार्ग अवरूद्ध, खुलाउने प्रयास चल्दै। बस पार्कमा यात्रुको चहल पहल, महँगो भाड़ा र डिजिटल भुक्तानी नहुँदा शास्ति।
4: 2022 समथिङ थियो, अब त 3475, अब क्यास मात्रै कारोबार हुने रे, प्रोत्साहन भन्दा बाहिरको कुरा गर्नुभयो, यो चाहिँ अब नराम्रो कुरा हो।
1: खाद्यान्न तथा तरकारीको भाव बढ्दा निम्न र मध्यम वर्गीय परिवार मर्कामा सरकारी नियमन प्रभावकारी बन्न सकेन।
0: भारतमा सीजेपीको आह्वानमा प्रदर्शन हुँदै नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कड़ा, पूर्व न्यायाधीश नाभीलाई नोबेल पुरस्कार दिने निर्णय लगत्तै आईसीसीमाथि अमेरिकी प्रतिबन्ध।
1: र नेपाली क्रिकेट टोली लिग टूको शीर्ष चारमा नपर्ने पक्का, प्लेअफ खेल्ने।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रंगिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरीदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रंगाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: काया कैरनमा अब खबरको सिलसिला नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ पार्टीको 15 महाधिवेशनबाट उहाँ सभापतिमा निर्वाचित हुनुभएको हो अघि बिहान सकिएको मतगणनामा थापाले 6584 मत प्राप्त गर्नुभएको छ सभापतिका अर्का उम्मेद्वार श्यामकृष्ण खड्कीले 375 मत ल्याउनु भएको छ 54 मत बदर भएको कांग्रेसको निर्वाचन समितिले जनाएको छ अरू पदाधिकारीको मतगणना बाँकी छ सभापति बाहेकका पदाधिकारीको मतगणना आज दिउँसो मात्रै गर्ने तयारी विभिन्न 231 पदका लागि 811 जनाले उम्मेद्वारी दिएका छन् यसमध्ये वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा महिला उपसभापतितर्फ पुष्पा भूषाल र काठमाडौँ उपत्यकाको महिलातर्फ केन्द्रीय सदस्यमा अमिता प्रधान शाक्य निर्विरोध भइसक्नु भएको छ अब कांग्रेसको लगाम गगन थापा र विश्वप्रकाश शर्माको हातमा पुगेको छ थापा र शर्मा कुनै समय नेभी संघको नेतृत्वमा सँगसँगै हुनुहुन्थ्यो 14 महाधिवेशनमा फरक फरक प्यानलबाट एउटै पद महामन्त्रीका प्रतिस्पर्धी पनि हुनुहुन्थ्यो दुवै विजय हुनुभयो नवे युवा आन्दोलनपछि यो जोड़ी कसिलो बन्यो विशेष महाधिवेशन गराउँदै नेतृत्वमा स्थापित भयो 15 महाधिवेशनले पनि कांग्रेस हाँक्ने जिम्मेवारी

0: पुष्टि जनाएका छन्। यही विषयमा शुक्रबार हिजो बसेको स्थायी समिति बैठकमा चर्को बहसमा रूपान्तरण भएको छ। नेताहरूले मनोनयनको श्रृंखलामा लगाम लगाउन मापदण्ड तय गर्नुपर्ने माग गरेपछि बैठकको एजेण्डा भन्दा मनोनयनकै विषयमा छलफल केन्द्रित भयो। केन्द्रीय कमिटि बैठकपछि ओली एमालेमा थप शक्तिशाली हुनुभएको छ। परामर्श र गृहकार्य विनय अध्यक्ष ओलीको प्रस्तावमा पार्टी बैठकहरूबाट मनोनयनको श्रृंखला अघि बढ़ाएको भन्दै नेताहरूले आपत्ति जनाएका हुन्। हिजोदेखि शुरू भएको स्थायी समिति बैठकमा नेताहरूले मनोनयनका लागि स्पष्ट मापदण्ड बनाउनुपर्ने विषयलाई प्राथमिकताका साथ उठाएका छन्। बैठकमा स्थायी समिति र पोलिट ब्यूरो गठन बाहेक बाँकी केन्द्रीय सदस्यहरूको मनोनयन, केन्द्रीय सल्लाहकार परिषद गठन र कार्य विभाजन लगायत विषय एजेण्डा छन्। तर एजेण्डामा प्रवेश गर्नु अघि नै स्थायी समितिमा नेताहरूले मापदण्ड बनाएर मात्रै प्रस्ताव अघि बढ़ाउनुपर्ने धारणा राखेका छन्। केन्द्रीय समितिले एकमतका साथ पार्टीलाई रूपान्तरण गर्दै अघि बढ़ाउने उद्देश्यले गरेका निर्णय मापदण्ड बिनाको मनोनयनले अर्थहीन बनाउने उनीहरूको तर्क छ। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।
1: सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक एआईजी बंशीलाल दाहाललाई सरकारले सेवाबाट बर्खास्त गरेको छ। पदीय आचरण विपरीत कार्य गरेको र अनुशासन न्यूनता प्रदर्शन गरेको अभियोगमा गृह मन्त्रालयले उनलाई सेवाबाट हटाउने निर्णय गरेको हो। तर उच्च पदस्थ सुरक्षा अधिकारीलाई बर्खास्त गर्दा अप्नाउनु पर्ने कानूनी प्रक्रिया र पारदर्शितामाथि पूर्व प्रहरी अधिकारी तथा सुरक्षा विज्ञहरूले प्रश्न उठाएका खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
0: नुवाकोट र रसुवा जिल्लाका भोटेकोशी बाढ़ी प्रभावित बाल बालिका मध्ये कम्तीमा 269 जनाले अभिभावक गुमाएको एक अध्ययनले देखाएको छ। राष्ट्रिय बाल अधिकार परिषदले काठमाण्डौ, नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा रहेका 584 बाल बालिकामाथि अध्ययन गरेको थियो। तीमध्ये 46% अर्थात 269 जना बाल बालिका आमा बुवा मध्ये एक र आमा बुवा दुवै सम्पर्कमा नभएर अभिभावकविहीन भएका हुन्। परिषदको प्रारम्भिक प्रतिवेदन अनुसार 41 बाल बालिकाले बुवा आमा दुवै गुमाएका छन्। भदौ 10 को बाढ़ीबाट अभिभावक विहीन बन्ने बाल बालिकाको यो संख्या अन्तिम भने होइन। यसैबीच भोटेकोशी बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा संचालन गर्ने भनिएको दादुरा खोप अभियान अनिश्चितकालका लागि रोकिएको छ। बाढ़ीका कारण विस्थापित 6 महिनादेखि 15 वर्ष मुनिका 35,000 भन्दा बढ़ी बाल बालिका कहाँ छन् भन्ने पत्ता लगाउन नसक्दा खोप अभियान रोकिएको स्वास्थ्यका अधिकारीहरूले बताएका छन्। ती बच्चाहरू अहिले प्रभावित ठाउँमा छैनन्। स्वास्थ्य सेवा विभागका एक कर्मचारीले भनेका छन् उनीहरू यो ठाउँमा पुगे भन्ने पनि केही जानकारी भएन, त्यसैले खोप कार्यक्रम गर्न शुरू गरिएन। सरकारले समयमै बाढ़ीबाट विस्थापितलाई पुनर्स्थापना गर्न ढिलाइ गर्नाले बाढ़ी पीड़ित तितरबितर भएका हुन्। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।
1: भदौ 10 गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले बगाएको रसुवा र नुवाकोटको सीमानामा रहेको बेत्रावतीमा बेलीब्रिज जडान कार्य अन्तिम चरणमा पुगेको छ। बाढ़ीको करिब 45 दिनपछि नेपाली सेनाको प्राविधिक टोलीले तीव्र नेतृत्व हिजो पुललाई वारपार अर्थात नुवाकोट र रसुवा दुवैतर्फ टेकाउने सफलता मिलेको छ। भोटेकोशी त्रिशुली नदीको बाढ़ीले पुल बगाएपछि रसुवा जिल्ला सड़क सञ्जालबाट करिब करिब अलगिएको थियो, जसका कारण दैनिक उपभोग्य सामग्रीको आपूर्ति, स्वास्थ्य उपचार र रसुवागढ़ी नाका हुँदै हुने चीन नेपाल व्यापार ठप्प प्राय बनेको थियो। दशैंकै मुखमा बेलीब्रिज सञ्चालनमा आउने खबरले चाड़बाड़का लागि घर फर्कने यात्रु र स्थानीय बासिन्दामा ठूलो उत्साह जगाएको खबर गोर्खा पत्रले लेखेको छ। काया कैरनमा दशैंको सड़क र टिकटको अवस्थाबारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: तिहार र छठमा अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्, दैनिक आकर्षक उपहार जित्नुहोस् र बम्परमा थाइल्यान्ड कुर्नुहोस्। द ट्रिपल फेस्टमा सहभागी हुन नयाँ अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्। एसएमएस मा अनर स्पेस आईएमईआई वा एसएन नम्बर टाइप गर्नुहोस्। 35001 मा एसएमएस पठाउनुहोस्। शर्तहरू लागू हुनेछन्।
1: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
2: होइन ए दाई, यति कुरा

0: किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
1: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ। वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
0: पाइन्छ नि। तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
1: वाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि
0: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
1: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
0: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
2: नार्क सीमित एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
0: यस सम्बन्धी ट्युटोरियल भिडियो सीमित र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
3: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले झिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उही, प्लान ए नभई प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भिन्नताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
4: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
5: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
4: विशेषताहरू:
5: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
4: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
5: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
5: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
8: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित, एमालेमा मनोमानी रोक्न ओलीलाई चुनौती, सशस्त्रका एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त, भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका बाल बालिकाको दादुरा खोप अभियान रोकियो, बेत्रावतीमा बेली ब्रिज जडान कार्य अन्तिम चरणमा लगायतका खबर।
9: अब बाँकी खबर। धादिङको गजुरी नजिकै गलौदीमा सड़क भाँसिएपछि पृथ्वी राजमार्ग हिजो बेलुकादेखि अवरूद्ध छ। सड़क भाँसिएको ठाउँमा भित्ता काटेर आजदेखि सड़क खुलाउने प्रयास भइरहेको धादिङ प्रहरीले जनाएको छ। सड़क अवरूद्ध भएपछि दशैंमा घर हिँडेका यात्रु अल्पत्र परेका छन्। दशैंको टिकट बुकिङ खुलेकै दिन काठमाडौँ ओहोरदोहोर गर्ने मुख्य सड़क अवरूद्ध भएको हो। पृथ्वी राजमार्ग भएर दैनिक 15,000 भन्दा धेरै गाड़ी ओहोरदोहोर गर्छन्। दशैंका बेला भने यो भन्दा पनि तीव्र संख्यामा गाड़ी ओहोर दोहोर गर्ने गरेका प्रहरीको भनाइ छ। यसअघि भदौ 14 भोटेकोशीको बाढ़ीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा पृथ्वी राजमार्गको कृष्णवीर खण्ड भाँसिएको थियो। भाँसिएको सड़क 18 दिनपछि सञ्चालनमा आएको थियो। यसअघि असोज पहिलो हप्ताको बाढ़ी पहिरोको कारण पनि झण्डै 5 दिन सड़क अवरूद्ध भएको थियो।
8: अहिले बागमती र मधेश प्रदेशका केही ठाउँ तथा कोशीका थोरै ठाउँमा पानी परिरहेको छ। काठमाडौँ उपत्यका र आसपासका जिल्ला तथा मधेश प्रदेशका धेरैजसो जिल्लामा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती काठमाडौँ उपत्यकामा ठूलो पानी परेको थियो। गैरातीको तुलनामा अहिले बिहान पानी पर्ने क्रम केही घटेको छ। मौसमविदहरूका अनुसार आजदेखि पानी पर्ने क्रम क्रमशः घट्ने र मौसममा सुधार हुँदै जाने अनुमान छ।
9: दशैंको अग्रिम टिकट बुकिङ हिजोदेखि खुलेको छ। काठमाडौँको नयाँ बस पार्कमा घर फर्कन चाहनेहरूको भीड़ छ। यसपालि टिकट काट्ने व्यवस्था अघिल्ला वर्षभन्दा धेरै व्यवस्थित देखिन्छ। पहिले घण्टौं लाइन लाग्ने काउन्टरमा यसपालि यात्रुले अघिल्ला वर्षको जस्तो लाइन लाग्नु पर्दैन। व्यवस्था सहज भए पनि भाड़ा भने धेरै महँगो भएको यात्रुको गुनासो छ। महेश गेवालीको रिपोर्ट।
10: कैलाली लम्की चुहाका सन्तोष विष्ट यसपालि पनि दशैंमा घर जानको लागि अग्रिम टिकट लिन नयाँ बस पार्क पुग्नुभयो। अग्रिम टिकटका लागि 26 गतेसम्म अलग काउन्टर राखिएको छ। टिकट पाउन सहज भए पनि भाड़ा एकजनाको 3,475 रूपियाँ तोकिएको छ। अघिल्लो वर्ष बढ़ीमा 2,500 रूपियाँ थियो। त्यसैमाथि बस पार्कमा डिजिटल भुक्तानीको व्यवस्था नहुँदा उहाँलाई समस्या भयो।
11: पहिलाको भन्दा अलिक सुविधा चाहिँ राम्रो लाग्यो अग्रिमको लागि चाहिँ। फोर प्लायर त अब लगभगै 2,225 समथिङ थियो, अब त 3,475। अब अहिलेको अब क्यास मात्रै कारोबार हुने रे, प्रोत्साहन भन्दा बाहिरको कुरा गर्नुभयो, यो चाहिँ अब नराम्रो कुरा हो। मान्छेले अब क्यास लेस भइसकेको जमानामा डिजिटललाई चाहिँ प्रोत्साहन गर्नुपर्ने हो।
10: अर्घाखाँचीकी अनिता भट्टराईको अनुभव भने ठिक उल्टो छ। उहाँ ललितपुर बस्नुहुन्छ। छोराछोरी पहिले नै गइसकेका छन् र अब श्रीमान श्रीमती मात्र फूलपातीको अघिल्लो दिन 30 गते जाने योजना छ। उहाँ दिउँसो 12:30 बजेतिर बस पार्क पुग्नुभयो र झण्डै 1 घण्टाको लाइन बसेपछि टिकट हातमा पर्यो। लुम्बिनी प्रदेशका पहाड़े जिल्लामा जान अरू ठाउँ भन्दा केही बढ़ी लाइन बस्नुपर्छ। तर अघिल्लो वर्षको भन्दा यसपालि यो पनि धेरै कम हो। घर जाने टिकट हात परेपछि उहाँ खुशी हुनुहुन्छ।
12: सजिलो भयो, धेरै लाइन बस्नु परेन, धेरै गाह्रो त भएन, अब पहिला पहिला जस्तो छैन। भनेकै सिट पायो, पहिरो जाँदा पानी आउँदा जान पाइन्न कि भन्ने भएको थियो, खुल्ला मौसम छ, टिकट पाइयो, भनेकै रमाइलो भइरहेछ।
10: जुम्लाको हिमा गाउँपालिका सिङ्जाका अंगराज भण्डारीलाई पनि टिकट लिन त्यति सजिलो भएन। पैसाको हिसाब गर्दा अलि नराम्रो लागे पनि दशैंको बेला घर जाँदा मनमा रमाइलो लागेको उहाँ बताउनुहुन्छ।
13: एकजना दाई चाहिँ अब कर्णालीकै रहेछ भनौँ, थाहा भएर उसले चाहिँ अलिक सजिलो तरिका सिकाएर काटेको भाषा। अब चित्त बुझ्छ के भन्नु, अब अलि महँगै रहेछ, 150 यस्तै सब। अरू त चाडपर्वमा त अब खुसी आइले, मेन कुरा भनेको अब आमा बुवालाई भेट्नु नै ठुलो कुरा हो। अब 1 वर्ष पछि गइन्छ, अब त्यही नै हामीसँग यात्रा चाहिँ अलिक राम्रो हुनु पर्यो। अब त्यही बाटो पनि अलिक मौसमले गर्दा पनि अलिक खराब नै जस्तो देखिन्छ। मनमा त रमाइलो लाग्छ, अब पैसा भाडा यताउति हेर्दा चाहिँ अलिक नराम्रै लाग्छ भनौँ।
10: कर्णालीको कालीकोट तिला गुफा नगरपालिकाका दुर्गा विश्वकर्मा यसपालि आफू जान नपाउने भएकाले दुखी हुनुहुन्छ। उहाँ लोकसेवाको तयारी गरिरहनु भएको छ र परीक्षा नजिक भएकाले यति बेला घर जान मिल्ने अवस्था छैन। त्यसैले आफू जान नपाए पनि भाइका लागि टिकट लिन बस पार्क पुग्नु भएको छ।
13: महँगो पनि अब महँगो नै हो, 2100 रुपियाँ 6 सुर्खेतको यहाँबाट। अब धेरै अब अन्य ठाउँहरू पनि महँगो छ। अब भने जस्तो टिकट पाइन्न, भाइलाई जा बाबामालाई भेटेर भन्ने भयो, अलिक कामसाम गर्नु पर्यो, कामको सिजन छ नि त, अब घाँस धानहरू पनि काट्नु छ, त्यही भएर बाबामालाई अलिकति खानेकुराहरू दसैँ खर्च लुगा सुखा पठाएर दिनु पर्यो, दुःख लाग्छ दसैँ तिहारको महलमा पनि जान नपाउँदा।
10: काठमाडौँको वसुन्धरा बस्ने अर्घ खाँचीको खाँचीकोटका किरण खड्का 30-31 गतेको टिकट लिने योजनामा नयाँ बस पार्क पुग्नु भएको छ। गएको वर्ष टिकट नपाएर उभिएरै घर पुगेको तितो अनुभवले गर्दा यसपालि अग्रिम टिकट लिन आएको उहाँ बताउनुहुन्छ।
14: मान्छेहरू बीचमा आउँदै टाठोबाट यसो बीचबीच टिकट काट्दाखेरि अलि अरूलाई पनि कष्टकर छ। पिछल्लो वर्ष मैले चाहिँ त्यो डाइरेक्ट गएको हो, टिकट नपाएरै उभिएर गएको थिएँ, त्यही भएर त्यो समस्याले गर्दा अहिले टिकट बनाएर अग्रिम टिकट बुकिङ गरेर जाऊँ भन्ने मेरो इच्छाले पहिले आयो।
8: आया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: सर्पको टुकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
16: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ, आतिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याऊ।
17: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डीटीएच के बाद डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: मेरा छोरा छोरी को सपना अंतरराष्ट्रीय स्तर को उच्च शिक्षा मस्ती चाहू। मैं विश्वास हम सपना और चाहना पूरा कर नेपाल जापान सेवा सेंटर ले।
3: हजुर, उच्च शिक्षा को लागि जापान को जुनसुक सिटी में अध्ययन गर्न र जापानी भाषा सिक्न को लागि हामी तपाईको साथमा छौं।
4: सम्पर्क नेपाल जापान सेवा सेंटर नागपोखरी काठमाडौं, फोन नंबर 44 28 242 44 28 242।
5: Come on, you will certainly be benefited.
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। चाडपर्व नजिकिएसँगै खाद्यान्न तथा तरकारीको भाव बढेको छ। सरकारले बजार अनुगमनलाई तीव्रता दिएको भने पनि आपूर्ति सहज बनाउन नसक्दा चाडपर्वको मुखैमा बजार भाव बढेको व्यवसायी तथा उपभोक्ता कर्मीको भनाई छ। कृष्णवीरमा सड़क अवरूद्ध हुँदा वैकल्पिक मार्गबाट सामान ल्याउनु परेको र त्यसले ढुवानी लागत बढ़ाएको व्यवसायीले बताउँदै आएका छन्। केही आपूर्तिकर्ता तथा उत्पादकले नै मूल्य बढ़ाए पनि नियामक निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्य नियन्त्रणका लागि प्रभावकारी हस्तक्षेप गर्न सकिरहेको छैन। पछिल्लो समय विपदका कारण सड़क बिग्रिएर रूट परिवर्तन गर्नुपर्दा ढुवानी भाड़ा बढ़ेको र त्यसको असर बजार मूल्यमा परेको देखिन्छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत समयमै खाद्यान्न आपूर्ति गरेर बजारमा हस्तक्षेप गर्नुपर्ने भए पनि त्यो प्रभावकारी हुन नसकेको उपभोक्ता कर्मीहरूको भनाई छ। विज्ञका अनुसार निम्न र मध्यमवर्गीय परिवारले वर्षभरि गर्ने खर्च मध्ये झण्डै 3 महिनाको बराबर खर्च चाडपर्वको बेला गर्छन्। दशैंलाई लक्षित गरेर वस्तुको उत्पादन र आपूर्ति बढ़ने भए पनि नेपालमा यही समयमा बजार मूल्य समेत बढ़ने गरेको छ। यसको प्रत्यक्ष असर निम्न र मध्यमवर्गीय परिवारमा पर्ने गरेको अर्थविद चन्द्रमणि अधिकारी बताउनुहुन्छ। उहाँका अनुसार निम्न तथा मध्यमवर्गीय परिवारले आफ्नो आमदानीको झण्डै 60% उपभोगमा खर्च गर्छन्। त्यसैले आमदानी नबढ़ने तर चाडपर्वको बेला महँगी बढ़ने अवस्थाले उनीहरूको पारिवारिक बजेट प्रभावित हुने गरेको छ। चाडपर्वसँगै बढ़्यो महँगी, फितलो सरकारी नियमन शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
6: अब विदेशका खबर। भारतमा कक्रोच जनता पार्टी सीजेपीको आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै आज वृहत प्रदर्शन हुँदैछ। यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा 20,000 भन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ। विदेशकै अर्को खबरमा अमेरिकाले अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीमाथि प्रतिबन्ध लगाएको छ। अदालतका पूर्व न्यायाधीश नाभी पिल्लेलाई नोबेल शान्ति पुरस्कार दिइएको केही घण्टापछि अमेरिकी विदेश मन्त्री मार्को रूबियोले अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई दोषी अदालतको संज्ञासहित सञ्चालनमा प्रतिबन्ध लगाउने बताएको समाचार संस्था एएफपीले जनाएको छ। यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हेगमा रहेको अदालत विरूद्ध लामो समयदेखि चलाइरहेको अभियानलाई थप तीव्र बनाउने कदमका रूपमा विश्लेषण गरिएको छ।
7: अब खेल खबर। नेपाली क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लीग टूको शीर्ष चारमा नपर्ने पक्का भएको छ। हिजो भएको लीग टू अन्तर्गतको खेलमा ओमानले क्यानाडालाई हराएसँगै नेपाल शीर्ष चारमा पर्ने सम्भावना सकिएको हो। नेपालले अब सिधै विश्वकप छनौट खेल्न पाउने छैन। नेपाली टोलीले अब प्ले अफ खेल्नेछ। क्यानाडालाई हराएपछि ओमानको 29 खेलबाट 33 अंक भएको छ। नेपालको 32 खेलबाट 24 अंक मात्रै छ र नेपालले अब बाँकी सबै खेल जित्दा पनि 32 अंकसम्म मात्र पुग्न सक्छ। नेपालले यो श्रृंखला अन्तर्गत भोलि क्यानाडासँग खेल्नेछ।
6: काया कैरनमा अब केही खबर संक्षेपमा। सरकारले ई बिडिङ क्यान्सिल गरेर हार्ड कपी मार्फत ठेक्का आह्वान गरी सम्झौता गर्ने प्रक्रिया शुरू गरेपछि निर्माण क्षेत्रमा फेरि दादागिरी प्रवृत्ति बढ़ेको छ। ठेक्का आह्वान भएका विकास कार्यालयका गेट चुल्ठे मुन्द्रीहरूले कब्जा गरेर ठेक्का प्रतिस्पर्धाविहीन बनाउन थालेका खबर आजको कान्तिपुरले लेखेको छ।
7: कृषि वन तथा पर्यावरण मन्त्रालयले उखु किसानलाई दशैं अगाडि 1,50,50,000 रूपियाँ अनुदान रकम वितरण गर्ने भएको छ। उखु उत्पादक किसानलाई प्रोत्साहन स्वरूप उपलब्ध गराइने अनुदान रकम वितरणका लागि कृषि मन्त्री गीता चौधरीले कार्यविधि समेत स्वीकृत गरिसक्नु भएको छ।
6: देशभर 5,00,000 भन्दा बढ़ी विद्यार्थी पढ़ने त्रिभुवन विश्वविद्यालयले अनलाइनबाट प्रश्न पत्र पठाउने र परीक्षा सकिएको 60 दिनभित्र नतिजा प्रकाशित गर्ने घोषणा गरेको छ।
7: मलेसियाले श्रमिकको न्यूनतम पारिश्रमिक प्रति महिना 1,700 रिंगिटबाट बढ़ाएर 2,000 अर्थात झण्डै 76,000 रूपियाँ पुर्याउने घोषणा गरेको छ। प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इब्राहिमका अनुसार बढ़ेको तलब आउँदो जूनदेखि लागू हुनेछ। मलेसियामा श्रमिकको न्यूनतम तलब वृद्धि शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
6: नेपाली कांग्रेसले अर्को महाधिवेशनदेखि पार्टी सभापति सहित कार्य समिति चयनमा वडा तहबाटै मतदान गर्ने व्यवस्था प्रस्ताव गरेको छ।
7: भोलि आइतबारदेखि काठमाडौँ उपत्यका विभिन्न 6 ठाउँमा एकीकृत बिक्री केन्द्र मार्फत जुनसुकै कम्पनीको खाली सिलिण्डर लगेर ग्यास पाइने भएको छ। दशैं अगाडि ग्यास आपूर्ति सहज गर्न सरकार र उद्योगीले उपभोक्तासँग भएका खाली सिलिण्डर साट्ने व्यवस्था मिलाएका हुन्।
6: काया कैरनमा अब पालो उखानको
7: लिदा जस्तो तिर्दा हुँदैन।
6: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
7: नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित, अरू पदको मतगणना आज दिउँसोदेखि मात्रै शुरू हुने।
6: धादिङको गलौदीमा सड़क भाँसिएपछि पृथ्वी राजमार्ग अवरूद्ध, खुलाउने प्रयास चल्दै। बस पार्कमा यात्रुको चहल पहल, महँगो भाड़ा र डिजिटल भुक्तानी नहुँदा शास्ति।
7: खाद्यान्न तथा तरकारीको भाव बढ्दा निम्न तथा मध्यम वर्गीय परिवार मर्कामा, सरकारी नियमन प्रभावकारी बन्न सकेन।
6: भारतमा सीजेपीको आह्वानमा प्रदर्शन हुँदै नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कड़ा, पूर्व न्यायाधीश नाभीलाई नोबेल पुरस्कार दिने निर्णय लगत्तै आईसीसीमाथि अमेरिकी प्रतिबन्ध।
7: र नेपाली क्रिकेट टोली लीग टूको शीर्ष चारमा नपर्ने पक्का, प्लेअफ खेल्ने।
6: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। पूर्व राष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किएको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ भण्डारी जस्तै देखिने मान्छे ओली जस्तै देखिने मान्छेबाट शपथ लिँदै गरेको देखाइएको छ। ओली जस्तै देखिने मान्छे शपथ गराउँदै भन्दैछन्, लाज नमानी, धक नमानी, लत्तो छोडेर। अनि भण्डारी जस्तै देखिने मान्छेको जवाब छ, त्यो पर्दैन। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्सेन एफएम 95 मेगाहर्ज।
1: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 30 गतेसम्मको लागि खटिनु हुने भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। नेपाल प्रहरीमा नयाँ भर्ना सम्बन्धी सूचना। नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रित्त रहेका सहायक प्रहरी निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्ना खुलेको हुँदा योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ। दरखास्त दिने अन्तिम मिति 2083 कार्तिक 10 गतेसम्म। दरखास्त बुझाउने स्थान प्रहरी सहायक निरीक्षकको लागि अनलाइन माध्यमबाट र प्रहरी कार्यालय सहयोगीको लागि देशभरका जिल्ला प्रहरी कार्यालयहरूमा निवेदन दिन सकिनेछ। विस्तृत जानकारीको लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइट वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ। सार्वजनिक जानकारीका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ। निशुल्क स्वास्थ्य शिविर हुने सूचना। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुङ्गाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्। निशुल्क जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखिराख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग भएमा,
2: डर लाग्ने, झसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहा हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा,
1: लागु पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
2: उदास भइरहने, जिउमा फूर्ति नहुने, अल्यास भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यावहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
1: निशुल्क जाँच हुने दिन र समय यही असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट।
2: मोडल सिटी हस्पिटल प्राली बेसी सहर, पुरानो लमजुङ मोडल हस्पिटल, पुरानै ठाउँमा, गल्ली नम्बर 14, फोन नम्बर 066-5200-004।
1: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।
3: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
4: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
3: थप जानकारी को लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको ठीक

0: नमस्कार। रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन www.radiomarsengdi.org मा बिहान 6:35 बजेको मर्सेङ्गी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: लमजुङमा चाडपर्व लक्षित सुरक्षा व्यवस्थामा विशेष कडाई, अवञ्छित गतिविधि हुन नदिन प्रहरीको सूक्ष्म निगरानी। बेसी शहर स्थित जिल्लाका बजारहरूमा चहल पहल शुरू, साबिक जस्तो व्यापार नभएको व्यवसायीहरूको भनाई। लमजुङका मुख्य व्यापारिक केन्द्रमा बजार अनुगमन, शुक्रबार मनाङ्गी चौतारा क्षेत्रका किराना बेकरी तथा होटलहरूमा अनुगमन र हातेमालो साकुसद्वारा विभिन्न व्यक्तिलाई सम्मान। हातेमालो उपहार योजना अन्तर्गत बिम्बकी अर्पणा गुरूङलाई खसी उपहार। अब समाचार विस्तारमा। सुरक्षा समिति लमजुङले चाडपर्व लक्षित सुरक्षा योजना बनाई जिल्लाको सुरक्षा व्यवस्थालाई कड़ाई गरेको छ। जिल्ला स्तरीय सुरक्षा समितिको बैठकले दशैं र तिहार लगायत चाडपर्वका बेला हुन सक्ने सम्भावित घटनाहरू न्यूनीकरण गर्न सुरक्षा व्यवस्थामा कड़ाई गर्ने भएको हो। सुरक्षा समितिको बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल बेसबाट तयार गरेको चाडपर्व लक्षित विशेष सुरक्षा योजनाका विषयमा वृहत छलफल गरी सोही अनुसार कानून गर्ने निर्णय गरेको हो। चाडपर्वका नाममा अनावश्यक भीड़भाड़ गर्ने, हो हल्ला गर्ने तथा मदिरा सेवन गरी समुदायमा अनावश्यक खलबल ल्याउने जस्ता गतिविधि नियन्त्रणका लागि निगरानी बढ़ाइने लमजुङका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले बताउनुभयो। हाल जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य रहे पनि सम्भावित अपराध तथा घटनाहरू रोकथाम तथा नियन्त्रणका लागि विशेष योजना बनाइएको हो। जिल्लाको शान्ति सुरक्षामा प्रतिकूल असर पर्ने गरी अवञ्छित गतिविधि गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने प्रहरीले जनाएको छ। सोसँगै दशैं तिहारको बेला जुवा तास खेल्ने, खेलाउने लगायतका गैर कानूनी गतिविधि हुन नदिन सुरक्षा निगरानी बढ़ाउने प्रशासनले जनाएको छ। चाडपर्वलाई लक्षित गरेर साबीको भन्दा सुरक्षा व्यवस्था अलि कड़ा पारिएको सुरक्षा समितिले जनाएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङले दशैं तिहार लगायत चाडपर्वका बेला हुन सक्ने घटनालाई मध्यनजर राख्दै जिल्लाका विभिन्न स्थानमा सुरक्षा निगरानी बढ़ाइएको जनाएको छ। जिल्लाका बजार क्षेत्र र ग्रामीण भेगमा पनि अवञ्छित गतिविधि हुन सक्ने भन्दै प्रहरीले कड़ा निगरानी गरेको प्रणव बस्नेतको भनाई छ। चाडपर्वलाई लक्षित गर्दै लमजुङको बेसीसह नगरपालिका 8 बजार अनुगमन भएको छ। अनुगमनको क्रममा किराना तथा स्टोर्स, होटल तथा खाजाघर, दालमोट उद्योग, बेकरी र चटपट पसल गरी 10 व्यवसायको निरीक्षण भएको हो। आर्थिक वर्ष 2083-84 11 पटकको बजार अनुगमन, चाडपर्व लक्षित चौथो पटकको अनुगमन रहेको जिल्ला प्रशासन कार्यालयका खरिदार दिननाथ अधिकारीले बताउनुभयो। वहाँका अनुसार अनुगमन गरिएका व्यवसाय मध्ये किराना तथा स्टोर 6, होटल तथा खाजाघर, दालमोट उद्योग, बेकरी र चटपट पसल एउटा एउटा रहेका छन्। एकीकृत सेवा कार्यालयका प्रमुख ठाकुर प्रसाद ढकालको नेतृत्वमा भएको अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत माधव प्रसाद वाग्ले, पेशेसह नगरपालिकाका प्रतिनिधि रेशम बहादुर घिमिरे, जिल्ला प्रशासन कार्यालयका खरिदार दीननाथ अधिकारी, उद्योग वाणिज्य संघका प्रतिनिधि अमृत श्रेष्ठ तथा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो। अनुगमन टोलीले व्यवसायमा राखिएका वस्तुको मूल्य सूची, म्याद गुज्रिएका सामग्री, सरसफाईको अवस्था, खाद्य वस्तुको गुणस्तर तथा उपभोक्ताको हितसँग सम्बन्धित विषयमा निरीक्षण गरिएको हो। अनुगमनका क्रममा व्यवसायीले विगतका अनुगमनमा दिइएका निर्देशन पालना गरेको पाइएको भए पनि केही व्यवसाय नगरपालिका कार्यालयमा सूचीकृत नभएको देखिएकोले तत्काल सूचीकृत हुन निर्देशन दिइएको छ। साथै व्यवसायलाई उपभोक्ता हित संरक्षण तथा खाद्य सुरक्षाका विषयमा आवश्यक सुझाव समेत प्रदान गरिएको छ। चाडपर्वका समयमा बजारमा हुन सक्ने मूल्य वृद्धि, कृत्रिम अभाव, म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तुको बिक्री वितरण नियन्त्रण गरी उपभोक्ताको अधिकार संरक्षण गर्ने उद्देश्यले बजार अनुगमनलाई निरन्तरता दिइने अनुगमन समितिले जनाएको छ। चाडपर्व नजिकिएसँगै सदरमुकाम बेसेश्वर स्थित लमजुङका बजार क्षेत्रमा चहल पहल शुरू भएको छ। वर्षातको बेला प्राय सुनसान रहेका बजार क्षेत्रमा तीज सकिएर दशैंको सारगर्मी शुरू भएसँगै चहल पहल शुरू भएको हो। नेपालीहरूको महान पर्व बड़ा दशैं नजिकै आएकोले ग्रामीण भेगदेखि सर्वसाधारणहरू किनमेलका लागि सदरमुकाम सहितका बजारहरूमा छरेका हुन्। यति बेला जिल्लामा खाद्यान्नदेखि कपड़ा पसल लगायतका अन्य पसलहरूमा ग्राहकहरूको चहल पहल देखिएको हो। ग्राहकहरूको आगमन हुन थालेसँगै स्थानीय व्यवसायीहरूले पनि सोही अनुसारको तयारी गर्न थालेका छन्। व्यापारमा ग्राहक आकर्षण गर्न स्थानीय व्यवसायीहरूले समय अनुसारका चाडपर्व लक्षित उत्पादन सामग्रीहरू खरिद तथा बिक्री गर्न थालेको पाइएको छ। ग्रामीण भेगका सर्वसाधारणलाई लक्षित गर्दै लमजुङ उद्योग वाणिज्य संघ अन्तर्गतका इकाइहरूले सार्वजनिक विदा वा शनिबारका दिन पनि पसल खुल्ला गर्न थालेका छन्। ग्रामीण भेगका ग्राहकहरू विदाको दिन मात्रै किनमेलको लागि सदरमुकाम आउन सक्ने भन्दै शनिबार पनि पसल खुल्ला राखेको व्यवसायीहरूले बताएका छन्। केही वर्ष अघिसम्म सदरमुकाम बेसी शहरका पसलहरूमा हरितालिका तीज लागेसँगै तिहारसम्मको अवधिमा व्यापारीहरूलाई भ्याई नभ्याई हुन्थ्यो, तर पछिल्ला वर्षहरूमा भने पहिलो जस्तो व्यापक चहल पहल हुन छोडेको छ। पछिल्लो समय अनलाइन कारोबारको प्रयोग बढ़नाले पनि बजार क्षेत्रमा त्यसको प्रभाव परेको हुन सक्ने अनुमान गरिएको छ। अर्कोतर्फ संघीयता कार्यान्वयनले सदरमुकामको बजार प्रभावित हुँदै आएको हो। जिल्ला सदरमुकाममा रहेका सेवा प्रदाय कार्यालय स्थानीय तहमा गएकोले सेवाग्राही घटेपछि विगत 7 वर्ष अघि देखि विशेषहरूको व्यवसाय खस्किँदै गएको अनुमान गरिएको छ। कार्यालयमा आउने सेवाग्राही र किनमेलकै लागि आउने ग्राहकहरूले चाडपर्वका बेला बजारमा छुट्टै रौनक पनि देखिन्थ्यो, तर साबीको तुलनामा मानिसहरूको चहल पहल नदेखिँदा र आपेक्षित व्यापार पनि नहुँदा व्यवसायी निराश बनेका छन्। बेसीसह नगरपालिका 7 भीमसेन स्थान चोकमा प्रधान कार्यालय रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था कर्मचारी सहित विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ। साकोस प्रधान कार्यालयको शुक्रबार बेसीसहमा आयोजित 16 वार्षिक साधारण सभाको अवसरमा उत्कृष्ट कर्मचारी, उत्कृष्ट कारोबार गर्ने सदस्यहरू र 2082 सालको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने सदस्यका छोराछोरीलाई सम्मान गरेको हो। साकोसले कार्य सम्पादन मूल्यांकनको आधारमा उत्कृष्ट कर्मचारीको रूपमा मुख्य कार्यालय बेसी शहरमा लेखापाल पदमा कार्यरत कर्मचारी दीपक रिमाललाई सम्मान गरेको छ। उत्कृष्ट सदस्यको रूपमा भगवान श्रेष्ठ, उत्कृष्ट बाल भविष्य बचतकर्ता तर्फी युरोज खत्री सम्मानित हुनुभएको छ। उत्कृष्ट व्यवसायको रूपमा संस्थाका सदस्य मोहम्मद नाइफ मिया सम्मानित हुनुभएको छ। अटो व्यवसाय गरी सफल स्वरोजगार व्यवसाय बन्नुभएको भन्दै संस्थाले मियालाई सम्मान गरेको हो। साकोसले माध्यमिक शिक्षा परीक्षा एसईई उत्तीर्ण 2 विद्यार्थीलाई सम्मान गरेको छ। संस्थाको सदस्य रहेको अभिभावकका छोराछोरीलाई सम्मान गरेको हो। सम्मानित हुनेमा 2082 एसईईमा 3.95 जीपीए ल्याउन सफल खुशी श्रेष्ठ र 3.83 जीपीए ल्याउन सफल समीर परियार रहेका छन्। संरक्षित पूँजी फिर्ता कोषबाट बचतर्फ हिरा रेग्मी सम्मानित हुनुभएको छ। वहाँले कोषबाट आफूले गरेको कारोबारको 17,893 रूपियाँ रकम समेत पाउनुभएको संस्थाका मुख्य प्रबन्धक हिरा रावलले बताउनुभयो। संरक्षित पूँजी फिर्ता कोषबाट कर्जतर्फ कविता श्रेष्ठ सम्मानित हुनुभएको छ। वहाँले गरेको कारोबारको आधारमा साकोसले 22,192 रूपियाँ 37 पैसा श्रेष्ठलाई प्रदान गरेको छ। साधारण सभाका अवसरमा साकोसका संस्थापक शेयर सदस्यहरूलाई पनि सम्मान गरिएको थियो। साकोसका अध्यक्ष प्रभुराम प्रधानको अध्यक्षतामा एवं संविधान सभा सदस्य जमिन्द्र मानघलेको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा बेसी शहर नगर प्रमुख गुमान सिंह आर्यल, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, साकोसका पूर्वाध्यक्ष सल्लाहकार, विभिन्न उपसमितिका संयोजक एवं पदाधिकारी, संचारकर्मी लगायतको उपस्थिति थियो। कार्यक्रमको संचालन संस्थाका सचिव गोपाल परियाले गर्नुभएको थियो भने उपाध्यक्ष राजेन्द्र बोहराले स्वागत मन्तव्य राख्नु भएको थियो। साधारण सभामा संस्थाका अध्यक्ष प्रभुराम प्रधानले वार्षिक प्रतिवेदन, लेख सुपरिवेक्षण समिति संयोजक क्षेत्रनाथ थपलियाले लेख समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। एकाईगत वार्षिक साधारण सभा अन्तर्गत प्रधान कार्यालय बेसेश्वरको साधारण सभा शेयर सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
3: एकीकृत सेवकारलाई लमजुङको जनहितमा जारी सन्देश।
0: स्वदेशी श्रम सिप उपयोग गरी लघु घरेलु तथा साना उद्योग दर्ता गरी सञ्चालन गर्ने गरौ।
3: जिल्ला भित्र दर्ता भएका वाणिज्य फर्म उद्योग पर्यटन होमस्टे एवं साझेदारी फर्महरू समयमा नवीकरण गरी व्यापार व्यवसाय गरौ।
4: दर्तावाला उद्योग व्यवसायसँग कारोबार गर्ने गरौ। क्रेताले माल सामान किन्दा विक्रेताले उक्त सामानको मूल्य सूची जाँच गरे नगरेको यकिन गरी सामानको उत्पादन मिति र समाप्त मिति हेरी बिल लिएर मात्र सामान खरिद गर्ने गरौ।
0: विक्रेताले क्रेतालाई गुणस्तरीय परिमाण एवं स्वदेशी उत्पादनलाई प्राथमिकता दिई माल सामान खरिद बिक्री कार्य गर्ने गरौ। अखाद्य वस्तुको बिक्री वितरण नगरौ।
4: लमजुङ जिल्ला भित्रका धार्मिक स्थल नदी नाला मठ मन्दिर गुम्बा मस्जिद र पार्कहरूको संरक्षण तथा सम्वर्धन गरौं। आन्तरिक तथा बाहिर पर्यटकहरू भित्रै समुन्नत पर्यटकीय क्षेत्रको विकास गरौं।
0: विस्तृत जानकारीका लागि 066-520-202 सम्पर्क गर्नुहोस्।
4: एकीकृत सेवा कार्यालय लमजुङ।
5: सदस्यता नवीकरण सम्बन्धी लमजुङ उद्योग वाणिज्य संघको सूचना। मिति 2083 पौष 26 गते लमजुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मशान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रू 1,00,000 रूपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क सचिवालय 066-520-166 98-560-45-248 98-41-238-555 र 98-560-45-357 लमजुङ उद्योग वाणिज्य संघ बेसी सहर लमजुङ।
0: यसपालिको दशैंमा स्थानीय उत्पादन स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिऊ।
5: मर्सङ्गी गाउँपालिकाको प्रवर्धन कृषि तथा पशु हाट बजार सञ्चालक समितिको आयोजनामा असोज 27-29 गतेसम्म दशैं लक्षित कृषि तथा पशु हाट बजार सञ्चालन हुँदैछ।
0: हाट बजारमा आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी फलफूल खसी बोका भेडा कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
5: स्थानीय किसानद्वारा उत्पादित विभिन्न कृषि उपज किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबारसँगै हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी बोका भेडा र कुखुरा लगायतका पशुपन्छी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ। साथै समर्थन मूल्य समेत तोकिएको छ।
0: हाट बजार हुने स्थान मर्सङ्गी गाउँपालिका 3 कृषि तथा पशु सेवा केन्द्र परिसर खुदी। समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
5: यस पटकको दशैंमा बाहिरबाट मात्र होइन आफ्नै गाउँका किसानले उत्पादन गरेका वस्तु किनौ, स्थानीय उत्पादनको प्रयोग गरौं, किसानको हौसला बढाऊ र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौं।
0: थप जानकारीका लागि सम्पर्क 98-560-45-650 र 98-560-79-340।
5: किसानको मेहनत उपभोक्ताको भरोसा दशैं लक्षित कृषि तथा पशु हाट बजार 2083।
6: मर्सङ्गी एफएम 95 मेगाहर्ज।
0: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। स्वर्गीय भतिजको स्मृतिमा बेलायतमा बस्दै आएका नारायण आलेले प्रदेश अस्पताल लमजुङलाई ह्विलचेयर र ब्ल्याङ्केट सहयोग गरेका छन्। बेसेसह नगरपालिका 6 चनौटे घर भई हाल बेलायतको अल्डरसटमा बस्दै आएका आलेले आफ्ना स्वर्गीय भतिज विकास आलेको सम्झनामा अस्पतालको डायलिसिस वार्डका लागि 3 ह्विलचेयर र 10 ब्ल्याङ्केट प्रदान गरेका हुन्। मृगोला सम्बन्धी रोगका कारण 2076 सालमा 23 वर्षको उमेरमा विकासको निधन भएको थियो। भतिजको निधनपछि डायलसिस सेवा लिन अस्पताल आउने बिरामीलाई सहयोग पुग्ने उद्देश्यले सामग्री उपलब्ध गराएको नारायणले बताउनु भएको छ। शुक्रबार आयोजित कार्यक्रममा उनले 25,500 रूपियाँ बराबरका 3 व्हीलचेयर र 12,000 रूपियाँ बराबरका 10 थान ब्ल्याङ्केट गरी कुल 37,500 रूपियाँ बराबरको सामग्री अस्पताललाई हस्तान्तरण गरेका हुन्। सामग्री ग्रहण गर्दै प्रदेश अस्पताल लमजुङका प्रमुख तथा मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर शिशिर देवकोटाले सहयोगले डायलिसिस गराउन आउने बिरामीलाई सहज हुने बताएका छन्। यस सहयोगले अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन मदत पुग्ने उनको भनाइ छ। डाक्टर देवकोटाका अनुसार प्रदेश अस्पताल लमजुङले विगत 4 वर्षदेखि डायलिसिस सेवा सञ्चालन गर्दै आएको छ। हालसम्म 60 जना भन्दा बढ़ी बिरामीलाई सेवा प्रदान गरिसकेको अस्पतालमा 13 डायलिसिस मेसिन रहेका छन्। अस्पतालले साताको 7 दिन डायलिसिस सेवा दिँदै आएको छ। सामग्री हस्तान्तरण कार्यक्रममा वरिष्ठ नर्सिङ अधिकृत अञ्जना पौडेल, अस्पताल व्यापक प्रमिला ढकाल, सूचना अधिकारी अनिल रेग्मी र इमर्जेन्सी इन्चार्ज गणेश गुरूङ लगायतको सहभागिता थियो। हातेमालु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभामा आयोजित उपहार कार्यक्रममा एक सदस्यले खसी प्राप्त गर्नुभएको छ। शुक्रबार बेसीसहरमा सम्पन्न साधारण सभामा गोला प्रथाबाट बेसीसह नगरपालिका 9 भीमदा बेसीका अर्पणा गुरूङले करिब 33 किलोको खसी प्राप्त गर्नुभएको हो। संस्थाको सदस्य उपहार कार्यक्रम अन्तर्गत 4 सदस्यलाई इण्डक्सन चुलो र अन्य 30 सदस्यलाई विभिन्न उपहार प्रदान गरिएको छ। सदस्यता नम्बर 5327 मनकाजी श्रेष्ठ, 5404 सीता परियार, 5257 नारायण थापा र 82 एलिना श्रेष्ठले जनही एक थान इण्डक्सन चुलो प्राप्त गर्नुभएको छ। त्यसै गरी अन्य 30 सदस्य नुहाउने साबुन, कपड़ा धुने साबुन, भाँडा माझ्ने साबुन, सर्फ र चकलेट लगायतका उपहार प्राप्त गर्नुभएको छ। सदस्यको सक्रिय सहभागिता बढ़ाउने उद्देश्यले साधारण सभामा समयमै उपस्थित भए अन्तिमसम्म बस्ने सदस्यलाई वितरण गरिएको कुपनको आधारमा गोला प्रथाद्वारा उपहार छनौट गरिएको थियो। संस्थाका मुख्य प्रबन्धक हीरा बहादुर रावलले सदस्यहरूको सक्रिय सहभागिता बढ़ाउनका साथै संस्थाप्रति अपनत्व अभिवृद्धि गर्ने उद्देश्यले पुरस्कार कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। कार्यक्रममा संविधान सभा सदस्य जमीन्द्रमान घले, संस्थाका अध्यक्ष प्रभुराम प्रधान, मुख्य प्रबन्धक हीरा रावल र पूर्व अध्यक्ष महेन्द्र लाल श्रेष्ठ लगायतले उपहार वितरण गर्नुभएको थियो। कार्यक्रममा संस्थाका सदस्यको उत्साहजनक सहभागिता रहेको थियो। यस्तै कार्यक्रम आज असोज 24 गते खुरी सेवा केन्द्र र भोटेवडार सेवा केन्द्रमा पनि साधारण सभासँगै रहेको छ। खुदी र भोटेवडार सेवा केन्द्रमा 15,000 18,000 रूपियाँसम्मका 1-1 खसी तथा 2-2 इण्डक्सन चुलो र अन्य उपहारहरू राखिएका छन्। लमजुङमा सवारी दुर्घटना न्यूनीकरण तथा सड़क नियमको पालना सम्बन्धमा नेपाली सेनाका कर्मचारीलाई लक्षित गरी ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार बेसीसहर 1 उदयपुर स्थित चण्डी प्रसाद गण श्रीस्वारा ब्यारेक सुरक्षा गुल्मामा कार्यक्रम भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुखका लमजुङका प्रमुख प्रहरी नायब निरीक्षक गौतम बहादुर खत्रीले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा बिल्लादार ग्रेड 3 59 जना प्रशिक्षार्थी, सैन्य आधारभूत तालिमका 100 जना प्रशिक्षार्थी तथा 11 जना प्रशिक्षक गरी नेपाली सेनाका 170 जनाको सहभागिता रहेको थियो। कार्यक्रममा सवारी तथा यातायात व्यवस्था ऐन, ट्राफिक नियम, सड़कको सुरक्षित प्रयोग, ट्राफिक संकेत तथा बत्तीको पालना, जेब्रा क्रसिङको प्रयोग र सवारी चलाउँदा ध्यान दिनुपर्ने विषयमा जानकारी गराइयो। साथै सड़क पेटीको प्रयोग गर्ने, सड़कमा हिँड्दा दायाँ किनारामा हिँड्ने, तीव्र गतिमा सवारी नचलाउने, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी नचलाउने र सवारी चालक अनुमति पत्र प्राप्त गरेपछि मात्र सवारी चलाउने विषयमा सचेत गराइएको थियो। त्यसै गरी सवारी साधनको स्वरूप परिवर्तन नगर्न, रक्षात्मक ड्राइभिङ को अभ्यास अपनाउन तथा सवारी दुर्घटनाका कारण दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी गराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रणानी गौतमले बताउनुभयो। उहाँका अनुसार ट्राफिक नियमको पालना गर्दै जिम्मेवार र सभ्य नागरिकको परिचय दिनुपर्नेमा समेत जोड़ दिनुभएको थियो। कार्यक्रममा ट्राफिक नियम उल्लंघन गरी सवारी चलाएको देखेमा वा सवारी दुर्घटना भएको अवस्थामा ट्राफिक प्रहरीको हटलाइन नम्बर 103 वा प्रहरीको हटलाइन नम्बर 100 खबर गर्न पनि आग्रह गरिएको थियो। सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त सचेतनामूलक कार्यक्रमले नेपाली सेनाका प्रशिक्षणार्थी तथा कर्मचारीलाई सड़क सुरक्षा सम्बन्धी ज्ञान अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: लमजुङमा चाडपर्व लक्षित सुरक्षा व्यवस्थामा विशेष कड़ाई। अवंछित गतिविधि हुन नदिन प्रहरीको सूक्ष्म निगरानी। बेसी सहर स्थित जिल्लाका बजारहरूमा चहल पहल शुरू। साबिक जस्तो व्यापार नभएको व्यवसायीहरूको भनाई। लमजुङका मुख्य व्यापारी केन्द्रमा बजार अनुगमन। शुक्रबार मनाङ्गी चौतारा क्षेत्रका किराना बेकरी तथा होटलहरूमा अनुगमन। र हातीमालो साकोसद्वारा विभिन्न व्यक्तिलाई सम्मान। हातीमालो उपहार योजना अन्तर्गत भीमदाकी अर्पणा गुरूङलाई खसी उपहार। बिहान 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज
1: बीसौं कन्यादेवी कप 2083 सहभागी बनाऊ खेलको विकासमा युवाहरूको सहभागिता पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता फन्ने नाराका साथ नेपालीहरूको महान पर्व विजयादशमी 2083को पावन अवसरमा मर्स्याङ्दी 4 मिप्रा स्थित कन्यादेवी युवा क्लबको 20 वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झैं यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गरिएको हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुदको विकास युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हुन हार्दिक अनुरोध गर्दछौं। पुरूषतर्फ पुरस्कारहरू प्रथम पुरस्कार नगद रू 1,15,015 रूपियाँ कप मेडल र प्रमाणपत्र द्वितीय पुरस्कार नगद रू 75,075 रूपियाँ कप मेडल र प्रमाणपत्र सर्वाधिक गोलकर्ता उत्कृष्ट खेलाड़ी र उत्कृष्ट गोल रक्षकलाई जनही नगद रू 2,000 ट्रफी र प्रमाणपत्र सेमी फाइनलमा पुग्ने दुई टीमलाई प्रति टीम नगद रू 10,000 दर्ता शुल्क रू 8,000 प्लस 1,000 महिलातर्फ पुरस्कारहरू प्रथम पुरस्कार नगद रू 20,020 रूपियाँ कप मेडल र प्रमाणपत्र द्वितीय पुरस्कार नगद रू 12,012 रूपियाँ कप मेडल र प्रमाणपत्र सर्वाधिक गोलकर्ता उत्कृष्ट खेलाड़ी र उत्कृष्ट गोलरक्षकलाई जनही रू 1,000 ट्रफी र प्रमाणपत्र दर्ता शुल्क रू 2,500 प्लस 500 टीम दर्ता मिति पुरूषतर्फ असोज 25 र 26 गते महिलातर्फ असोज 26 गते साँझ 5 बजेसम्म उद्घाटन खेल असोज 28 गते बिहान 11 बजे स्थान मर्स्याङ्दी गाउँपालिका 4 मिप्रा खेल मैदान खेलाड़ी संख्या 7+3 10 जना
2: पुरूषतर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा सहभागी गराइनेछ त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्
1: आयोजक कन्यादेवी युवा क्लब मर्स्याङ्दी गाउँपालिका 4 मिप्रा लमसुङ थप जानकारीको लागि सम्पर्क 9847680098 9458220018 9466034821 र 9745150083
2: प्रवर्धक मर्स्याङ्दी गाउँपालिका भुलभुले लमसुङ सह प्रवर्धक मर्स्याङ्दी 4 को वडा कार्यालय तागरिङ लमजुङ
1: पर्यटकीय गाउँ मिप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ
2: बीसौ कन्यादेवी कप 2083
3: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ
4: एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: कार्यक्रम रंग रस
1: रेडियोमा रचनासँगै स्रष्टाको अनुभव अनि साहित्यिक रंगभित्रको रस प्रवाहका लागि रेडियो कार्यक्रम रंगरस
0: प्रत्येक शनिबार बिहान 7 बजे
1: मात्र रेडियो मर्सेङ्गी 95 मेगाहर्ज।

नमस्कार आदरणीय मित्रहरू कार्यक्रम रंग रसमा सदा झैं शनिबार यसै समय 7 बजेदेखि 7:30 बजेसम्म प्रसारण हुने कार्यक्रम संघर्षमा शुभ बिहानीको यो न्यानो माया लिएर तपाईँहरूको समक्ष आज पनि उपस्थित भइसकेको छु। हरेक शनिबार एकैसाथ प्रसारण हुने कार्यक्रम रंगरस मर्संगी एफएम 95 मेगाहर्ज र रेडियो चौतारी 91.4 मेगाहर्जमा हामी यो कार्यक्रम एकैसाथ प्रसारण गर्ने गरिरहेका छौं। एकैसाथ सुन्नुहुने यो कार्यक्रम हरेक साहित्यिक स्रष्टाहरूका लागि उत्ति नै आनन्ददायक बनेको छ भन्ने मैले आशा गरेको छु। आज म तपाईँहरूको सामु एउटा आलेख जुन सुसेदीको पुनर्जागरण र सुसेदीका केही कविताहरू वाचन गर्न चाहन्छु। यसलाई डाक्टर शैलेन्द्र प्रकाश नेपालले यो आलेख तयार गर्नुभएको छ। यो आलेख मैले 2083 साउन महिनाको जनमत मासिक पत्रिकाबाट लिएको छु जो काभ्रे पनौतीबाट प्रकाशन हुने गरेको छ। कार्यक्रम रंगरसमा सुसेदीको पुनर्जागरण। सुसेदी नेपाली जनजीवनमा युगौंदेखि भिजेको शब्द। सुसेल्नु सुसेली सुसेलो हाल्नु नेपाली जनमनको स्वाभाविक प्रक्रिया। प्रकृतिसम्म जीवनको अभिव्यञ्जना। हावाले सुसेली हाल्छ, नदीले सुसेली हाल्छ, गोठालो गोठालनीहरू सुसेले रणवन थर्काउँछन्। गोठालाले रणवन डुली हाल्न थाल्यो सुसेली। राष्ट्रकवि माधव घिमिरेले वैशाख कविताले प्रकृति सापेक्ष सरल र सुन्दर नेपाली जीवनको चित्रण गरेको छ। माथिको अरब त्यसैको अंश हो। नेपाली प्रिय सदकोले सुसेलीको अर्थ गीत लोकगीत कविता आदिमा प्रचलित अर्थ भन्ने लगाएको छ। जीवनको सुस्केरा भन्ने अर्थ पनि यसभित्र लुकेको छ। यथार्थमा सुसेली जीवनको स्वच्छन्द स्वाभाविक हो। हाल्दै सुसेली कता लाग्यो मायालु बोगे कोसेली। नेपाली जातिले प्रकृतिसँग साक्षात्कार गरेको सँगै खास गरी नदीनाला छहरा छाँगा भीर पहारा चरा चुरुङ्गीको संगत पाएसँगै सुसेली र सुसेल्न थालेको हो भन्दा अन्यथा हुँदैन। सुसेली शब्दमा मिठा छ अनि यसको भाव गम्भीरमा सौन्दर्य छिपेको छ। वर्तमानमा सुसेली नेपाली लघुतम काव्य विधाको एक कीर्तिमानी मानक बनेको छ। 5-7-5 को अक्षर संरचना जम्मा 17 अक्षरमा 3 अरबमा संरचित लघुतम कविता सुसेली हो। अर्थात यसलाई नढाँटी भन्नुपर्दा हाइकु भनेर पनि चिनिने गरिन्छ जुन जापानी शैलीमा नेपालमा भित्रिएको पनि पाइन्छ। यसमा पहिलो र तेस्रो अरब 5-5 मा अन्त्यानुप्रास रहन्छ। अहिले सुसेली उपविधा अति नै झाँगिँदै गएको अवस्था छ। दर्जाउनु सुसेली संग्रहहरू नेपाली काव्य जगतमा उपस्थित भएर आफ्नो प्रभावलाई तीव्रतर बनाइरहेका छन्। सुसेलीमा प्रयुक्त 5-7-5 अक्षरले क्रमशः पञ्चतत्व प्रकृति पञ्चकन्या संस्कृति इन्द्रणी सप्तऋषि एवं पञ्चामृतको संकेत प्रतिनिधित्व गर्दछन्। अन्त्यानुप्रासले जीवनको लयलाई आत्मसात गर्दछ। नेपाली लोक लय प्रीत जाति हो। यो जाति जतासुकै लयको सन्धान गर्छ। जीवनलाई लयात्मक बनाउने भरसक प्रयत्न गरिरहेको हुन्छ। पूर्वजहरूले वैज्ञानिक तवरले प्रबन्ध गरेको विविध शास्त्रीय लय तथा प्रकृति र समयको समागमबाट उत्पन्न विभिन्न लोकलयलाई आत्मसात गरेर नै नेपालीको जीवन पद्धति शैलीको निर्माण भएको हो। सुसेली एकातिर शास्त्र सम्मत छ भने अर्कातिर लोक ढुकु ढुकीलाई आत्मसात गर्न सदा तत्पर रहिआएको छ। हाम्रा अनन्त ज्ञान स्रोतको रूपमा रहेका वेदादि ग्रन्थमा प्रयुक्त छन्द लयमा सुसेलीको छनक पाइन्छ। यसलाई यसरी पनि वाचन गर्न चाहिन्छ। नम शिवाय ओम नमो भगवते वासुदेवाय। यस्ता दृष्टान्त अनेक खोज्न सकिन्छ। लोक व्यक्तिमा रसको सहजता अझ मुखर भएको पाइन्छ। हिमालय चुचुरी दाइको मन कान्छा कति निठुरी सत्य जीवन नकली केटीलाई रातो रिवन। लोकलय एवं लोकप्रिय चर्चित यी गीत सबै सुसेलीका नमुना हुन्। 17 अक्षरका वर्ण मातृ छन्दहरू निकै छन्। ती मध्ये 5 अक्षरमा विश्राम हुने कोकिला कल छन्दको सुसेली यस्तो हुन्छ। सजल यहाँ छ तापनि नयन छ प्यास कहाँ मन किन हो नातिन कठिन सुख दिन भो। यसरी पुरातन परम्परादेखि नै नेपाली जनमानस स्वीकृत र संचारित हुँदै आएको पवित्र मौलिक नेपाली ढुकढुकी सुसेलीको पहिचान गर्न नसकेर हामी दिग्भ्रमित भएका थियौं। अनि यस्तै 17 अक्षरको जापानी कविता हाइकुलाई लयबद्ध बनाएर नेपालीमा भित्रयौं भन्ने भ्रममा पनि हामी पर्यौं नि। जापानी खाका नेपाली भाका भनेर चिनाउने जमर्को पनि गर्दै आए गयौं। परन्तु यसप्रति गम्भीर बनेर डुब्लै जाँदा लोकमा व्यक्त सहजता र सम्पन्नता पारेमा हामीलाई बोध हुन थाल्यो र हामी यस निष्कर्षमा पुग्यौं सुसेली शुद्ध नेपाली भाका अनि खाका हो। यो आयातित विधा होइन। हाइकुसँग संरचना मिल्नु चाहिँ संयोग मात्र हो। हाइकु अन्त्यानुप्रयास विहीन हुन्छ। नेपाली जाति र जापानीहरूको संरचनागत मेललाई स्वाभाविक छान्ने जस्तै संरचना मिल्नु नै नकल होइन। जापानी मानिस देखेर हेरेर नेपाली मानिस जन्मेको बनेको होइन। सुसेली नितान्त नेपाली मौलिक लौतम काव्य विधा हो। अहिले सुसेलीको पुनर्जागरण युग चलिरहेको छ। हामीले सुसेली चिनिसक्यौं बुझिसक्यौं र
अब हामी यस पुनरुत्थान र व्यापकताका लागि प्रयत्नशील छौ। सृजनात्मक र सहजता, तात्क्षणिकता र स्वाभाविकता, सबै उमेर अवस्था तहका सर्वकीय उपयोगिता, संक्षिप्तता, विषय भावगत विविधता, अनुप्रायशीलता, लयबद्धता, सरसता जस्ता विविध विशेषताले सुशैली परिपूर्ण हुने गर्छ। नेपाली काव्य जगतमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना कोविड 2019 एकातिर अकल्पनीय जनधनको क्षति गरायो। जनजीवन नै अस्तव्यस्त बन्न पुगेर मानिसको सबै जसो गतिविधि ठप्प भए भने अर्कातिर बन्दी जीवन लकडाउनमा सर्जकहरू छटपटाएर सिर्जना साधनामा दुर्मराए, त्यसैको परिणत हो सुशैलीको पुनर्जीवन पनि। साहित्यकार कलाकारहरू त्यसै विश्व प्रसंगलाई विषय बनाई आफ्ना नवीन सिर्जनामा जुटे। फलस्वरूप हिमाली सौगात द्वैमासिक पत्रिकाले कोरोना कविता अङ्क पनि प्रकाशनमा ल्यायो। त्यसमा 2147 जना श्रष्टाले आफ्ना कविता गीत मुक्तक सुशैली हाइकु प्रस्तुत गरेका छन्। यसै समय विधिमा 2077 पूर्वार्धमा श्रष्टा दुर्गा अधिकारीको भमर कोटेको नेतृत्वमा राष्ट्रिय सुशैली मञ्च स्थापना गरियो। नेपाली गीत कविता हाइकु लेखनमा सक्रिय भमर कोटे विशेष गरी हाइकुलाई मिठासपूर्ण स्वरमा गाउने गर्नुहुन्थ्यो कार्यक्रमहरूमा। यसै

हम शोरूम 2077 में एक साथ जस्तु इसका उन्नायक दुर्ग अधिकारी भमर कोटेरा कृष्णबहादुर केसी सापकोटा का सुशैली संग्रह त्रिनेत्र हाम्रो गंतव्य नवीन कोशेली का रूप में प्रकाशन में आए तत्पश्चात तीव्र गति में यह यात्रा जारी सयौं संख्या में सुशैलीकार सृजनारत निरंतर कार्यक्रम संचालन भैर संस्थागत एवं व्यक्तिगत सुशैली सृजना में सक्रियता बढ़े बाल युवा वनिता प्रौढ़ सब तह का सजग इसलिए आकर्षित लयमा आबद्ध भएर गाउँ शहर गुन्जाइरहेका छौं। राष्ट्रिय सुशैली मञ्च अहिले राष्ट्रिय सुशैली फाउन्डेशनमा रूपान्तरित भई दर्तावाला साहित्यिक संस्था बनेको छ। भौतपुरमा भौतपुर सुशैली मञ्च क्रियाशील छ। सुशैलीको उत्थानमा सामूहिक सक्रियता छ। यो अत्यन्त सुख सन्दर्भ हो। नेपाली जातिका मर्म र माधुर्यले आत्मसात गर्न सुशैली अत्यन्त सक्षम बनिरहेको छ। सृजनामा समय नलाग्नु यसको अर्को वैशिष्ट्य हो। सानो हुन्छ तर मिठो हुन्छ। एकचोटि चाखेपछि स्मरणीय स्वाद हुन्छ र प्रतिभालाई तलतल लागिरहन्छ अनि सृजनामा तत्पर बनिरहन्छ ढुकै। दामोदर ढकाल दीपकको सम्पादनमा 2078 सामूहिक संकलनमा रूपमा संयुक्त सुशैली संग्रह सुशैली सौरभ प्रकाशनमा आयो। यसमा विभिन्न जिल्लाका 112 जना संस्थाका विविध विषय र स्वादका सुशैलीहरू समेटिएका छन्। यो एउटा मानक संग्रहका रूपमा रहेको छ। त्यसै गरी व्यक्तिगत संग्रहका रूपमा प्रकाशित उल्लेखकै उपलब्धि यस प्रकार छन्। लक्ष्मी प्रसाद मिश्र अकलामा दैवी साहित्य, टंक प्रसाद बज्रगाई खत्री जीवन साथी, चन्द्र नेपानी सुशैली माला, सुशील ढकाल अधिकारी सुशेरा, तेज प्रकाश बानी सुशैली माला, पुष्कर अथक रेग्मी अचार बाल सुशैली, हरि शर्मा गलकोटे सुशैली, माधव नन्द अध्यात्म सुशैली, शैलेन्द्र प्रकाश नेपाल पद्मिनी, डाक्टर बमबहादुर थापा जिताली सुरीला नेपाली सुशैली, मुरली प्रसाद ढकाल श्रीकृष्ण जन्मलीला, दामोदर ढकाल दीपक जन्मभूमि, कमला देवकोटा सूक्ष्म चछु, चन्द्रावती अधिकारी लम्जुङी सुशैली, पवन कुमार बुढाथोकी बेलाको बोली, सीता विष्ट कार्की सुमार्ग चित्र, डाक्टर समीर कार्की सुन्दर बिहानी, उत्तम विचारको बयली रामप्रसाद अधिकारी गोर्खाली सौरभ, अम्बिका अधिकारी शुभा साहित, केशव प्रसाद ढकाल प्रमिला सुशैली, सुचिता काफले लेखवेशी, बाजुदेव गुरागाई रातो गुलाब, विष्णु प्रसाद पन्त सम्झनाको सुशैली, कल्पना अधिकारी भट्टराई कल्पनाका सुशैली, तयना सुवेदी सुशैली दर्शन, जानुका थापा रायमाझी समयको छाल, दुर्गा अधिकारी भमरकोटी आमा सुशैली सुख काव्य, सफलता न्यौपाने सफलताका सुशैली ललिता दोषी लालित्य आदि, दुर्गा अधिकारी भमरकोटेका त्रिनेत्र र आमा त्रमश पहिलो वृहत सुशैली संग्रह 1683 सुशैली तथा पहिलो स्व काव्यका रूपमा आएका छन्। त्यसै गरी चन्द्रावती नेपानीको सुशैली माला सचित्र संग्रहका रूपमा, पुष्कर अथक रेग्मीको अचार पहिलो पालको सुशैली संग्रहका रूपमा देखा परेका छन्। आध्यात्मको पाटोलाई पनि सुशैलीले स्पर्श गरेको देखिन्छ। तिलक लुइटल स्मृति ग्रन्थमा पनि 200 दर्जन संस्थाका सुशैली संकेतित छन्। यसै गरी तिलक प्रसाद लुइटल सम्पादित नेपाली बाणी कक्षा 6 तथा डाक्टर शैलेन्द्र प्रकाश नेपाल सम्पादित नेपाली बाङ्मय कक्षा 7 पाठ्यपुस्तकमा पनि विभिन्न संस्थाका सुशैली समेटिएका छन्। सुशैली सृजनामा संलग्न अन्य संस्थाहरूको नाम पनि उल्लेख गर्न सकिन्छ। सरस्वती आर्याल, सानु शर्मा, द्वारिका कुइकेल, वासुदेवता ठकुरी, विमला ढकाल, समीक्षा पुनम घिमिरे, जानुका थापा रायमाझी, गीताश्री शर्मा सिक्किम, पार्वती घिमिरे पौडेल, विमल अर्याल, सविता दवाडी वाग्ले, रमा वाग्ले, आचार्य टेकबहादुर लौडारी, सुशील आचार्य, पूर्णबहादुर श्रेष्ठ, माधवलाल श्रेष्ठ, दिल्ली प्रसाद मूल तिउन, राममणि ढुङ्गेल, डम्बर घिमिरे, सामसरण न्यौपाने, ईश्वर कृष्णबहादुर केसी, गणेश घिमिरे, जीवनाथ अधिकारी, त्रिलोचन आर्य, यशोदा गिरी, विश्वनाथ ढुङ्गेल, कल्पना काब्ले, चेतन बस्नेत, बिके मगाजु, कालिदास राम दाहाल, ओम प्रसाद कोइराला, पद्मन 40 पदम दाहाल, सरला पोखरेल, सरु केशव प्रसाद रूपखेती, शान्ति सापकोटा, ओम नर हरि श्रेष्ठ, बसन्ती भुजेल, तेज कृष्ण श्रेष्ठ, खडानन्द नेटेल, सावित्री केतार गेलाल, कृष्णदेव रिमाल, सुदास बासकोटा ढकाल, परशुराम पर्सा, परासर सुमित्रा श्रेष्ठ, शान्त रिमाल, हीरा खड्का अधिकारी, तिला लेकाली, राजु परियार, छवि बैरागी, हिमिरे, अवतार ढकाल, गोमा रेग्मी, पण्डित हेमन्त खड्का, सुलोचना शर्मा, विजय भण्डारी, रामप्रसाद चापागाई, इरान राई, लीलामाया ढकाल, गौतम सुशीला शर्मा दमाला, रनिधर गुरागाई, सानन्द देव, सावकोटा बैरागी, राजन प्रसाद न्यौपाने, सरस्वती गौतम, केबी पौडेल, हरिराम पौडेल, भाग्यशाली अधिकारी, रामप्रसाद सात गुरुङ लगायतका स्वयं सुशैली कारहरू जन्मनु भएको छ। आज म तपाईँहरूको सामु केही सुशैलीहरू पनि वाचन गरेर सुनाउने जमर्को गरिरहेको छु भन्दै अब एकैछिन भने तपाईँलाई यो एउटा छन्दबद्ध मिठो कविता छोड्दै नेपथ्यभित्र रहन चाहन्छु।

पुनः नमस्कार छ कार्यक्रम रंगरसमा आदरणीय मित्रहरु यो मिठो कविता वाचन पछि अब तपाईहरुलाई मैले केही सुशीलहरु वाचन गरेर सुनाउन चाहन्छु किशोर कृष्ण बहादुर अधिकारीको केसी सापकोटाको यो सुशीली प्रस्तुत गर्न चाहन्छु।

0: नगर तुचेबाट हाल काठमाडौँ टोखामा रहनुभएका ईश्वर कृष्णबहादुर केसी सापकोटाले आफ्नो ठाउँको विशेष ऐतिहासिक धार्मिक विषय वस्तु स्थितिको बारेमा यसो शैली यसरी प्रस्तुत गर्नुभयो। अब म उत्तम विचार भेटवालको यसो शैली जन्मस्थल तुच्चे यसरी प्रस्तुत गर्न चाहन्छु।
1: वसन्त आयो ऋतु राज सातमा मनै रमायो, वसन्त आयो ऋतु राज सातमा मनै रमायो, डाँडा र पाका सुनाउँथे कोइली लैबरी बाका।

ला उस्तै छन् पानी का कुवा सुके जरुवा नदी नाला उस्तै छन् पानी का कुवा साउन बदौ बर्षातको बेला यो सबैमा जदौ साउन बदौ बर्षातको बेला यो सबै

0: आदरणीय मित्रहरु आओ त्यस्तै म जोमन हरि श्रेष्ठको यो तीज शीर्षकको यो सुशेली कविता वाचन गर्न चाहन्छु।
1: तीज हो पर्व मजा मस्ती होइन पुरानो धर्म।

0: पौली।
1: यसै गरी म अर्को सुसेरी वाचन गर्न चाहन्छु। ओम प्रसाद कोइराला ओखलढुङ्गा सेर्ना 5 हाल काठमाडौँ कपनबाट उहाँले यो सुसेरी कविता ल्याउनु भएको छ। भन्छ जे

थोडा कांदायचा अतिशो लागेर जाडो जागेर हाता गोडा कांदायचा अतिशो लागेर घट्यो आहारा यो बुढो जीवनको छैन सहारा घट्यो आहारा यो बुढो जीवनको छैन सहारा। आदरणीय मित्रहरू, हामी तपाईँहरूको माझमा रंगारसमा रहेर कार्यक्रम यो सिसेलीका गीतहरू वाचन गरिरहेका छौ। सिसेलीका गीतहरू मार्फत अब म कार्यक्रमको उत्तरार्धतिर आइपुगेको छु। कार्यक्रमको उत्तरार्धमा भने म दुईवटा कविता वाचन गर्न चाहन्छु। यो कविता निरूप श्रेष्ठको एउटै इच्छा प्रिय भन्ने कविता छ। एउटै इच्छा प्रिय तिम्रो खुसी हेर्न पाऊ, एउटै इच्छा प्रिय तिम्रो खुसी हेर्न पाऊ, फुल जाई फुलेको तिमी मनभरि देख्न पाऊ, तिमी भएर त जीवन उज्यालो लाग्छ, तिमी भएर त जीवन उज्यालो लाग्छ, तिमी पाएर त जीवन न्यानो लाग्छ, पूर्णिमाको जुन तिमी हेरिरहन पाऊ, तिम्रो शीतल छारीमा बसिरहन पाऊ, तिम्रै शीतल छारीमा बसिरहन पाऊ, तिमी बिना मेरो धडकन चल्छ कसरी, तिमी बिना मेरो धडकन चल्छ कसरी, फेरिरहेको श्वास पनि रोकिन्छ जसरी, स्वर्गको परि तिमीमै रमिरहन पाऊ, धरती आकाश रहेसम्म तिम्रै भइरहन पाऊ, धरती आकाश रहेसम्म तिम्रै भइरहन पाऊ। निरुपम श्रेष्ठकी अर्को दोहोरो कविता, कसरी एउटी। कसरी एउटी परी बसिछे आँखा भिलमा, कसरी एउटी परी बसिछे आँखाको डिलामा, परे म दोधारामा राखे कि नराखौँ यो दिलामा, परे म त दोधारामा राखे कि नराखौँ यो दिलामा, कस्तो छ आनी बानी मुस्कान भित्र रहस्यको कहानी, सताउँछ कि ऊ जानी जानी, प्रेम हो कि छल छामी, फुल जही नरम छैन जुन जही शान्त होइन, फुल जही नरम छैन जुन जही शान्त होइन, शंका लाग्छ मनमा किन बदलिन्छ पलमा, शंका लाग्छ मनमा किन बदलिन्छ पलमा, छोटो छ जीवन लामो छ जिन्दगीको यात्रा, छोटो छ जीवन लामो छ जिन्दगीको यात्रा, सँगै होला कि बीच डोबाटमै हराउला, कथा मायाको सुरुवात हुने हो कि अन्त्य हुने हो, कथा मायाको सुरुवात हुने हो कि अन्त्य हुने हो, मनमा असाध्यै गाँजिन्छ किन पिरै पिरको रातमा, मन असाध्यै गाँजिन्छ किन पिरै पिरको रातमा। आदरणीय मित्रहरू, हामी हरेक शनिबार यसै समय 7 बजेदेखि 7:30 सम्म प्रस्तुत हुने कार्यक्रम रंगरसमा हरेक किसिमका आनन्ददायक साहित्यिक रस लिएर तपाईँहरूको माझमा उपस्थित हुने गरेका छौ। अब भने जाँदा जाँदै दुई श्लोक लक्ष्मीराज शर्माको पौडेलको यो दुई श्लोक कविता वाचन गर्न चाहन्छु। प्रत्युत्पन्न मते प्रशान्त युग गाए बानु हे भास्कर, प्रत्युत्पन्न मते वसन्त युग गाए बानु भास्कर, आनन्द तृष्णु बने रमणि मुगा मोती रत्नाकर, आस्था पादपका नयाँ फल फुले वेदान्त चंका हुने, आकांक्षा नव मञ्जरी अझ बढी आदर्श आवा दिने, आकांक्षा नव मञ्जरी अझ बढी आदर्श आवा दिने, आत्मा मन्दरे मन्दिर कि पवित्र प्रतिभा गुम्सिरहेकी थी, आदर्श उन्मुख शिष्ट प्रेम थपने घाँसी सितै भ्युजी, इन्द्रेणी नव बिम्ब टल्कन गयो वर्जन्म प्रस्तावना, उल्लेख उन्मुख काव्यको शुरू भयो पाएर यही प्रेरणा, उल्लेख उन्मुख काव्यको शुरू भयो पाएर यही प्रेरणा। हामी कार्यक्रम रंगरसको यो उपस्थिति सँगै हरेक शनिबार 7 बजेदेखि 7:30 सम्म प्रस्तुत हुने साहित्यिक रसमा डुबेर आनन्द लिइरहेका हुन्छौ। हरेक शनिबार प्रस्तुत हुने कार्यक्रममा पक्कै पनि साहित्यिक मित्रहरू र सम्पूर्ण श्रोता मित्रहरूले यो कार्यक्रमलाई पछ्याइरहनु भएको छ, सुनिरहनु भएको छ भन्ने अपेक्षा गर्दै आगामी शनिबार पुनः यसै समय तपाईँहरूको बीचमा अर्को नयाँ कोसेली खुराक लिएर पुनः आउनेछु भन्दै तपाईँहरूबाट आजको लागि बिदा हुन चाहन्छु। नमस्कार। जय साहित्य, जय भाषा।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: आया मरेनियामा यो दादले मलाई साह्रै दुख दियो।
2: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
1: जान त जाने, बरु कहाँ जाने होला खै?
2: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
3: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।
4: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त टिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिषहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 0665520209।
6: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
7: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
6: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
7: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
6: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
7: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
6: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
8: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ। सम्पर्क कार्यालय बेसीसर 8-13-14 नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
7: महको सेवन स्वस्थ र दीर्घ जीवन।
6: ओहो दाई, तपाईँले कति चाँडो घर पनि छडाइसक्नु भएछ त, बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
9: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
6: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
7: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
10: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका 7 मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843383518, 9843383518।

0: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 56 46 244।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुशी,
2: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98 4 95 94 0 46 र 98 13 09 49 32।
0: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्, यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्रणाली बेसीसार 7 लमजुङ।
5: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्रणाली सञ्चालन भएको छ।
0: थप जानकारी को लागि सम्पर्क 0663 590 999, 98 4 77 69 229। सेवा मोडल हस्पिटल प्रणाली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि।
6: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
7: ओए अस्मि, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है, मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
8: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
9: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
10: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
9: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
10: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
9: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
10: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
4: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका 7 त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा, मोबाइल 98 4 65 56 233 र 98 0 61 77 246।
1: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665210083,
5: सम्पर्क मोबाइल नम्बर 9857013375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोफाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
9: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
9: हाम्रै बेसी सहर नगरपालिका 7 NMB ब्याङ्क अगाडि रहेको AS किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
8: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ, साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोपाइटर दिलीप श्रेष्ठ, AS किचन हाउस, बेसर नगरपालिका 7, NIMB ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9560774486।
10: आया मरे नि आमा, आया नि आया।
11: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
10: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
11: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
10: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
11: ल दिदी, बेसी सहर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
12: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिसार, पिसाब तथा खकार परीक्षण गरिन्छ।
13: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोली, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
12: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
13: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका 7 पुरानो ब्याङ्क चोक लमजुङ।
12: सम्पर्क फोन 9849068924, 9850086780।
14: नेपाल प्रहरीमा नयाँ भर्ना सम्बन्धी सूचना। नेपाल प्रहरीमा जनपद प्रहरी समूह तर्फ रित्त रहेका सहायक प्रहरी निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्ना खुलेको हुँदा योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ। दरखास्त दिने अन्तिम मिति 2083 कार्तिक 10 गतेसम्म। दरखास्त बुझाउने स्थान प्रहरी सहायक निरीक्षकको लागि अनलाइन माध्यमबाट र प्रहरी कार्यालय सहयोगीको लागि देशभरका जिल्ला प्रहरी कार्यालयहरूमा निवेदन दिन सकिनेछ। विस्तृत जानकारीको लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइट वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ। सार्वजनिक जानकारीका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ।
6: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
0: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
0: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका आज होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845098261।
15: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
16: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
15: हुलास फुसका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
16: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
15: हुलासले बनाउँदैछ परिवार एकसाथ।

0: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी रेडियो कार्यक्रम साइनो नमस्कार रेडियो कार्यक्रम साइनोको अर्को एउटा नयाँ श्रृंखलामा तपाईँलाई हार्दिक स्वागत छ म अर्जुविष्ट सल्यानी आदिवासी जनजातिको संस्कृति प्रकृति र मानव बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगीका लागि थालिएको हाम्रो सचेतीकरणको यात्रा जारी छ कार्यक्रम साइनो हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो अन्नपूर्ण 93.4 MHz पोखरा र रेडियो मर्स्याङदी 95 MHz लमजुङबाट एकैसाथ प्रसारण भइरहेको छ हाम्रा उद्देश्यहरू जलवायु परिवर्तन र जैविक विविधता सम्बन्धी कार्यका लागि प्रभावकारी रूपमा आदिवासी जनजाति संलग्नताबारे अभिवृद्धि गर्ने जलवायु कार्य जैविक विविधता र प्राकृतिक स्रोत व्यवस्थापनमा आदिवासी जनजातिको ज्ञान प्रणाली जीवन पद्धति अधिकार र योगदानको पहिचान सम्मान र संरक्षणका लागि वकालत गर्ने आदिवासी सम्पदा अर्थतन्त्र र उनीहरूको सम्बन्धलाई प्रकृतिसँग पुनर्ताजगी गर्ने रहेका छन्
1: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन् रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन् आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्
2: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन् प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ
1: नेपाल आदिवासी जनजाति महासंघ
0: विशेष गरी साइनो अन्नपूर्ण संरक्षण क्षेत्रका जिल्लाहरू लमजुङ मनाङ मुस्ताङ कास्की र केही गाउँहरूमा लक्षित छ संस्कृति प्रकृति र मानवबीचको साइनो अटट हुने गर्छ यसलाई खलबल्याउन खोजियो भने अस्तित्व महत्व र पहिचान सबै गुम्ने खतरा हुन्छ मानिस प्रकृतिमा बस्छन् त्यसको उपभोग गर्छन् रमाउँछन् त्यसलाई जोगाउने हक पनि उनीहरूकै हो तर बढ्दो मानवमैत्री नभएको विकास र विश्व औद्योगिकरणको चपेटाको कारण अप्ठ्यारो भइरहेको छ विश्वमा बढ्दो औद्योगिक क्रान्तिले मानव जीवन संकटमा पर्ने खतरा उत्तिकै छ अर्को रीतिरिवाज चालचलन रहनसहन खाद्य संस्कार भाषा संस्कृति हराउने त होइनन् भन्ने चिन्ता पनि छ पुरानो खाइखेली आएको स्थानमा संकट उत्पन्न हुने त होइन यस्ता प्रश्नहरू पनि रहिरहेका छन् हाम्रो कर्तव्य प्रकृति हरियाली जोगाउनुपर्ने जैविक विविधताको ख्याल गर्नुपर्ने र पृथ्वीलाई जोगाउँदै समग्र पारिस्थितिक प्रणालीको रक्षाका लागि अग्रसर हुनुपर्ने मुख्य आवश्यकता हो यसैको सशक्तिकरणका लागि नेपाल आदिवासी जनजाति महासंघले जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम ल्याएको हो यसमा आइसीआईको आर्थिक सहयोग र नेपिन ओआईईको सहकार्य रहेको छ आजको कार्यक्रम हामीले जलवायु परिवर्तन यसले पारेको असर जलवायु न्याय जैविक विविधता र आदिवासीको सम्बन्ध संस्कार संस्कृति र प्रकृति बीचको साइनोका बारेमा तयार पारेका छौं यसका लागि हामीले आदिवासी जनजाति महिला अभियन्ता यशोकान्ति भट्टसनसँग कुराकानी गरेका छौं सुनाउँछौं अब कार्यक्रमलाई अगाडि बढाउँ आदिवासी जनजातिको समग्र आवाजलाई समेटिएको हामी आदिवासी बोलको यो गीतबाट

0: हामी आदिवासी बोलको यो गीतपछि कार्यक्रममा अब सुनौ आदिवासी जनजाति महिला अभियन्ता यशुकान्ति भट्टचन्दसँग गरिएको यो कुराकानी। यशुकान्ति भट्टचन्दज्यू नमस्ते, यहाँलाई कार्यक्रम साइनमा स्वागत छ।
1: हजुर नमस्कार,
0: हुनुहुन्छ? हजुर, म केही विषयवस्तुमा कुराकानी गर्छु यहाँसँग। आदिवासी महिला अभियन्ताको रूपमा काम गरिरहँदाखेरि हामी कतिको अगाडि बढिसकेका छौँ?
1: आदिवासी महिलाको क्षेत्रमा काम गरिरहँदा अब धेरै जटिलता पनि छ, चुनौतीहरू पनि छ, होइन? अगाडि बढिरहेकै छौँ राम्रैसँग, किनभने 1998 हाम्रो राष्ट्रिय आदिवासी महिला मञ्च गठन भयो, सन् 2000 महिला महासंघ गठन भयो, दर्ता भयो नेपाल सरकारमा, गर्दाखेरि त्यो हुनु र अहिले आएर 50 महिलाको आदिवासी संस्थाहरू संगठित हुनु पनि त्यो ठुलो अचिभमेन्ट हो, होइन? आफ्ना सवालहरू, पहिचान, अस्तित्वका कुराहरू, जल जमिन जंगलका भाषा, होइन, आत्मनिर्णयको अधिकारदेखि लिएर हामीले धेरै मुद्दाहरू उठाउँदै आएका र हामीले धेरै सफलता पनि हासिल गर्दै आएका पनि छौँ, होइन? र महिलाको 33% समानुपातिक प्रतिनिधित्वको कुरा आउन त हामीले 50% को जनसङ्ख्याको आधारमा, तर त्यो हासिल भएको छैन, तर जे भए पनि त्यति हुँदै आएको र आइएलओ महासन्धि 169 अनि आदिवासीको हक अधिकार समिति संयुक्त राष्ट्र संघको घोषणा पत्र र महिला विरुद्ध हरेक प्रकारको भेदभाव सम्बन्धी महासन्धिको सिफारिस नम्बर

0: नेवार भाषालाई बिल पास भएको र त्यो कार्यान्वयन भएको कुराहरू, तर अब कुरा गर्दा यस्ता कुराहरू धेरै छन्। कमलरी पुनर्स्थापनाको बिलहरू पनि चारवटा नगरपालिका गाउँपालिकामा त्यो पनि गजेट नेपाल सरकारको गजेटमा आएको कुराहरू है, अब धेरै कुराहरू छ। अहिले म यति भन्ने तालिका
1: अब पूर्ण रूपमा कार्यान्वयन त भएको छैन, तर केही भने पक्कै पनि भएको छ, एउटा सुखद पक्ष हो। जलवायु परिवर्तनको प्रभाव, जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा हिमाली तथा ग्रामीण क्षेत्रमा मुख्य परिवर्तन र असरहरू देखा परिरहेका छन् र यसका असर अब समतल भूभाग तराईसम्म पनि परेका देखिन्छन्। के भन्नुहुन्छ?
0: अब सबभन्दा दुःखको कुरा के हो भन्दा, हामी आदिवासीहरूले विश्वको 80% जैविक विविधता 5% आदिवासीहरूले जोगाएको छ संसारभरि। आदिवासीको जीवनशैली, जीवन पद्धति कति जलवायु मैत्री र जलवायुसँग मिल्ने खालको छ भन्ने कुरा त्यति नै प्रश्न गर्छ। किनभने सन् 2021 को जनगणना अनुसार हामी 35% हामी आदिवासीहरू छौँ नेपालमा पनि, होइन त? धेरै जसो आदिवासीहरू यो धेरै दुर्गम क्षेत्रमा बस्ने, पहाडमा बस्ने, तर हिमालको धेरै दुर्गम क्षेत्रहरूमा पनि बसोबास गर्ने भएर धेरै जसो यसको असर चाहिँ आदिवासीहरूलाई नै परिरहेको छ। र आदिवासीहरू चाहिँ जलवायु परिवर्तनमा न्यूनतम योगदान भए पनि, होइन? र नेपालको अब कार्बनको कुरा गर्ने हो भने less than 1% हामीले कार्बन उत्सर्जन गर्छ, होइन? तर हाम्रो जस्तो विकासोन्मुख देशमा आएर त्यसको असर परेको अहिले रसुवा, धादिङ र नुवाकोटको उसले पनि देखाएको अवस्था छ, होइन? यो जैविक विविधता जब बिग्रिन्छ जलवायु परिवर्तन पनि त्यसरी नै हुने हो, होइन? मौसम परिवर्तनका कुरा र जलवायु परिवर्तन त 20-25 वर्षमा पर्ने असरका कुराहरू भयो। र यसले गर्दाखेरि यो यसमा चाहिँ अब अहिले हेर्ने हो भने पनि 90-95% तामाङ समुदायको आदिवासीहरूलाई नै यसको पीड़ा खेद्नु परेको छ। धन जन परिवारदेखि लिएर हरेक कुरा, होइन? आफ्नो थाक थलो, आफ्नो संस्कृति, आफ्ना आस्थाका केन्द्रहरू सबै गुमाउनु परेको छ। त्यहाँ बसोबास गर्ने हाम्रो दाजुभाइ दिदीबहिनीहरू हरेकले भनौँ न, तर मेजोरिटीमा चाहिँ तामाङ समुदाय पर्यो, होइन? चाहे हामीले योभन्दा पहिलाको रोशी खोलाको भनौँ वा हिमालमा पनि हाम्रो मुस्ताङमा पनि हिम पहिरो आयो लाटुङ गाउँमा, होइन? 2 वर्ष अगाडि कागबेनीमा बाढी आयो, रोशी खोलामा आयो, गर्दाखेरि धेरै जसो नानी क्षेत्रको आदिवासीहरू, पहाडी क्षेत्रको र त्यहाँ बसोबास गर्ने हरेक जात जातिले चाहिँ जलवायु परिवर्तनको एकदम डरलाग्दो असर खेप्नु परिरहेको अवस्था छ। अब यसलाई चाहिँ हामीले न्यूनीकरण गर्दै जाने, होइन, नीति नियमहरू बनाउन धेरै जरुरी छ लाग्छ मलाई।
1: अब यो जलवायु परिवर्तनको असरको कारण हामीले विकल्पमा पनि जानुपर्ने अथवा अनुकूलनको स्थितिमा पनि हामीलाई पुर्यायो, होइन? यसले
0: हजुर बाध्य बनायो। मुस्ताङ जिल्लामा धेरै पानी नपर्ने ठाउँ हो मुस्ताङ जिल्ला। हामी पृथ्वी थाकथलो पनि मुस्ताङ हो, होइन? म समुदायमा पर्छु र त्यहाँको घरहरू माटो र ढुङ्गाले बनेको प्राय 1-2 तले घरहरू हुन्थ्यो। अहिले चाहिँ एकदम बढी पाकी पर्ने भएको भएर त्यो माटोको घरहरू भत्किने अवस्था छ। अब अनुकूलनको लागि हामीले अब नयाँ हिसाबले संरचना, घर बनाउने संरचनाहरू सोच्नु पर्ने अवस्था छ, होइन? र अब खेतीपातीदेखि लिएर खाद्य सार्वभौम, खाद्य सुरक्षाका कुराहरू गरौँ, होइन? हरेक कुरालाई असर पारेछ, चाहे चढाइ पहाडमा जहाँसुकै होस् संसारभरि नै असर पारेछ र हामी एक्सेप्सनल पनि होइन, होइन? नेपालमा पनि र अहिले 1 हप्तासम्म कति डरलाग्दो पानी पर्यो है, पहिरोहरू गइरहेको छ, घरहरू पगाइरहेको छ, बारीहरू कति प्रकृतिले पनि हामीलाई चुनौती दिइरहेको अवस्था छ। जबकि हामीले यसमा हामी नेपालीको योगदानै छैन भनौँ न, 0.1 भन्दाखेरि 0.something भन्ने कुराले गर्दाखेरि अब यसको डाइरेक्ट असर हामीलाई पर्छ भने त्यो अमेरिका, इन्डिया, चाइना सबभन्दा बढी कार्बन उत्सर्जन गर्ने राष्ट्रहरू हो, होइन?

0: अब राष्ट्रहरूले चाहिँ अब हाम्रो जस्तो देशमा जुनसुकै देशमा भए पनि यो जुन जलवायु परिवर्तनको असर उनीहरू चाहिँ जिम्मेवारी छ जस्तो मलाई लाग्छ कि
1: तपाईँको विचारमा अब हामीलाई यति ठूलो असर परिरहेपछि हामीले न्याय पनि त खोज्नुपर्छ होला नि जलवायु न्याय क्लाइमेट जस्टिस भन्ने कुराहरू पनि छ नि त
0: क्लाइमेट जस्टिस त हामीलाई चाहिन्छ नै होइन र यो क्लाइमेट जस्टिस चाहिनको लागि हामी आफैबाट पनि सुरु हुनुपर्छ आफ्नै देशका संस्थाहरूबाट पनि सुरु हुनुपर्छ हाम्रो सरकारबाट पनि सुरु हुनुपर्छ र सर्वप्रथम त जुन विकसित मुलुकहरूले कार्बन उत्सर्जन गरेर हामी जस्तो सानो देशहरूलाई यसको एकदम प्रत्यक्ष रूपमा असर पारेको छ उहाँहरूले पनि हामीहरूलाई चाहिँ कम्पनसेसनहरू दिन धेरै जरुरी छ र यो जुन अब नेपाल सरकारले बनाउने कार्बन एक्सन प्रोग्रामहरू छ होइन अनि नियमहरू उहाँहरूले बनाउनुहुन्छ फेरि जबकि धेरै जसो देशहरूले यो जलवायु परिवर्तन सम्बन्धी महासन्धि होइन अनुमोदन गरेको अवस्था छ जैविक विविधता सम्बन्धी महासन्धि पनि नेपाल सरकारले 1993 गरेको छ र UNFCCC पनि नेपाल सरकारले सन् 1992 हस्ताक्षर गरिसकेको छ यो त लिगली बाइन्डिङ बाध्यात्मक कानुन हो जब यो राष्ट्रिय कानुन फेरिन्छ अन्तर्राष्ट्रिय कानुन फेरिँदैन यो जुन बाध्यात्मक कानुनसँग बाधियो भनेपछि यस्ता कुराहरूमा पनि ध्यान दिन धेरै जरुरी छ अब अर्काले गर्दा र देख्दा भनेर पनि बसिरहनु भएन होइन
1: आफू पनि सजग हुनु पर्यो
0: मानव अधिकार आफ्नो सामूहिक अधिकार हामी आदिवासीको सामूहिक अधिकारहरू पनि हामीले अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग देशहरूसँग हामीले पनि क्लाइमेट जस्टिस माग्नु पर्छ र विदिन हाम्रो देशभित्र पनि यस्तो पोलिसीहरू राम्रो बनेर होइन जो पीडित छ जो प्रत्यक्ष रूपमा पीड़ा भोगिराखेको छ उहाँहरूलाई चाहिँ न्याय दिन चाहिँ धेरै जरुरी छ सरकारले
1: अब आदिवासी महिला अभियन्ता भएर लामो समय काम गरिरहनु भएको हुनाले जलवायु परिवर्तनका कारण प्रभावित भएका आदिवासी समुदायले कसरी र कुन निकाय मार्फत वास्तविक जलवायु न्याय पाउन सक्छन् आफ्नो माग राख्न सक्छन् स्थानीय स्तरमै पनि
0: वास्तवमा हाम्रो आदिवासीको प्रशासनिक संघ संस्थाहरू पनि छ तपाईँलाई थाहा छ आदिवासीका विभिन्न कसरी अनुकूलन गर्ने सल्युसनहरू कसरी खोज्ने समाधानका उपाय भन्नेहरू हाम्रा अग्रजहरू पुर्खालाई पनि त्यो कुराहरूलाई उहाँहरूले आफ्नो व्यवहारमा उतारेको पनि छ होइन त्यस्ता ज्ञानका कुराहरू हामीले प्रत्येक जात जातिबाट संकलन गरेर खोज्न पनि जरुरी छ किनभने आफ्नो समुदायमा समाजमा आफ्नो थाकथलोमा भएका कुराहरू त आफूले पनि समाधानका बाटोहरू खोज्नुपर्छ होइन र निकटका उपायहरू पनि हामीले खोज्नुपर्छ फेरि यो कोप पनि हुँदैछ नि अफ द कन्फरेन्स भनेर अब यो UNFCCCको 31 सम्मेलन हुँदैछ होइन अनि फेरि यो सिबिडीको पनि त हुँदैछ होइन 23 अर्मानियामा हुँदैछ होइन भनेपछि जहाँ यस्तो सम्मेलन हुन्छ त्यस्तो ठाउँमा पनि अब हालसालै प्रधानमन्त्रीजी उहाँ गएर बोल्नुभयो होइन र हाम्रो जलवायु न्यायका कुराहरू पनि धेरै बोल्नुभयो र अब जहाँ पनि हाम्रो परराष्ट्र मन्त्रालय वन तथा वातावरण मन्त्रालयहरू पनि भाग लिन गइरहेको हुन्छ होइन त्यस्तोमा कुराहरू दह्रो रूपमा राख्नु पर्यो होइन र कुरा राख्ने मात्रै होइन प्रतिबद्धता प्रतिबद्धता मात्रै होइन कागज र भाषणमा मात्रै होइन होइन दस्तावेजमा मात्रै होइन व्यवहारमा चाहिँ परिणत हुनु पर्यो र अहिले हालसालैको यो बाढी आयो जुन नुवाको धादिङ र रसुवामा आयो त्यहाँको पीडित पक्षले चाहिँ न्याय पाउन धेरै जरुरी छ र नियम कानुन चाहिँ यस्तो राम्रो हुनु पर्यो आएका स्रोत साधन अब धेरै सहयोगहरू पनि आएको छ तर त्यो सहयोगहरू पनि प्रत्यक्ष रूपमा पीडितहरू कहाँ पुग्नु पर्यो पीडितहरूले नै पाउनु पर्यो त्यसको दुरुपयोग हुनु भएन
1: आदिवासी र जैविक विविधताको सम्बन्ध कस्तो हो
0: जैविक विविधता र आदिवासीको सम्बन्ध भनेको अनुन्यासित सम्बन्ध हो 80% बायोडाइभर्सिटी 5% आदिवासीले जोगाएको भन्ने कुरा होइन र आदिवासीहरू चाहिँ प्रकृतिको संरक्षककर्ता कस्टोडियन एन्ड गार्जियन अफ मदर नेचर पनि हो होइन र अब अहिले वनमा राउटेहरूलाई बस्न नदिइरहेको अवस्था छ, होइन वनमा अहिले नेपालमा सबभन्दा घुमन्ते फिरन्ते जातिमा र वनमा बस्ने जाति नै राउटे हो, होइन राउटे वन काट्दाखेरि त्यहाँ भएका रुख मात्रै काट्छ, उनीहरूले राम्रो रुखहरू काट्दैन, होइन उनीहरूले कसरी जोगाएको हुन्छ र आदिवासीहरूले गिखा झ्याकुरहरू तरुलहरू खाने होइन र जे होस् त्यहाँको जडीबुटीहरू बचाउने गर्दाखेरि आदिवासीहरूले त्यो सबैलाई उखाल्दैन, उनीहरूले अर्को सालको लागि बचाउनको लागि त्यो चराहरू छोडिरहेको हुन्छ लागि भन्दाखेरि अहिले हाइब्रिडहरू आएछ, आदिवासीका प्रथाजनित र हाम्रो परम्परागत बिउहरू पनि छ, अहिले हाइब्रिडले गर्दाखेरि हामीलाई स्वास्थ्यमा खराबले त हरेक प्रकारको रोगहरू लगाइरहेको पनि छ, होइन राउटेहरूले र हाम्रो बनकरिया जुन लोकोन्मुख जाति छ जसको 58 जनसङ्ख्या र 24 घरधुरी मकवानपुर जिल्लाको मनोहरी गाउँपालिकामा बस्नुहुन्छ उहाँहरू, उहाँहरूले जनावरहरू मार्दा बुढाबुढी सुत्केरी बिरानीलाई नमारेर जंगलमा यदि मार्नु पर्यो भने पनि पुरा दौरानलाई मारेर अनि उहाँहरूले जमिनलाई सम्झेर पृथ्वी आमालाई सम्झेर हामी बाँच्नको लागि खाएको हो हामीलाई क्षमा दिनुहोस् भनेर क्षमा पूजा गरेर त्यसरी उहाँहरूले बचाएको हुन्छ, होइन अनि राई लिम्बू समुदायमा चाहिँ बच्चा जन्मिँदाखेरिका कुराहरू कस्तो छ भन्दा यो बाँसको ढुङ्ग्रोभित्र बच्चा जन्मिएपछि नाइटो काटेर नाइटो काटेको त्यो राख्छ होइन रुखमा झुन्डाउ स्पष्ट रूपमा भनेपछि यहाँको राई समुदायमा चाहिँ त्यो काटेर सबभन्दा बाँसकोमा राखेर सबभन्दा स्वस्थ रुखमा राखेर त्यो रुखमा काटेर राख्छ अनि त्यो रुखलाई चाहिँ एकदम पूजनीय भनेर एकदम सम्मानपूर्वक त्यो रुखलाई काटिने गरिँदैन के अनि के अनि गर्दाखेरि त्यो त वन संरक्षित भयो नि भएन
1: भयो नि
0: संरक्षणहरू गरिरहेको हुन्छ जस्तै शेर्पा कम्युनिटीमा पनि खुम्बुतिर त्यहाँ चाहिँ धेरै हिमाली क्षेत्रमा चाहिँ ढुङ्गाहरू हुने तर उहाँहरूले त्यो ढुङ्गामा पनि बिरुवाहरू उमार्नु हुँदो रहेछ क्या मन्जल गरेर सानसानोहरू उमार्नु हुँदो रहेछ र अर्को यो टाढीमा पनि हामीले एउटा रिसर्च गरेको थियो त्यहाँको थारू समुदायहरू बाढी आउँदाखेरि उहाँहरूले चाहिँ जुटहरू अनि हाम्रो त्यो मकैको ढोडहरू हुन्छ नि त्यस अनि त्यो बोराहरू राखेर अनि त्यसमा चाहिँ बालुवाहरूदेखि त्यस्तो राखेर आफ्नो घरमा पानीहरू आउन नदिनलाई के त्यसरी आफ्नो सुरक्षाहरू गर्नु हुँदो रहेछ होइन भन्दाखेरि यो प्रकृतिलाई चाहिँ कसरी यो बचाउने र फेरि अनुयासी सम्बन्ध कसरी छ भन्दाखेरि हाम्रो भाषा ले गर्दाखेरि मातृभाषाहरू धेरै आमाले नै बोलिने भएर नै मातृभाषा भनेको हो होइन अनि जसको जडीबुटीहरूलाई कसरी संरक्षण गर्ने कसरी टिप्ने कुन रोगलाई कतिखेर हाम्रो स्वास्थ्य उपचारको लागि प्रयोग गर्ने भन्ने कुराहरू पनि त्यसरी प्रयोग हुन्छ र अर्को कुरा हिमाल जातिमा उहाँहरूले लाउने पेटानी भन्ने लुगा हुन्छ कालो र रातो लेस भएको लुगा उहाँहरू आफैले तानमा बुन्नुहुन्छ होइन सामुदायिक वनले गर्दाखेरि वनमा जान नपाउने हुँदाखेरि पनि वनपरियादेखि लिएर अनि हाम्रो अरू आदिवासीहरूलाई चाहिँ गाह्रो किन भइरहेको छ भने सामुदायिक वन कपुलेसी वन होइन धार्मिक वन साझेदारी वनहरूले गर्दाखेरि वनमा चाहिँ वनको नियमले गर्दा त्यहाँ जान नपाउने होइन अनि यो जाल जातिकोमा चाहिँ उहाँहरूले एउटा जडीबुटी छ जसले चाहिँ उहाँहरूले लुगाहरू रङ्गाउनुहुन्छ ल्याएर कालो रङहरू र रातो रङहरू हुन्छ र उहाँहरूले त्योलाई घरमा ल्याएर रोप्दा त्यो अनुसारको रङ निस्केन र उहाँहरूको भने अनुसार र अहिले पनि प्र्याक्टिसमा छ त्यो लुगा लाउँदाखेरि उहाँहरूलाई एलर्जी हुनबाट बचाउने अनि दादुरोदेखि लिएर अनि बिखरहरू हुन्छ नि अनि एलर्जीहरूबाट उहाँहरूलाई त्यस्तो त्यो रङहरूले बचाउँछ भनेर म रिसर्चको लागि जाँदा उहाँहरूले भन्नुभएको थियो कि अनि यस्ता धेरै अत्यन्त महत्त्वपूर्ण राम्रा राम्रा अभ्यासहरू हाम्रो आदिवासीमा छ जसले गर्दा अहिले हाम्रो सरकारको नीति नियम वन नीति नियमले गर्दाखेरि आदिवासीहरू त्यहाँ जानु नपाइरहेको अवस्था छ होइन आफ्नो मूल्य मान्यता प्रथाजनित कानुनहरू सिपहरू अभ्यासहरू प्रविधिहरू हामीले गुमाउँदै गइरहेछौँ होइन, र हामी अब वञ्चितीकरणमा वैशकरणमा देखि लिएर विस्थापित हुने अवस्थामा पुगिरहेको अवस्था छ।
1: जैविक विविधता संरक्षणका नाममा बनाइने नीति वा संरक्षित क्षेत्रहरूले धेरै जसो आदिवासीको अधिकार खोसेको जस्तो आरोप लाग्छ, यसलाई कसरी सन्तुलनमा ल्याउन सकिन्छ?
0: आदिवासीको थाकथलोमा चितवन राष्ट्रिय निकुञ्ज होइन, धेरै झन्डै 12-13 राष्ट्रिय निकुञ्ज छ कि अनि वन्य जन्तु संरक्षण केन्द्रहरू होइन, त्यो चाहिँ आदिवासीकै थाकथलोमा भएको, उहाँहरूलाई चाहिँ स्वतन्त्र पूर्व जानकारी सहितको मन्जुरी नलिकन सरकारले त अधिकरण गरेर बनाएको ठाउँहरू हो नि, माझी, थारू, बोटे अनि विशेष गरेर दराई आदिवासीहरू भनौँ न, अब तपाईँले कञ्चनपुरको राष्ट्रिय निकुञ्जको कुरा गर्नु, बर्दिको गरौँ, चितवनको गरौँ, त्यहाँ धेरै जसो थारू समुदाय अनि आठलोहरू खोसिएपछि अनि उहाँहरू आफ्नै जमिनमा कमैया भएर काम गरिरहेको ज्वलन्त उदाहरण छ नि होइन, र भएर विस्थापनमा परेर होइन, वा त्यसरी लिएर उहाँहरूलाई सुहाउँदो, उहाँहरूलाई अनुमति लिएर उहाँहरूलाई सुहाउँदो ठाउँमा स्थानान्तरण गरिदिएको भए होइन, उहाँहरू आफ्नै ठाउँमा शरणार्थी भएर बस्नुपर्ने, कमैया भएर बस्नुपर्ने स्थितिहरू हुन्थेन।
1: भविष्यको रणनीति जैविक विविधता जोगाउन राज्य र अन्तर्राष्ट्रिय संस्थाहरूले आदिवासी समुदायलाई कसरी साझेदार बनाउनु पर्छ?
0: बनाउँदाखेरि अब नेपाल सरकारले बनाउँदा अब जुनसुकै अन्तर्राष्ट्रिय दात्री संस्थाहरू विकासीय संस्थाहरूले काम गर्दाखेरि आदिवासीहरू र आदिवासी महिलाहरूलाई केन्द्रित गरेर नीति नियमहरू बनाउनु पर्यो, र जुन नीति नियममा हाम्रो सरकारले हस्ताक्षर गरेको छ जलवायु परिवर्तन सम्बन्धी जुन महासन्धि होइन फ्रेमवर्क बनाएको छ, जैविक विविधता सम्बन्धी बनाएको छ, र नेपालमा पनि हाम्रो यो जैविक विविधता रणनीति कार्ययोजना भनेर नेसनल बायोडाइभर्सिटी स्ट्राटेजी एक्सन प्लान 2020-2030 भनेर जुन बनाइरहेको छ होइन, छोटकरीमा भन्दा राष्ट्रिय जैविक विविधता रणनीति कार्ययोजना नेपाल सरकारले सन् 2026 र 30 बनाइरहेको छ, र यो चाहिँ केसँग सम्बन्धित छ भने सन् 2007 COP15 भएको थियो कि क्यानाडाको मन्ट्रियलमा अनि भएको थियो, र त्यसलाई नै आधार मानेर कसरी संरक्षण गर्ने जैविक विविधतालाई र यसमा कसरी लक्षित वर्गहरू र आदिवासीहरूको कसरी त्यहाँ सम्बन्धहरू जोड्ने र कसरी हामीले यसलाई न्यूनीकरण गर्ने, अनुकूलन गर्ने र यस भनेर यो रणनीति पनि हाम्रो देशमा बन्दैछ भने त्यस्तो कुरामा पनि आदिवासी महिलाहरूका ज्ञानहरूका कुराहरूलाई केन्द्रबिन्दु बनाएर यसमा चाहिँ काम गर्न धेरै जरुरी छ, र हाम्रा पाकाहरू एल्डर्सहरू होइन जुन अहिले बाँचिरहनु भएको छ उहाँहरूलाई त धेरै ज्ञान छ होइन, त्यस्तो कुराको डकुमेन्टेसन पनि हुनु पर्यो, र सफलताका कुराहरू जुन हाम्रा यो के राम्रा पक्षहरू छन् त आदिवासीका यो जैविक विविधता सम्बन्धी होइन, र हाम्रा यो संरक्षण गर्ने प्रणालीहरू के छन् त भन्ने कुराहरूमालाई पनि ध्यान दिन धेरै जरुरी छ, र विश्वका आदिवासीहरूका जुन त्यो ज्ञानहरू छ त्यसलाई पनि यदि हामीले अनुसरण गर्यौँ भने र हाम्रै देशभित्रकै हाम्रा ज्ञानहरू, परम्परागत ज्ञान, प्रशासनिक ज्ञानहरूलाई हामीले अनुसरण गरेर नीति नियममा राख्न सक्यो भने र त्यो जुन नीति निर्णय हुने तह हुन्छ त्यस्तोमा पनि उहाँहरूलाई संलग्न गराएर होइन उहाँको ज्ञानका कुराहरूलाई प्रत्यक्ष रूपमा जीवित रूपमा अनुसरण गरेर ल्याउन सक्नुपर्छ, सबभन्दा पहिले नीति नियमै राम्रो हुनुपर्छ र कार्य अर्थपूर्ण र प्रभावकारी कार्यान्वयन हुन चाहिँ धेरै जरुरी छ, जुनमा चाहिँ हाम्रो देश सुकेको छ जस्तो लाग्छ मलाई।
1: म अब अन्त्यतिर छु, आदिवासी संस्कार संस्कृति र प्रकृति बीचको साइनो उसो भए अटुट छ,
0: अनुन्यासितै छ।
1: अब यहाँ समुदायको सदस्य पनि भएको नाताले थकाली समुदाय र जलवायु जुदाई चाहिँ कस्तो छ?
0: हामी कसरी जुदिरहेको छौँ भने यो थकाली समुदायको मत्रै प्रश्न होइन, हामी झन्डै 3 करोड नेपालीकै प्रश्न हो होइन, र ती जनसङ्ख्याले पनि धेरै भएको भएर आदिवासीहरूलाई कुनै यसले असर पारेको हो, र हामी थकालीहरूको जुगाई कस्तो छ भन्दाखेरि हामीले पनि आफ्नो पाठशालोमादेखि लिएर यहाँको सरकारदेखि लिएर सबैलाई हामीले अनुरोध पनि गरिरहेका छौँ होइन, अब मुस्ताङमा मैले भनिहाले हिउँ पहिरो गएको र मुस्ताङको अप्पर मुस्ताङ सुखा लाएर अहिले बसाइ सराइ चलिरहेको छ त्यहाँको आदिवासीहरू होइन पाहाडतिर झरिरहेको अवस्था छ र हामीले कसरी जुटिरहेछौँ भन्दा अब हामीले जलवायु परिवर्तनका ज्ञानका कुराहरू ट्रेनिङहरू दिनु पर्यो, संवादहरू गर्नु पर्यो, छलफल गर्नु पर्यो, कसरी यसको न्यूनीकरण गर्ने र अनुकूलन गर्ने भन्ने कुराहरू हामीले बेला बेलामा राष्ट्रिय आदिवासी महिला महासङ्घको पहलमा होइन हाम्रो थकाली महिला सङ्घ पनि छ सदस्य पनि हो महिला महासङ्घमा अनि त्यहाँ हामीले ट्रेनिङहरू लिएर बेला बेलामा मुस्ताङमा गएर हामीले त्यहाँको विभिन्न क्षेत्रको दिदी बहिनीहरूलाई संलग्न गराएर स्पेसली थकाली महिलाहरू र त्यहाँ बसोबास गर्ने महिलाहरूलाई पनि संलग्न गराएर हामीले दिइरहेका छौँ र सुरुमा उहाँहरूलाई त जलवायु परिवर्तन हुन्छ यो भइरहने कुरा हो भन्ने छ तर कसरी हुन्छ किन हुन्छ के कारणले हुन्छ र यो कसरी हामीलाई असर परिरहेको छ भन्ने कुराको ज्ञान चाहिँ उहाँहरूले बुझ्न थाल्नु भएको छ। त्यसले गर्दा हामीले हाम्रो पटबाट गर्ने कामहरू सक्ने कार्यक्रमहरू गरिरहेछौँ।
1: हस् भट्टचन्दज्यू, कार्यक्रम साइनोको लागि यति धेरै कुरा गरिदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद।
0: साइनो कार्यक्रममा मलाई साथ जोड दिनु भएकोलाई तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद। आफ्ना कुराहरू केही राख्न पाएकोमा होइन अवश्य पनि यो कुराहरूले हाम्रो सरकारको ढोका झकझकाउनेछ, मनलाई पनि झकझकाएर हामीबाट नै यो न्यूनीकरण र अनुकूलन हामीबाट नै सुरु हुनुपर्छ भन्ने
1: लाग्छ। नमस्ते।
0: नमस्ते वर्षे।
1: उहाँ हुनुहुन्थ्यो आदिवासी महिला अभियन्ता यशोकान्ति भट्टसञ्ज्यू हामीसँग कुराकानी गर्दै।

आदिवासी जनजाति महिला अभियन्ता यशोकान्ति भट्टाचार्य ज्यूसँग गरिएको कुराकानीसँगै आजको कार्यक्रमको समय सकिएको प्राविधिक मित्र अरविन्दले जानकारी दिनुभएको छ। अब हाम्रो भेट अर्को साता शनिबार बिहान 8 बजे हुनेछ। कार्यक्रम कस्तो लाग्यो कृपया आफ्ना सल्लाह र सुझावहरू रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा र रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङलाई दिनुहोला। म आवरजुविष्ट सल्यानी ओझेल पर्छु। नमस्कार। कार्यक्रम साइनो नेपाल आदिवासी जनजाति महासंघको जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम हो। यसमा आइसीआईको आर्थिक सहयोग, नेफिन र वाईएई को सहकार्य रहेको छ।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
2: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
1: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक सलमिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
2: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
4: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
5: दादले मलाई साह्रै दुःख दियो।
6: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
5: जान त जाने, बरु कहाँ जाने होला खै?
6: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
3: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ, नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: me a extreme energy drink.
1: बिस्तारै जानु ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ माइला
2: कहाँ हुनु दाई हाम्रै विशेषताहरूको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ठोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ठोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसिसर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसिसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-74065
2: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्
4: आमा ए आमा खाना खाने बेला भयो ल आउनुहोस् न
5: खाना पनि के खानु यो बिकासे चामल केही स्वाद आउने होइन ऊ हाम्रो पाला जस्तो ढिँडो आँटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
4: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर 8 रहेको लिभन अर्ग्यानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
6: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करु जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेचार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नु मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैँची जिम्बु मस्यौरा चियापत्ती च्याउ सर्स्यु बोडी बटक कोला जुम्ला मार्सी चामल आँग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
7: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
2: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसिसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्छु प्रोप्राइटर गमबहादुर अधिकारी मोबाइल 98461-23284 र 98291-80746

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5204575। विश्वास तपाईँको, सेवा हाम्रो।
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त, बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
2: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक। फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
6: यो मोबाइलले पनि तनावै दियो भने
4: होइन, के तनाव दियो ए खुशी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
7: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
9: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
10: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
11: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
10: थप जानकारी लागि सम्पर्क 0665909999, 9847769229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको ठीक अगाडि।
12: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
12: हार, मंगलसूत्र, छड्के तिलहरी, मिनी तिलहरी, औठी, सिक्री, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
2: सुन
13: चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
14: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
13: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
14: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 066-520-152
13: मोबाइल 97460044
14: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता

0: एकीकृत सेवकारलाई लम्जुङको जनहितमा जारी सन्देश।
1: स्वदेशी श्रम सिप उपयोग गरी लघु घरेलु तथा साना उद्योग दर्ता गरी सञ्चालन गर्ने गरौ। जिल्ला भित्र दर्ता भएका वाणिज्य फर्म, उद्योग, पर्यटन, होमस्टे एवं साझेदारी फर्महरू समयमा नवीकरण गरी व्यापार व्यवसाय गरौ।
0: दर्तावाला उद्योग व्यवसायसँग कारोबार गर्ने गरौ। क्रेताले माल सामान किन्दा विक्रेताले उक्त सामानको मूल्य सूची टाँस गरे नगरेको यकिन गरी सामानको उत्पादन मिति र समाप्त मिति हेरी बिल लिएर मात्र सामान खरिद गर्ने गरौ।
1: विक्रेताले क्रेतालाई गुणस्तरीय परिमाण एवं स्वदेशी उत्पादनलाई प्राथमिकता दिई माल सामान खरिद बिक्री कार्य गर्ने गरौ। अखाद्य वस्तुको बिक्री वितरण नगरौ।
0: लमजुङ जिल्ला भित्रका धार्मिक स्थल, नदी नाला, मठ मन्दिर, गुम्बा, मस्जिद र पार्कहरूको संरक्षण तथा सम्वर्धन गरौ। आन्तरिक तथा बाहिर पर्यटकहरू भित्रै समुन्नत पर्यटकीय क्षेत्रको विकास गरौं।
1: विस्तृत जानकारीका लागि 066-520-202 मा सम्पर्क गर्नुहोस्।
0: एकीकृत सेवाकारलय लमजुङ।
2: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।

0: रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
1: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
0: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरंग तथा बहिरंग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
1: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 066-40-21-23, 40-21-24, मोबाइल 98-41-45-14-48।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुशी,
2: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98-495-94-046 र 98-13-09-49-32। विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 066-520-209।
6: दुनियाँ भर म जहाँ गए पनि यसलाई चाहिँ सम्हालेर राखेँ, तिमीसँग कुनै दिन पक्कै भेट हुन्छ अनि दिन्छु भनेर।
7: यसले आफ्नो जोडी कहिले पाउँछ भनेर मैले पनि यसलाई सम्हालेर राखिरहेको थिएँ।
8: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहरमा यही आउँदो शुक्रबार 16 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्रहरू दिउँसो 12 बजे चमेलीको पोए।
9: होस् गरे होस् त चमेली, यो लाउने मान्छेको त केही भरुन्न।
8: कलाकारहरू सुरक्षा पन्त, मुकुन भुषाल, नारायण त्रिपाठी लगायतका कलाकारको प्रस्तुति। साथै दिउँसो 3 बजे र साँझ 6 बजे नेपाली कथानक चलचित्र चंगुल।
10: को खाली राखेर काख परेको थिए, त्यही काखले आज रित्त भयो।
11: यस्तै अवस्था रहिरह्यो भने यसले आगामी चुनावमा अप्ठ्यारो पार्न सक्छ।
8: कलाकारहरू रवि कार्की, लाया संग्रौला, लक्ष्मीनाथ तिमिल सिन्हा, राम गौतम लगायतका कलाकारको प्रस्तुति।
12: हिजोको आन्दोलनमा मात्रै 23 जना विद्यार्थीहरू मारिए, जो मारिए पनि नेपाली नै त थिए।
13: सारा नेपालीहरूको सपना आकाशमा, अनि मुटुहरू बाकसमा हुन्छ। भगवानले हाम्रो बच्चाहरूलाई बाकसमा नपठाओस्। यो सिस्टम रोकिनै पर्छ।
4: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97-497-38-798।

0: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
0: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
0: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
1: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
2: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39157।
0: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।

0: Extreme energy drink.
1: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: निशुल्क स्वास्थ्य शिविर हुने सूचना। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक तथा लागु औषध रोग विशेषज्ञ डाक्टर बसन्ता ढुङ्गाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
8: निशुल्क जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग भएमा,
9: डर लाग्ने, झसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाह हुने, तर्सने,
10: मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा,
11: लागु पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
12: उदास भइरहने, जिउमा फुर्ती नहुने, अल्यास भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा,
13: बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा,
14: सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
8: निशुल्क जाँच हुने दिन र समय यही असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट।
15: मोडल सिटी हस्पिटल प्राली, बेसी सहर, पुरानो लमजुङ मोडल हस्पिटल, पुरानै ठाउँमा, गल्ली नम्बर 14, फोन नम्बर 0665204004।
8: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।
16: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार 7 मा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
17: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
16: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका साथ युनिभर्सल चोक, लमजुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
18: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
19: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
20: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
19: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
20: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
19: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665-2019 वा 590-370 जानकारी गराउनुहोस्।
20: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
21: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
22: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
23: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
22: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 9841-26-344, 9841-26-344।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मि हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
8: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Japonia.
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-99। एकीकृत सेवाकारलय लमजुङको जनहितमा जारी सन्देश।
4: स्वदेशी श्रम सिप उपयोग गरी लघु, घरेलु तथा साना उद्योग दर्ता गरी सञ्चालन गर्ने गरौं। जिल्ला भित्र दर्ता भएका वाणिज्य फर्म, उद्योग, पर्यटन, होमस्टे एवं साझेदारी फर्महरू समयमा नवीकरण गरी व्यापार व्यवसाय गरौं।
3: दर्तावाला उद्योग व्यवसायसँग कारोबार गर्ने गरौं। क्रेताले माल सामान किन्दा विक्रेताले उक्त सामानको मूल्य सूची टाँस गरे नगरेको यकिन गरी सामानको उत्पादन मिति र समाप्त मिति हेरी बिल लिएर मात्र सामान खरिद गर्ने गरौं।
4: विक्रेताले क्रेतालाई गुणस्तरीय परिमाण एवं स्वदेशी उत्पादनलाई प्राथमिकता दिई माल सामान खरिद बिक्री कार्य गर्ने गरौं। अखाद्य वस्तुको बिक्री वितरण नगरौं।
3: लमजुङ जिल्ला भित्रका धार्मिक स्थल, नदी नाला, मठ मन्दिर, गुम्बा, मस्जिद र पार्कहरूको संरक्षण तथा सम्वर्धन गरौं। आन्तरिक तथा बाहिर पर्यटकहरू भित्रै समुन्नत पर्यटकीय क्षेत्रको विकास गरौं।
4: विस्तृत जानकारीका लागि 066-520-202 सम्पर्क गर्नुहोस्।
3: एकीकृत सेवा कार्यालय लमजुङ।
2: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बस्ने फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13-236 र 98400-58261।
6: ए छोरी, यो पालीमा राखेको रेडियोले त बा।

0: कति राम्रो गीत बजेको मनै हर्र भयो। ए केटा केटी हो आ त आओ, यो रेडियो त मैले चिन्नै सकिन कुन हो बा।
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ।
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत्ने पालो मेरो।

0: दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने।
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9857-13375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: अया मरेनियामा, यो दाँतले मलाई साह्रै दुख दियो।
7: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
6: जान त जाने, बरु कहाँ जाने होला खै?
7: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845-00-271 र 9805-67-272।
8: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
9: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
8: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
9: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
8: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021-23-40-21-24, मोबाइल 9841-45-14-48।
4: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस, बेसीसहर नगरपालिका 8-13 लमजुङ, प्रोपाइटर गुणराज सिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9855-28-186, फोन 0665-520-293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
1: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14-30 गतेसम्मको लागि खटिनु हुने भएकोले आफूले पालन गरेका गाई, भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। नेपाल प्रहरीमा नयाँ भर्ना सम्बन्धी सूचना। नेपाल प्रहरीमा जनपद प्रहरी समूह तर्फ रित्त रहेका सहायक प्रहरी निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्ना खुलेको हुँदा योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ। दरखास्त दिने अन्तिम मिति 2083 कार्तिक 10 गतेसम्म। दरखास्त बुझाउने स्थान प्रहरी सहायक निरीक्षकको लागि अनलाइन माध्यमबाट र प्रहरी कार्यालय सहयोगीको लागि देशभरका जिल्ला प्रहरी कार्यालयहरूमा निवेदन दिन सकिनेछ। विस्तृत जानकारीको लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइट वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ। सार्वजनिक जानकारीका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ।
0: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्छौ।
10: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारी लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ।

0: नमस्कार, रेडियो मर्सङ्गी 95 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org मा बिहान 10 बजेको मर्सङ्गी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पसलहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङमा चाडपर्व लक्षित सुरक्षा व्यवस्थापन विशेष कडाई, अवञ्छित गतिविधि हुन नदिन प्रहरीको सुरक्षामा निगरानी, बेसर सहित जिल्लाका बजारहरूमा चहलफहल शुरू, साबिकको जस्तो व्यापार नभएको व्यवसायहरूको भनाई, लमजुङका मुख्य व्यापारिक केन्द्रमा बजार अनुगमन, शुक्रबार मनाङ्गी चौतारा क्षेत्रका किराना व्यापारी बेकारी तथा होटलहरूमा अनुगमन र हातीमालु सागको सहारा विभिन्न व्यक्तिलाई सम्मान, हातीमालु उपहार योजना अन्तर्गत बिन्दगी अर्पणा गुरूङलाई खसी उपहार।
3: निशुल्क स्वास्थ्य शिविर हुने सूचना। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नशा, स्नायु, मानसिक, छारे रोग तथा लागू औषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुंगना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
4: निशुल्क जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, भएमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग, भएमा
5: डर लाग्ने, झसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाह हुने, तर्सने,
6: मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने, भएमा
7: लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने, भएमा
8: यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन, भएमा
9: उदास भइरहने, जिउमा फुर्ती नहुने, अल्यास भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने, भएमा
10: बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसा फेर्ने, भएमा
11: सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा
4: निशुल्क जाँच हुने दिन र समय यही असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट।
0: मोडल सिटी हस्पिटल प्राली, बेसी सहर, पुरानो लमजुङ मोडल हस्पिटल, पुरानै ठाउँमा, गल्ली नम्बर 14, फोन नम्बर 0665200004।
4: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।
0: नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ। पार्टीको 15 महाधिवेशनबाट उहाँ सभापतिमा निर्वाचित हुनुभएको हो। अघि आज बिहान सकिएको मतगणनामा थापाले 6584 मत प्राप्त गर्नुभएको छ। सभापतिका अर्को उम्मेद्वार श्यामकृष्ण खड्कीले 375 मत प्राप्त गर्नुभएको छ। 54 मत बदर भएको निर्वाचन समितिले जनाएको छ। पार्टी सभापति सहित केन्द्रीय कार्यसमिति चयनका लागि हिजो भएको चुनावमा 96.2% मत खसेको छ। विभिन्न 239 पदका लागि 811 जनाले उम्मेद्वारी दिएका छन्। यसमध्ये वरिष्ठ उपसभापतिमा विश्व प्रकाश शर्मा, महिला उपसभापतितर्फ पुष्प भूषाल र काठमाडौँ उपत्यकाको महिलातर्फ केन्द्रीय सदस्यमा अमिता प्रधान साक्या निर्विरोध भएका छन्। आज शनिबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका एक दुई स्थानमा पनि वर्षा हुन सक्ने मौसम पूर्वानुमान छ। कोशी प्रदेशका तराई भूभागका एक दुई स्थानमा समेत मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। शनिबार दिउँसो कोशी प्रदेशका सबै भूभाग तथा देशका हिमाली र पहाड़ी क्षेत्रमा साधारणतया बादल लाग्नेछ। तराईको क्षेत्रमा पनि आंशिक बादल लाग्ने पूर्वानुमान छ। राति देशका हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्ने तथा तराईमा मौसम मुख्यतया सफा रहने, तराईको केही स्थानमा बिहान पाखा उसो लाग्न सक्नेछ। राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। पछिल्लो 24 घण्टामा पनि केही ठाउँमा भारी वर्षा भएको थियो भने धेरै ठाउँमा मध्यम वर्षा भएको
1: थियो।
0: सुरक्षा समिति लमजुङले चार पर्वलक्षी सुरक्षा योजना बनाई जिल्लाको सुरक्षा व्यवस्थालाई कड़ाई गरेको छ। जिल्ला स्तरीय सुरक्षा समितिको बैठकले दशैं र तिहार लगायतका चाड़ पर्वका बेला हुन सक्ने सम्भावित घटनाहरू न्यूनीकरण गर्न सुरक्षा व्यवस्थामा कड़ाई गर्ने भएको हो। सुरक्षा समितिको बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल बेसबाट तयार गरेको चाडपर्व लक्षित विशेष सुरक्षा योजनाका विषयमा वृहत छलफल गरी सोही अनुसार कार्यान्वयन गर्ने निर्णय गरेको हो। चाडपर्वका नाममा अनावश्यक भीड़भाड़ गर्ने, हो हल्ला गर्ने तथा मदिरा सेवन गरी समुदायमा अनावश्यक खलबल ल्याउने जस्ता गतिविधि नियन्त्रणका लागि निगरानी बढ़ाइने लमजुङका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले बताउनुभयो। हाल जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य रहे पनि सम्भावित अपराध तथा घटनाहरू रोक्न तथा नियन्त्रणका लागि विशेष योजना बनाएको हो। जिल्लाको शान्ति सुरक्षामा प्रतिकूल असर पर्ने गरी अवांछित गतिविधि गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने प्रहरीले जनाएको छ। सोसँगै दशैं तिहारको बेला जुवा ताश खेल्ने खेलाउने लगायतको गैर कानूनी गतिविधि हुन नदिन सुरक्षा निगरानी बढ़ाउने प्रशासनले जनाएको छ। चाडपर्वलाई लक्षित गरेर साबिकको भन्दा सुरक्षा व्यवस्था अलिक कड़ा पारिएको सुरक्षा समितिले जनाएको छ। जिल्ला प्रहरी कार्यालय लमसुङले दशैं तिहार लगायतका चाडपर्वका बेला हुन सक्ने घटनालाई मध्यनजर राख्दै जिल्लाका विभिन्न स्थानमा सुरक्षा निगरानी बढ़ाएको जनाएको छ। जिल्लाको बजार क्षेत्र र ग्रामीण भेगमा पनि अवांछित गतिविधि हुन सक्ने भन्दै प्रहरीले कड़ा निगरानी गरेको प्रणव बस्नेतको भनाई छ। चाडपर्वलाई लक्षित गर्दै लमजुङको वेश नगरपालिका आठमा बजार अनुगमन भएको छ। अनुगमनका क्रममा किराना तथा स्टोर्स, होटल तथा खाजाघर, दालमोड, उद्योग बेकरी र चटपट पसल गरी दशवटा व्यवसायको निरीक्षण भएको हो। आर्थिक वर्ष 83-84 एघारौं पटकको बजार अनुगमनमा चाडपर्व लक्षित चौथो पटकको अनुगमनमा रहेको जिल्ला प्रशासन कार्यालयका खरिदार दिननाथ अधिकारीले बताउनुभयो। उहाँका अनुसार अनुगमन गरिएका व्यवसाय मध्ये किराना तथा स्टोर 6 होटल तथा खाजाघर, दालमोड, उद्योग बेकरी र चटपट पसल एउटा एउटा रहेका छन्। एकीकृत सेवा कार्यालयका प्रमुख ठाकुर प्रसाद ढकालको नेतृत्वमा भएको अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत माधव प्रसाद वाग्ले, वेश नगरपालिकाका प्रतिनिधि रेशम बहादुर घिमिरे, जिल्ला प्रशासन कार्यालयका खरिदार दिननाथ अधिकारी, उद्योग वाणिज्य संघका प्रतिनिधि अमृत श्रेष्ठ तथा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो। अनुगमन टोलीले व्यवसायमा राखिएका वस्तुको मूल्य सूची, म्याद गुज्रिएका सामग्री, सरसफाईको अवस्था, खाद्य वस्तुको गुणस्तर तथा उपभोक्ता हितसँग सम्बन्धित विषयमा निरीक्षण गरेको थियो। अनुगमनका क्रममा व्यवसायले विगतको अनुगमनमा दिएका निर्देशन पालन गरेको पाएको भए पनि केही व्यवसाय नगरपालिकाका कार्यालयमा सूचीकृत नभएको देखिएकाले तत्काल सूचीकृत हुन निर्देशन दिएको छ। साथै व्यवसायलाई उपभोक्ता हित संरक्षण तथा खाद्य सुरक्षाका व्यवसायमा आवश्यक सुझाव समेत प्रदान गरिएको छ। चाडपर्वको समयमा बजारमा हुन सक्ने मूल्य वृद्धि, कृत्रिम अभाव, म्याद गुज्रिएका तथा गुणस्तरीयहीन वस्तुको बिक्री वितरण नियन्त्रण गरी उपभोक्ताको अधिकार संरक्षण गर्ने उद्देश्यले बजार अनुगमनलाई निरन्तरता दिइने अनुगमन समितिले जनाएको छ। चाडपर्व नजिकै यससँगै

खाने व्यवसायहरूले समय अनुसारका चाडपर्व लक्षित उत्पादन सामग्रीहरू खरिद तथा बिक्री गर्न थालेको पाइएको छ। ग्रामीण भेगका सर्वसाधारणलाई लक्षित गर्दै लमजुङ उद्योग वाणिज्य संघ अन्तर्गत इकाईले सार्वजनिक विदा वा शनिबारका दिन पनि पसल खुल्ला गर्न थालेका छन्। ग्रामीण भेगका ग्राहकहरू विदाको दिन मात्रै किनमेलको लागि सदरमुकाम आउन सक्ने भन्दै शनिबार पनि पसल खुल्ला राखेको व्यवसायहरूले बताएका छन्। केही वर्ष अघिसम्म सदरमुकाम बेसी शहरका पसलहरूमा हरितालका तीज लागेसँगै तिहारसम्मको अवधिमा व्यापारहरूलाई भ्याइ नभई हुन्थ्यो, तर पछिल्ला वर्षहरूमा भने पहिलेको जस्तो व्यापक चहलपहल हुन छोडेको छ। पछिल्लो समय अनलाइन कारोबारको प्रयोग बढ्न थालेपछि बजार क्षेत्रमा त्यसको प्रभाव परेको हुन सक्ने अनुमान गरिएको छ। अर्कोतर्फ संघीय तथा कार्यान्वयनले सदरमुकामको बजार प्रभावित हुँदै आएको छ। जिल्ला सदरमुकाममा रहेका सेवा प्रदायक कार्यालय स्थानीय तहमा गएकोले सेवाग्राही घटेपछि विगतका सात वर्षपछि केही विषयको व्यवसाय खस्किँदै गएको अनुमान गरिएको छ। कार्यालयमा आउने सेवाग्राही र किनमेलकै लागि आउने ग्राहकहरूले चाडपर्वका बेला बजारमा छुट्टै रौनक पनि देखिन्थ्यो, तर साबिकको तुलनामा मानिसहरूको चहल पहल नदेखिँदा र अपेक्षित व्यापार पनि नहुँदा व्यवसाय निराश बनेका छन्। भेसा नगरपालिका सार्वजनिक स्थान चोकमा प्रधान कार्यालय रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था कर्मचारी सहित विभिन्न व्यक्तिलाई सम्मान गरेको छ। प्रधान कार्यालयको शुक्रबार बीच शहरमा आयोजित 16 वार्षिक साधारण सभाको अवसरमा उत्कृष्ट कर्मचारी, उत्कृष्ट कारोबार गर्ने सदस्यहरू र 2082 सालको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने सदस्यका छोराछोरीलाई सम्मान गरेको हो। साकोसले कार्य सम्पादन मूल्यांकनको आधारमा उत्कृष्ट कर्मचारीको रूपमा मुख्य कार्यालय बेसरमा लेखापाल पद्म कार्यरत कर्मचारी दीपक रिमाललाई सम्मान गरेको छ। उत्कृष्ट सदस्यको रूपमा भगवान श्रेष्ठ, उत्कृष्ट बाल भविष्य बचतकर्तामा तर्फ युरोज खत्री सम्मानित हुनुभएको छ। उत्कृष्ट व्यवसायको रूपमा संस्थाका सदस्य मोहम्मद नाइफ मिया सम्मानित हुनुभएको छ। अटो व्यवसाय गरी सफल स्वरोजगार व्यवसाय बन्नु भएको भन्दै संस्थाले मियालाई सम्मान गरेको हो। साकोसले माध्यमिक शिक्षा परीक्षा एसईई उत्तीर्ण दुईजनालाई सम्मान गरेको छ। संस्थाको सदस्य रहेको अभिभावक छोराछोरीलाई सम्मान गरेको हो। सम्मानित हुनेमा 2082 को एसईईमा 3.95 जीपीए ल्याउन सफल खुशी श्रेष्ठ र 3.83 जीपीए ल्याउन सफल समीर परियार रहेका छन्। संरक्षित पूँजीतर्फ कोषबाट बचततर्फ हीरा रेग्मी सम्मानित हुनुभएको छ। उहाँले कोषबाट आफूले गरेको कारोबारको 17,893 रूपियाँ रकम समेत पाउनु भएको संस्थाका मुख्य प्रबन्धक हीरा रावलले बताउनुभयो। संरक्षित पूँजीतर्फ कोषबाट कर्जतर्फ कविता श्रेष्ठ सम्मानित हुनुभएको छ। उहाँले गरेको कारोबारको आधारमा साकोषले 22,192 रूपियाँ 37 पैसा श्रेष्ठलाई प्रदान गरेको छ। साधारण सभाकै अवसरमा साकोषका संस्थापक शेयर सदस्यहरूलाई पनि सम्मान गरिएको थियो। साकोषका अध्यक्ष प्रभुराम प्रधानको अध्यक्षता एवं संविधान सभा सदस्य जमेन्द्र मान खलेको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा विजयनगर प्रमुख गुमन सिंह अर्याल, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, साकोसका पूर्व अध्यक्ष सल्लाहकार विभिन्न उपसमितिका संयोजक एवं पदाधिकारी संचारकर्मी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन संस्थाका सचिव गोपाल परियाले गर्नुभएको थियो भने उपाध्यक्ष राजेन्द्र बोराले स्वागत मन्तव्य राख्नुभएको थियो। साधारण सभामा संस्थाका अध्यक्ष प्रभुराम प्रधानले वार्षिक प्रतिवेदन लेखा सुपरिवेक्षण समितिका संयोजक लेखनाथ क्षेत्रनाथ थपलियाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। इकाईगत वार्षिक साधारण सभामा अन्तर्गत प्रधान कार्यालय बेसरको साधारण सभा शेयर सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। स्वर्गीय भतिजको स्मृतिमा बेलायतमा बस्दै आएका नारायण आलेले प्रदेश अस्पताल लमसुङलाई हुलचेयर र ब्ल्याङ्केट सहयोग गरेका छन्। बेसर नगरपालिका चनौटे घर भई हाल बेलायतको अल्डरसटमा बस्दै आएका आलेले आफ्नो स्वर्गीय भतिज विकास आलेको सम्झनामा अस्पतालको डायलिसिस वार्डका लागि 3 व्हीलचेयर र 10 ब्ल्याङ्केट प्रदान गरेका हुन्। मृगौला सम्बन्धी रोगका कारण 2076 सालमा 23 वर्षको उमेरमा किसानको निधन भएको थियो। भतिजको निधनपछि डायलिसिस सेवा लिन अस्पताल आउने बिरामीलाई सहयोग पुग्ने उद्देश्यले सामग्री उपलब्ध गराएको नारायणले बताउनुभयो। शुक्रबार आयोजित कार्यक्रममा उहाँले 25,500 रूपियाँ बराबरको 3 व्हीलचेयर र 12,000 रूपियाँ बराबर 10 ब्ल्याङ्केट गरी कुल 37,500 रूपियाँ बराबरको सामग्री
अस्पताल हस्तान्तरण गरेका हुन्। सामग्री ग्रहण गर्दै प्रदेश अस्पताल लमसुङका प्रमुख एवं मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर शिशिर देवकोटाले सहयोगले डायलिसिस गराउन आउने बिरामीलाई सहज हुने

0: व्यवस्था सहयोगले अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने उहाँको भनाई थियो। डाक्टर देवकोटाका अनुसार प्रदेश अस्पताल लमसुङले विगत 4 वर्षदेखि डायलिसिस सेवा सञ्चालन गर्दै आएको छ। हालसम्म 60 जना भन्दा बढ़ी बिरामीलाई सेवा प्रदान गरिसकेको अस्पतालमा 13 वटा डायलिसिस मेसिन रहेका छन्। अस्पतालले सातको सातै दिन डायलिसिस सेवा दिँदै आएको छ। सामग्री हस्तान्तरण कार्यक्रममा वरिष्ठ नर्सिङ अधिकृत अञ्जना पौडेल, अस्पतालका व्यवस्थापक प्रमिला ठकाल, सूचना अधिकारी अनिल रेग्मी र इमर्जेन्सी इन्चार्ज गणेश गुरूङ लगायतको सहभागिता रहेको थियो। तपाईले सुन्दै हुनुहुन्छ मर्सिङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: सदस्यता नवीकरण सम्बन्धी लमसुङ उद्योग वाणिज्य संघको सूचना। मिति 2083 पौष 26 गते लमसुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौं। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रू 1,00,000 रूपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क सचिवालय 0665201166, 98565-45248, 98412-38555 र 98565-45357 लमसुङ उद्योग वाणिज्य संघ बेसी सहर लमसुङ।
2: आमा ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
3: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यू, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लमसुङ। प्रोपाइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
6: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
7: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
6: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुस् है, सँगै जाने नि।
7: ल भइहाल्छ नि नानी।
8: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
9: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
8: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 98460-77745।
10: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
0: विश्रामपछि स्वागत छ अब बाँकी समाचार। हातीमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभामा आयोजित उपहार कार्यक्रममा एक सदस्यले खसी प्राप्त गर्नुभएको छ। शुक्रबार बेसरमा सम्पन्न साधारण सभामा गोल प्रथाबाट बेसर नगरपालिका नौ बिम्दा बेसिक अर्पणा गुरूङ सदस्यता नम्बर 5111 ले करिब 33 किलोको खसी प्राप्त गर्नुभएको छ। संस्थाको सदस्य उपहार कार्यक्रम अन्तर्गत चारजना सदस्यलाई इण्डक्सन चुलो र अन्य 30 सदस्यलाई विभिन्न उपहार प्रदान गरिएको छ। सदस्यता नम्बर 5327 मनकाजु श्रेष्ठ, 5404 सीता परियार, 5257 नारायण थापा र वयसिक एलिना श्रेष्ठले जनाही एक थान इण्डक्सन चुलो प्राप्त गर्नुभएको छ। त्यसै गरी अन्य 30 सदस्यले नुहाउने साबुन, कपड़ा धुने साबुन, भाँडा माझ्ने साबुन र सर्फ र चकलेट लगायतका उपहार प्राप्त गर्नुभएको छ। सदस्यको सक्रिय सहभागिता बढ़ाउने उद्देश्यले साधारण सभामा समयमै उपस्थित भए अन्तिम सम्म बस्ने सदस्यलाई वितरण गरिएको कुपनको आधारमा गोल प्रथाद्वारा उपहार छनौट गरिएको थियो। संस्थाका मुख्य प्रबन्धक हीरा बहादुर रावलले सदस्यहरूको सक्रिय सहभागिता बढ़ाउनुको साथै संस्थाप्रति अपनत्व अभिवृद्धि गर्ने उद्देश्यले पुरस्कार कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। कार्यक्रममा संविधान सभा सदस्य जमीन्द्र मानखले, संस्थाका अध्यक्ष प्रभुराम प्रधान, मुख्य प्रबन्धक हीरा रावल र पूर्व अध्यक्ष महेन्द्रलाल श्रेष्ठ लगायतले उपहार वितरण गर्नुभएको थियो। कार्यक्रममा संस्थाका सदस्यको उत्साहजनक सहभागिता रहेको थियो। यस्तै कार्यक्रम आज असोज 24 गते खुदी सेवा केन्द्र र भटवाड़ा सेवा केन्द्रमा पनि साधारण सभाकै रहेको छ। खुदी र भटवाड़ा सेवा केन्द्रमा 15,000 18,000 रूपियाँसम्मका एक एकवटा खसी तथा दुई दुईवटा इण्डक्सन चुलो र अन्य उपहारहरू राखिएका छन्। लमजुङमा सवारी दुर्घटना न्यूनीकरण तथा सड़क नियमको पालना सम्बन्धमा नेपाली सेनाका कर्मचारीलाई लक्षित गरी ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार बेसरेक उदिपुर स्थित चण्डी प्रसाद गढ श्री सोरा ब्यारेक सुरक्षा गुल्मामा कार्यक्रम भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय लमसुङका प्रमुख प्रहरी नायब निरीक्षक गौतम बहादुर खत्रीले सहजीकरण गर्नुभएको थियो। भएको कार्यक्रममा बिल्लादार ग्रेड 3 59 जना प्रशिक्षार्थी, सैन्य आधारभूत तालिमका 100 जना प्रशिक्षार्थी तथा 11 जना प्रशिक्षक गरी नेपाली सेनाका 170 जनाको सहभागिता रहेको थियो। कार्यक्रममा सवारी तथा यातायात व्यवस्थापन, ऐन ट्राफिक नियम, सड़कको सुरक्षित प्रयोग, ट्राफिक संकेत तथा बत्तीको पालना, जेब्रा क्रसिङको प्रयोग र सवारी चलाउँदा ध्यान दिनुपर्ने विषयमा जानकारी गराएको थियो। साथै सड़क पेटीको प्रयोग गर्ने, सड़कमा हिँड्दा दायाँ किनारबाट हिँड्ने, तीव्र गतिमा सवारी नचलाउने, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी चलाउने र नचलाउने र सवारी चालक अनुमति प्राप्त गरेपछि मात्र सवारी चलाउने विषयमा सचेत गराएको थियो। त्यसै गरी सवारी साधनको स्वरूप परिवर्तन नगर्न, रक्षात्मक ड्राइभिङ को अभ्यास अपनाउन तथा सवारी दुर्घटनाका कारण र दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी गराएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रणाली गौतमले बताउनुभयो। उहाँका अनुसार ट्राफिक नियमको पालना गर्दै जिम्मेवार र सभ्य नागरिकको परिचय दिनुपर्नेमा समेत जोड़ दिएको थियो। कार्यक्रममा ट्राफिक नियम उल्लंघन गरी सवारी चलाएको देखेमा वा सवारी दुर्घटना भएको अवस्थामा ट्राफिक प्रहरीको हटलाइन नम्बर 103 र प्रहरीको हटलाइन नम्बर 100 खबर गर्न पनि आग्रह गरिएको थियो। सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त सचेतनामूलक कार्यक्रमको नेपाली सेनाका प्रशिक्षणार्थी तथा कर्मचारीलाई सड़क सुरक्षा सम्बन्धी ज्ञान अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। मर्संगी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक।
11: मुख्य समाचारका प्रायोजक
12: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङमा चाडपर्व लक्ष्य सुरक्षा व्यवस्थामा विशेष कडाई, अवांछित गतिविधि हुन नदिन प्रहरीको सूक्ष्म निगरानी, बेसी सहर सहित जिल्लाका बजारहरूमा चहल पहल शुरू, साविक जस्तो व्यापारमा भएको व्यवसायहरूको फनाई, लमजुङका मुख्य व्यापारी केन्द्रमा बजार अनुगमन, शुक्रबार मनाङ्गे चौतारा क्षेत्रका किराना बेकरी तथा होटलहरूमा अनुगमन र हातीमालो सागसद्वारा विभिन्न व्यक्तिलाई सम्मान, हातीमालो उपहार योजना अन्तर्गत बिन्दगी अर्पणा गुरूङलाई खसी उपहार। बिहान 10 बजेको मर्संगी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्संग दी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्संग दी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फरेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फरेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
6: आया मरे न्यामा, आया नि आया।
7: के भयो दिदी, तपाईलाई सन्चो छैन कि कसो?
6: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
6: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है।
7: ल दिदी, विशेश्वर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
8: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
8: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
8: सम्पर्क फोन 9849068924, 9850386780।
6: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुसी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
11: हाम्रो शाखा बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: California.
1: Extreme energy drink.
2: सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: दिदी अल्मालाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
4: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 9856-602-299।
5: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
3: विश्व कन्या देवी कप 2083 सहभागी बनौ। खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता फन्ने नाराका साथ नेपालीहरूको महान पर्व विजयादशमी 2083 पावन अवसरमा मर्स्याङदी 4 मिप्रा स्थित कन्यादेवी युवा क्लबको विश्व वार्षिक उत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गरिएको हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुदको विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हुन हार्दिक अनुरोध गर्दछौ। पुरूषतर्फ पुरस्कारहरू। प्रथम पुरस्कार नगद रू 1,15,015 रूपियाँ, कप, मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रू 75,075 रूपियाँ, कप, मेडल र प्रमाणपत्र।
5: सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाड़ी र उत्कृष्ट गोल रक्षकलाई जनही नगद रू 2,000, ट्रफी र प्रमाणपत्र। सेमी फाइनलमा पुग्ने दुई टीमलाई प्रति टीम नगद रू 10,000।
3: दर्ता शुल्क रू 8,000 प्लस 1,000।
5: महिला तर्फ पुरस्कारहरू। प्रथम पुरस्कार नगद रू 20,020 रूपियाँ, कप, मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रू 12,012 रूपियाँ, कप, मेडल र प्रमाणपत्र।
3: सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाड़ी र उत्कृष्ट गोलरक्षकलाई जनही रू 1,000, ट्रफी र प्रमाणपत्र। दर्ता शुल्क रू 2,500 प्लस 500।
5: टीम दर्ता मिति पुरूषतर्फ असोज 25 र 26 गते, महिलातर्फ असोज 26 गते साँझ 5 बजेसम्म। उद्घाटन खेल असोज 28 गते बिहान 11 बजे। स्थान मर्स्याङदी गाउँपालिका 4 मिप्रा खेल मैदान। खेलाड़ी संख्या
7: 7+3 10 जना
8: पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा सहभागी गराइनेछ। त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
9: आयोजक कन्यादेवी युवा क्लब, मर्स्याङ्दी गाउँपालिका 4, मिप्रा, लमसुङ। थप जानकारीको लागि सम्पर्क 98467-80098, 98458-22018, 98467-34821 र 97475-15083।
8: प्रवर्धक मर्स्याङ्दी गाउँपालिका भुलभुले, लमजुङ। सह प्रवर्धक मर्स्याङ्दी 4 को वडा कार्यालय, तागरिङ, लमजुङ।
9: पर्यटकीय गाउँ मिप्रा जाउँ, फुटबल प्रतियोगितामा रमाऊ।
8: 20 कन्या देवी कप 2083।
10: नेपाल ऋण खप्पै बिमा गाछ क्याल्भोलुम प्रविधि से शोभा आल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर सेन बन्दा 3 गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमिला 3 गुना लाना दुला हुलास मुसम अर्कु तिल दमाइसे
11: Or sang the FM, Ponchana Benegas.

0: बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ, नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Extreme Energy Drink.
1: होइन नि खुशी, के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
2: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
2: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घाट, खाली घाट, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
1: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39 157।
2: महको सेवन स्वस्थ र दीर्घ जीवन।
4: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
5: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
4: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
5: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
2: एकीकृत सेवकार्यालय लम्जुङको जनहितमा जारी सन्देश।
7: स्वदेशी श्रम सिप उपयोग गरी लघु, घरेलु तथा साना उद्योग दर्ता गरी सञ्चालन गर्ने गरौं। जिल्ला भित्र दर्ता भएका वाणिज्य फर्म, उद्योग, पर्यटन, होमस्टे एवं साझेदारी फर्महरू समयमा नवीकरण गरी व्यापार व्यवसाय गरौं।
2: दर्तावाला उद्योग व्यवसायसँग कारोबार गर्ने गरौं। क्रेताले माल सामान किन्दा विक्रेताले उक्त सामानको मूल्य सूची जाँच गरे नगरेको यकिन गरी सामानको उत्पादन मिति र समाप्त मिति हेरी बिल लिएर मात्र सामान खरिद गर्ने गरौं।
7: विक्रेताले क्रेतालाई गुणस्तरीय परिमाण एवं स्वदेशी उत्पादनलाई प्राथमिकता दिई माल सामान खरिद बिक्री कार्य गर्ने गरौं। अखाद्य वस्तुको बिक्री वितरण नगरौं।
2: लमजुङ जिल्ला भित्रका धार्मिक स्थल, नदी नाला, मठ मन्दिर, गुम्बा, मस्जिद र पार्कहरूको संरक्षण तथा सम्वर्धन गरौं। आन्तरिक तथा बाहिरी पर्यटकहरू भित्रै समुन्नत पर्यटकीय क्षेत्रको विकास गरौं।
7: विस्तृत जानकारीका लागि 0665202002 सम्पर्क गर्नुहोस्।
2: एकीकृत सेवा कार्यालय लमजुङ।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू MS पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू।

0: राम जय श्री राम।
1: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
3: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
3: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
4: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
3: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: me a extreme energy drink.
1: यसपालिको दशैंमा स्थानीय उत्पादन, स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिऊ।
2: मर्सङ्गी गाउँपालिकाको प्रवर्धन, कृषि तथा पशु हाट बजार संचालक समितिको आयोजनामा असोज 27 देखि 29 गतेसम्म दशैं लक्षित कृषि तथा पशु हाट बजार सञ्चालन हुँदैछ।
1: हाट बजारमा आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी, फलफूल, खसी, बोका, भेडा, कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
2: स्थानीय किसानद्वारा उत्पादित विभिन्न कृषि उपज किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबारसँगै हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी, बोका, भेडा र कुखुरा लगायतका पशुपक्षी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ। साथै समर्थन मूल्य समेत तोकिएको छ।
1: हाट बजार हुने स्थान मर्सङ्गी गाउँपालिका 3 कृषि तथा पशु सेवा केन्द्र परिसर खुदी। समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
2: यस पटकको दशैंमा बाहिरबाट मात्र होइन आफ्नै गाउँका किसानले उत्पादन गरेका वस्तु किनौ, स्थानीय उत्पादनको प्रयोग गरौ, किसानको हौसला बढाऊ र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौ।
1: थप जानकारीका लागि सम्पर्क 98560-45650 र 98560-79340।
2: किसानको मेहनत, उपभोक्ताको भरोसा, दशैं लक्षित कृषि तथा पशु हाट बजार 2083। के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे।

0: पालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
1: हेलो मर्सेङ्गे FM 95 मेगाहर्ज

0: sip on your extreme energy drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
4: नेपाल प्रहरीमा नयाँ भर्ना सम्बन्धी सूचना। नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रित्त रहेका सहायक प्रहरी निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्ना खुलेको हुँदा योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ। दरखास्त दिने अन्तिम मिति 2083 कार्तिक 10 गतेसम्म। दरखास्त बुझाउने स्थान प्रहरी सहायक निरीक्षकको लागि अनलाइन माध्यमबाट र प्रहरी कार्यालय सहयोगीको लागि देशभरका जिल्ला प्रहरी कार्यालयहरूमा निवेदन दिन सकिनेछ। विस्तृत जानकारीको लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइट वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ। सार्वजनिक जानकारीका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ। 20 कन्यादेवी कप 2083 सहभागी बनौ।
5: खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता फन्ने नाराका साथ नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा मर्स्याङदी 4 मिप्रा स्थित कन्यादेवी युवा क्लबको 20 वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झैं यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गरिएको हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुदको विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हुन हार्दिक अनुरोध गर्दछौ।
4: पुरूषतर्फ पुरस्कारहरू। प्रथम पुरस्कार नगद रू 115,015 रूपियाँ, कप, मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रू 75,075 रूपियाँ, कप, मेडल र प्रमाणपत्र।
5: सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाड़ी र उत्कृष्ट गोल रक्षकलाई जनही नगद रू 2,000, ट्रफी र प्रमाणपत्र। सेमी फाइनलमा पुग्ने दुई टीमलाई प्रति टीम नगद रू 10,000।
4: दर्ता शुल्क रू 8,000 प्लस 1,000।
5: महिलातर्फ पुरस्कारहरू। प्रथम पुरस्कार नगद रू 20,020 रूपियाँ, कप, मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रू 12,012 रूपियाँ, कप, मेडल र प्रमाणपत्र।
4: सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाड़ी र उत्कृष्ट गोलरक्षकलाई जनही रू 1,000, ट्रफी र प्रमाणपत्र। दर्ता शुल्क रू 2,500 प्लस 500।
5: टीम दर्ता मिति पुरूषतर्फ असोज 25 र 26 गते, महिलातर्फ असोज 26 गते साँझ 5 बजेसम्म। उद्घाटन खेल असोज 28 गते बिहान 11 बजे। स्थान मर्स्याङदी गाउँपालिका 4 मिप्रा खेल मैदान। खेलाड़ी संख्या 7+3 10 जना।
4: पुरूषतर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा सहभागी गराइनेछ। त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
5: आयोजक कन्यादेवी युवा क्लब, मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङ। थप जानकारीको लागि सम्पर्क 98-467-80-098, 98-458-22-018, 98-466-34-821 र 97-475-15-083।
4: प्रवर्धक मर्स्याङदी गाउँपालिका भुलभुले लमजुङ। सह प्रवर्धक मर्स्याङदी 4 को वडा कार्यालय तागरिङ लमजुङ।
5: पर्यटकीय गाउँ मिप्रा जाउँ, फुटबल प्रतियोगितामा रमाऊ।
4: 20 कन्यादेवी कप 2083।
5: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
6: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
5: थप जानकारीको लागि सम्पर्क 0663590099 98477 69 229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा।

0: ओहो दाई, तपाईले कति टाढो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषकर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुसी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
9: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
10: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
8: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
10: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
8: मलाई त एकदमै मन पर्यो।
10: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
11: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सारफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
12: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204435, 5204475। विश्वास तपाईँको, सेवा हाम्रो।
4: घर आँगन होस् वा सडकको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हरा भरा।
13: परम्परा।
14: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
15: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
14: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
15: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
14: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 60 46 244

or Zangby FM, Bonjana Bellini hosts.

0: बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021234, मोबाइल 9841454448।
6: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
7: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
6: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
7: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
6: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
7: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
6: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
8: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9611 39 157।
7: महको सेवन स्वस्थ र दीर्घ जीवन।
9: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
10: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
9: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
10: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
9: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
10: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
11: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
12: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षाजन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौं।
9: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
13: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अपनाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
9: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
13: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
9: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
13: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लम्जुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
14: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
15: Extreme energy drink. Taste the difference. Feel the energy.

0: यसपालिको दशैंमा स्थानीय उत्पादन, स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिऊ।
1: मर्सङ्गी गाउँपालिकाको प्रवर्धन कृषि तथा पशु हाट बजार संचालक समितिको आयोजनामा असोज 27 देखि 29 गतेसम्म दशैं लक्षित कृषि तथा पशु हाट बजार सञ्चालन हुँदैछ।
0: हाट बजारमा आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी, फलफूल, खसी, बोका, भेडा, कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
1: स्थानीय किसानद्वारा उत्पादित विभिन्न कृषि उपज किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबारसँगै हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी, बोका, भेडा र कुखुरा लगायतका पशुपन्छी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ, साथै समर्थन मूल्य समेत तोकिएको छ।
0: हाट बजार हुने स्थान मर्सङ्गी गाउँपालिका 3 कृषि तथा पशु सेवा केन्द्र परिसर खुदी, समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
1: यस पटकको दशैंमा बाहिरबाट मात्र होइन आफ्नै गाउँका किसानले उत्पादन गरेका वस्तु किनौ, स्थानीय उत्पादनको प्रयोग गरौं, किसानको हौसला बढाऊ र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौं।
0: थप जानकारीका लागि सम्पर्क 98565450 र 98569340।
1: किसानको मेहनत, उपभोक्ताको भरोसा, दशैं लक्षित कृषि तथा पशु हाट बजार 2083।
2: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
3: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, बिर मह, गर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि

0: California.
1: Extreme energy drink.
2: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भो बेहुली हुँदा पनि।
3: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
4: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
3: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लामसुङ। सम्पर्क 9841626344, 9841626344।

0: सर्वोत्तम सुपर ग्रिड मा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: Or Zangief fan, 95 MHz.

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि लो अब दुलाले दुलाले सिन्दुर हाल्ने
3: ओए अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औँठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
4: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
5: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
6: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
5: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
6: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
5: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
6: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
7: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
8: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
9: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध
10: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढी पहिरो डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ
9: मौसमको जानकारी नियमित रूपमा लिनुहोस् अनावश्यक रूपमा खोला खोल्सा नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस् कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्
10: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस् घर वरिपरि चिरा देखिएमा जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्
9: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस् यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस् बालबालिका ज्येष्ठ नागरिक गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्
10: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस् कुनै पनि आपतकालीन अवस्था बाढ़ी पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्
9: सचेतना सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ त्यसैले सुरक्षित रहौं अरूलाई पनि सुरक्षित राखौं
10: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्गी 95 MHz
11: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
12: अब धेरैजनाले खोज्ने गरेको त बेसीसर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
13: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
11: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501
14: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: Sonia. Extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसिसर साथ, भीमसेन थान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
7: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज।

0: Ayah, marin ya ma. Ayah ni,
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशिष्ट नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिसार पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग मैला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849068924 9850086780
4: निशुल्क स्वास्थ्य शिविर हुने सूचना विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर बसन्ता ढुङ्गाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्
5: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखिराख्ने निन्द्र नलाग्ने हात खुट्टा लाटो हुने झमझम गर्ने भएमा काम्ने छोप्ने ढल्ने वा बेला बेलामा बेहोस हुने छारे रोग भएमा
4: डर लाग्ने झसङ्ग हुने अतालिने मुटु ढुकढुक हुने मुटु हल्लेको महसुस हुने धेरै पसिना आउने मनमा छटपटाहा हुने तर्सने मानसिक असन्तुलन घर छाडेर हिँड्ने एक्लै बस्न मन पराउने भएमा
5: लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा
4: उदास भइरहने जिउमा फूर्ति नहुने अल्यास भइरहने जिउ दुख्ने बढी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भो नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसा फेर्ने भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा
5: निशुल्क जाँच हुने दिन र समय यही असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट
4: मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004
5: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ
0: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
6: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
7: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
8: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942
9: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ

0: sip on ya. Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अय्या मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आर्ट नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065067272
5: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
5: अब जापान ट्राई होइन स्योर गरौं
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
6: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
6: सम्पर्क नम्बर 0665902900 मोबाइल नम्बर 98560602900
7: नेपाल प्रहरीमा नयाँ भर्ना सम्बन्धी सूचना नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रित्त रहेका सहायक प्रहरी निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्ना खुलेको हुँदा योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ दरखास्त दिने अन्तिम मिति 2083 कार्तिक 10 गतेसम्म दरखास्त बुझाउने स्थान प्रहरी सहायक निरीक्षकको लागि अनलाइन माध्यमबाट र प्रहरी कार्यालय सहयोगीको लागि देशभरका जिल्ला प्रहरी कार्यालयहरूमा निवेदन दिन सकिनेछ विस्तृत जानकारीको लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइट वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ सार्वजनिक जानकारीका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
6: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
8: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400 58260।

0: नमस्ते, गुड आफ्टरनून, स्वागत छ मर्संग दि कल टाइममा। कार्यक्रम प्रस्तुत म लक्ष्मी छु भने टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले। र एकदमै चर्को घाम लागेको छ, प्रशस्त मात्रामा पानी पिउनुहोला, सन्चै आरामै हुनुहुन्छ होला पक्कै पनि। कार्यक्रममा जोडिन सक्नुहुनेछ, शनिबारको बसाइमा छौं, शनिबारको दिनमा तपाईँले खुल्ला गीत गाउन सक्नुहुनेछ। र आजको कार्यक्रममा जोडिनको लागि तपाईँले 0665220020 डायल गर्नुपर्ने हुन्छ। साथै कार्यक्रम हाम्रो पात्रोबाट रेडियो मर्संगदीको फेसबुक पेजबाट पनि प्रसारण भइरहेको छ, त्यहाँबाट पनि तपाईँले सुनेर प्रतिक्रिया दिन सक्नुहुनेछ। कार्यक्रम कस्तो लाग्छ, कुन ठाउँबाट सुन्दै हुनुहुन्छ, तपाईँको ठाउँमा मौसमी अवस्था के कस्तो छ, त्यो पनि तपाईँले भन्न सक्नुहुनेछ। र सात दिनको सातै बार हामी फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं। आफूलाई मन परेको बसाईको दिनमा तपाईँले फोन गर्न सक्नुहुनेछ, साथै कमेन्ट पनि पठाउन सक्नुहुनेछ। र प्रशस्त पानी पिउनुहोला, फुर्सदमा हुनुहुन्छ भने फोन पनि गर्न सक्नुहुनेछ। यति बेला आजको पहिलो कलर जोडिसक्नु भएको छ, हामी उहाँसँग कुराकानी गर्नेछौ। राम पाण्डेजीले लेख्नुभएको छ, नमस्कार, म पनि सुन्दैछु भन्नुभएको छ। हजुर नमस्कार, एकदमै धेरै खुशी लाग्यो, फोन पनि गर्न सक्नुहुनेछ। र यति बेला कोही साथी हुनुहुन्छ, हेलो नमस्ते।
1: हेलो नमस्ते, गुड आफ्टरनुन।
0: नमस्कार कृष्णजी, सन्चै हुनुहुन्छ?
1: हजुर सन्चै छु नि, तपाईँ सन्चै हुनुहुन्छ?
0: म त अलिकति बिरामी छु नि कृष्णजी। हजुर मलाई चाहिँ अलिकति टाउको दुख्ने भइरहेको छ है।
1: मैले पहिले भन्यो नि त, तपाईँले अब हुनेवाला बुढालाई अब दुःख दिने हो।
0: मैले हुनेवाला बुढालाई चाहिँ होइन कृष्णजी, डाक्टर साहबलाई चाहिँ एकदमै दुःख दिनेछु, किनकि बिरामी भयो भने त चेक गर्ने त डाक्टरले हो, बुढाले होइन, होइन र
1: लिएर त बुढाले जानु पर्यो नि त।
0: म आफै जान्छु। हजुर यो मजाको कुरा त भइ नै हाल्यो, पानी कतिको पिउनु भएको छ यस्तो चर्को घाममा?
1: तपाईँले सोध्छ भनेर अब भर्खरै पियो पानी, अनि प्रोग्राम अलिक ढिलो सुरु भयो भने त तपाईँले पिसाब त लाग्थ्यो।
0: होइन होइन, यहाँ अलिकति प्राविधिक समस्या परेको थियो, त्यही भएर चाहिँ ढिलो सुरु भएको हो। अनि कार्यक्रममा जोडिनु भएको छ, आजको बसाईको बारेमा जानकारी छ कि छैन हजुरलाई?
1: जानकारी त छ के अरे, अब खोइ अब गीत गाउने ढङ्ग र स्वर त छैन, अब नियमको पालन त गर्नुपर्ने होला है।
0: हजुर नियमको पालन त गर्नु पर्यो नि।
1: हस् ल, जानी नजानी अब त्यही पुरानो गीतहरू कोट्याउँछु नि है।
0: हजुर हुन्छ।
1: लौ माया लौ नेले नलौ माया छोडेर जानेले खैरेनी मागे

0: घासै काटम भोगी घास खुकेरा भोगी घास खुकेरा गयो जवान दिन दिनै हुर्केर खैरे निमागे अन्तै माया सर्यो कि निरी माया हुनै सर्यो भेट यति भन्न चाहे है।
1: ओहो कति मिठो गीत गाउनुभयो, धन्यवाद छ यहाँलाई कृष्णजी।
0: अब तपाईँलाई नि धन्यवाद।
1: अनि यति मिठो गीत गाउनु भएको छ, साथै साथीहरू सम्झिनु पर्दा ककसलाई सम्झिन चाहनुहुन्छ तपाईँ?
0: अब सम्झिनु पर्दा त अब सबभन्दा पहिले त तपाईँले सम्झिनु पर्यो, अनि सेकेन्डली अब प्राविधिकमा साथ दिने जिलुजीलाई,
1: हजुर, हेलो, भर्खरै मात्रै जोडिनु भएको थियो आजको पहिलो कलर कृष्ण लामाजी जोडिनु भएको थियो खुदी बगैँचाबाट, र आजको बसाइमा उहाँले एकदमै राम्रो गीत गाउनु भएको छ र सम्पूर्ण साथीलाई सम्झिँदै विदा भइसक्नु भएको छ भने उहाँको साथी अझै सम्झिने क्रममा नै हुनुहुन्थ्यो, टेक्निकल कारणले गर्दाखेरि फोन चाहिँ काटिएको छ। इफ सुन्दै हुनुहुन्छ भने तपाईँले फेरि पनि फोन गर्न सक्नुहुनेछ। र यति बेला मिलन घायल मुटुजीले लेख्नु भएको छ, गुड आफ्टरनून सिस्टर, अपकमिङ सङ डेडिकेटेड टू अल माई फ्रेण्ड्स फ्रम दोहकता लेख्नु भएको छ। गुड आफ्टरनून मिलनजी, सन्चै हुनुहुन्छ, कार्यक्रममा फोन मार्फत पनि जोडिनुहोला नेपाल आउनुभयो भने। लक्ष्मी प्रसाद मिश्रजीले लेख्नु भएको छ, जय रेडियो मर्स्याङदी, म पाउँदीबाट सुन्दैछु भन्नुभएको छ। नमस्कार लक्ष्मीजी, फोन गरेर यहाँले मिठो गीत गाउन सक्नुहुनेछ। ईश्वरी मेवाहाङ राईजीले अल मिस यु भन्नुभएको छ, मिस यु टू ईश्वरीजी। वनको साथी जीवन कार्कीजीले लेख्नु भएको छ, पोखरेली नमस्कार, आरामै हुनुहुन्छ बहिनी, सुनिरहेको छु कार्यक्रम पोखराबाट। वनको साथी के छ हजुरको हालखबर? कार्यक्रम एकदमै राम्रो लाग्छ, रेडियो परिवारलाई मिठो माया मिठो सम्झना, सम्पूर्ण साथीलाई सम्झेको छु, स्वास्थ्यको ख्याल गर्नुहोला, नेपाली गीत संगीतको जय होस्, शुभ दिन भनेर सोध्नु भएको छ। यहाँको पनि दिन एकदमै शुभ होस् भन्न चाहन्छु। र यति मिठो कमेन्ट गर्नुहुन्छ, कहिले कसो फोन पनि गर्नुभएको भए अझै पनि राम्रो हुन्थ्यो है, फोन पनि गर्नु होला फुर्सद मिलाएर। र यति बेला चाहिँ हामी तपाईँको सामु एउटा सांगीतिक कोशीले राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: फेरि मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला 06605220 डायल गरेर। यति बेला कोही साथी हुनुहुन्छ। हेलो, नमस्ते, गुड आफ्टरनून। नमस्कार रामजी, धेरै दिनपछि जोडिनु भयो, सन्चै हुनुहुन्छ? हजुर, किन होला अलिकति सन्चो अलिकति बिसन्चो? के हुनुभएको छ? रुग ज्वरो के लागेको छ यहाँलाई?
1: खोपीले माया गरिरहेको छ, रुगाले चाहिँ बल्ला बल्ला छोड्नु भएको छ।
0: ओहो, औषधि खानु भएको छ कि छैन रामजी?
1: दबाई त खाएको, तर दबाईले कामै गरेन।
0: त्यही त, अब बार्ने चिजहरू पनि बार्नु होला है, अमिलो चिल्लो पिरो नखानु होला है, अनि मन तातो पानीहरू पिउनु होला।
1: पिरहेको छ तर पनि मौसम चेन्ज हुँदै बेलाको रुगा खोपी त्यस्तै हुँदो रहेछ
0: हो नि। अब मौसम परिवर्तन हुँदाखेरि अब सबैले त्यस्तो, अहिले प्रायः त झन् एकदमै ज्वरो पनि लागिरहेको छ धेरैजनालाई है।
1: धन्न मलाई ज्वरो चाहिँ आएन।
0: एकदमै खुसीको कुरा हो। अनि आज कार्यक्रममा जोडिनु भएको छ, के गर्दै हुनुहुन्छ तपाईँ?
1: म त कार्यक्रम सुन्दैछु।
0: कार्यक्रम सुनिराख्नु भएको छ है? अनि कार्यक्रम सुन्दै त हुनुहुन्छ, पानी पिउनु भएको छ कि छैन रामजीले? एकदमै पिउनु भएको छ है। अनि खुसी, मलाई पनि खुसी लाग्छ हजुरहरूलाई यस्तो भन्न पाउँदाखेरि फेरि है। अनि आज कार्यक्रममा जोडिनु भएको छ, आज कुन गीत गाउन चाहनुहुन्छ रामजीले? हजुर, बेला बेलामा प्रब्लमहरू परिरहेको छ,
1: एकदम पानी परेको जस्तो सुनिरहेको छ कि फोन लाइनमा त।
0: हजुर, आवाज चाहिँ सुनिरहेको छ र हजुरले

0: जस्तै अलिकति डिस्टर्बिङ चाहिँ भएको छ अलिकति यो टेक्निकल कारणले गर्दाखेरि। हस् हुन्छ यसरी खोकीले सताउँदा पनि है दसैँ तिहारले लक्षित गरेर यति मिठो राम्रो गीत गाउनु भएको छ त्यसको लागि एकदमै धेरै धन्यवाद है। अनि हजुर आज पनि मिठो नै राम्रो नै सुनिएको छ। अझै पनि खोकी सन्चो भइसकेपछि फेरि पनि हामी यसरी नै कुराकानी गर्नेछौ, त्यो बेला चाहिँ अझै लामो गीत गाउन सक्नुहुनेछ हजुरले। आज चाहिँ हजुरले कसलाई सम्झिन चाहनुहुन्छ?
1: साथीको नाम लिनु पर्दा हाम्रो सुषमा दिदी, कृष्ण लामा दाई, अनि सरस्वती दिदी, आइकृष्ण दिदी, क्याम्पस सात अधिकारी दाई, अनि टेकी छेत्री दाई, एमसर मगर दाई लगायत, अनि यति बेला जसले कार्यक्रम सुन्दै हुनुहुन्छ फेसबुक लाइभको माध्यमबाट, अनि रेडियोकै प्रत्यक्ष रेडियोबाट जो जसले सुन्दै हुनुहुन्छ हाम्रो पात्रबाट जुन माध्यमबाट सुन्दै हुनुहुन्छ सबैजनालाई मुस्टहरू बताउनु जानुहुन्छ धन्यवाद जान्छु भाइ।
0: हजुर हुन्छ नमस्ते बाई बाई। हजुर भर्खरै मात्र जोडिनु भएको थियो राम पाण्डेजी आजको बसाईमा खोकी लाग्दा पनि एकदमै छोटो मिठो गीत गाउँदै सम्पूर्णलाई सम्झिँदै विदा भइसक्नु भएको छ। तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला। ज्ञानचाल मगर्जीले नमस्ते झोरले म पनि सुन्दैछु है भन्नुभएको छ। झोरले हजुर फोन पनि गर्न सक्नुहुनेछ, यस्तो मिठो आवाजको धनी हुनुहुन्छ। अब कमेन्ट मात्रै गरेर त हजुरको आवाज सुन्न मिल्दैन, त्यही भएर फोन गरेर चाहिँ गीत गाउनुहोला है। यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ। हेलो नमस्ते।
2: नमस्ते, गुड आफ्टरनुन।
0: गुड आफ्टरनुन, सन्चै हुनुहुन्छ?
2: एकदमै सन्चै छु, तपाईँलाई कस्तो छ?
0: मलाई पनि सन्चै छु भन्न त हुन्थ्यो तर म चाहिँ अलिकति सन्चो छैन है।
2: हजुर के भयो नि तपाईँलाई?
0: मलाई चाहिँ अलिकति बिरामी छु म चाहिँ, आज टाउको दुखिरहेको छ सरिनाजी।
2: हजुरले मलाई चिन्नु भएको छ कि छैन भनेको चिनिसक्नु भएको रहेछ नि त। ल तपाईँलाई शीघ्र स्वस्थ लाभको कामना है।
0: हजुर धन्यवाद छ। अब सरिनाजीलाई त चिन्नु पर्यो नि, अब एक दिन नचिन्ने, दुई दिन नचिन्ने, अब सधैँभरि नचिनेर त भएन नि, त्यो मिठो गीत गाउनुहुन्छ है।
2: हजुर हजुर चिन्नु भयो भन्ने थाहा भयो मलाई, होइन अलि तपाईँ कन्फ्युज भयो जस्तो गरेर बोल्नु भइरहेको थियो क्या, अनि मैले
0: अब सुरुमा त झुक्याउनु पर्यो नि सरिनाजी भन्दाखेरि त हजुरले अब हजुरलाई पनि मैले झुक्याउन नै खोजेको हो खासमा, झुकिनु भयो है। सरिनाजीलाई त अब चिन्नै पर्यो नि, आज फोन गर्नुभयो कस्तो खुसी लाग्यो। अनि के गर्दै हुनुहुन्छ सरिनाजी?
2: अहिले म चाहिँ एकदम फुल गरिरहेको छु होइन।
0: ओहो अब दसैँ तिहार आउन लाग्यो त्यही भएर चाहिँ फुल गोड्दै हुनुहुन्छ है?
2: हजुर हजुर फुलबारीमा अलिअलि जालहरू पनि पलाइरहेछ, अनि यो सुकेको पातहरूलाई हटाउने काम चाहिँ गरिरहेको छु भन्नुहोस् त।
0: अनि भन्नुहोस् न त हजुरको फुलबारीमा भएको एउटा राम्रो फुलको नाम भन्नुहोस् त, बिरुवाको नाम।
2: मलाई लालुपाती एकदमै धेरै मनपर्छ होइन, अनि कत्रो ठुलो ठुलो छ क्या मेरोमा।
0: हजुर लालुपाते त कार्तिक मङ्सिरतिर फल्ने होइन?
2: हजुर अब चाहिँ फुल्नलाई सुरु हुन लागेको छ भन्नुपर्छ है।
0: हजुरतिर
2: चाहिँ फुल्छ।
0: हजुर अब हामीतिर त लालुपाते खासै हुँदैन है, तर देखिरहेको हुन्छु यसरी एकदमै राम्रो लाग्छ मलाई पनि लालुपाते रातोसँग है,
2: एकदम धेरै समयसम्म फुलिरहन्छ नि त।
0: हजुर एकदमै खुसी लाग्यो अब फुललाई त्यसरी नै अब एउटा फुलले अर्को फुललाई गोडी राख्नु भएको छ है
2: त्यस्तै हो अब त्यो समय अनुसारको फुलहरू रोप्यो भने सदाबहार भइरहन्छ नि त घरमा
0: हजुर हो नि अब सरिनाजी पनि फुल नै हुनुहुन्छ अनि सरिनाजीले अब फुललाई गोडी राख्नु भएको छ
2: म पनि त्यस्तो फुलै त होइन हो
0: मैले भनिसकेपछि अब हजुरले होइन भन्नै पाउनुहुन्न नि फुल नै हुनुहुन्छ हुन्छ अब आज फुलले कुन गीत गाउने विचार गर्नुभएको छ
2: आज फुलले फुलकै गीत पो गाउनुपर्छ कि जस्तो पो लाग्यो अहिले ठ्याक्कै तपाईँले फुलको कुरा गर्नुहुँदाखेरि चाहिँ
0: होइन हजुर हुन्छ
2: ल हुन्छ म थोरै गाउँछु ल
0: हस्

0: भन्छु।
1: ओहो, सरिनाजीको गीतले एकदमै मन्त्रमुग्ध भयो म चाहिँ। कस्तो मिठो आवाज छ यहाँको, एकदमै खुसी लाग्यो आज कस्तो मिठो गीत गाउनु भएको छ। अनि सरिनाजी, साथी सम्झिनु पर्दा कसलाई सम्झिन चाहनुहुन्छ?
0: हजुर, विशेष गरेर तपाईँलाई, हाम्रो टेक्निसियनहरू हुनुहुने शिखरलाई नै हो वसिन मजाले इन्जोय गर्नु होला भन्न चाहन्छु। अनि आज जन्मदिन मनाउँदै हुनुहुन्छ हाम्रो सपना मुक्तान तामाङलाई जन्मदिनकै धेरै धेरै शुभकामना। अनि तनहुतिर हुन्छ दाई टेकी क्षेत्रका कार्य सफलताको धेरै धेरै शुभकामना। अनि हाम्रो विनोद बरुवालाई पनि कार्य सफलताको धेरै धेरै शुभकामना। प्यारो साथी हुन्छ हाम्रो प्रदीप देवान, अम्बिकेश देवान हुनुहुन्छ, अनि शरणाले मगर, दुर्गेली आकाश राई, भूमिका राई तामाङ, अनि सुशर राज बसाली, सुरज राई तुम्सा, रात खले मगर, राई पिके राई लगायत जति पनि साथीहरूको गान सुनेर बसिराख्नु भएको छ, सम्पूर्ण साथीहरूलाई अवश्य सुन्न मजाले इन्जोय गर्नुहोला। अनि काठमाडौँतिर हुन्छ बुधराज बसरकार्य र दाई वीरेन्द्र लामालाई धेरै सम्झना भनेको राई।
1: हजुर, हुन्छ, नमस्ते, बाई बाई। भर्खरै मात्रै सरिनाजी जोडिनु भएको थियो, एकदमै मिठो गीत गाउनु भएको छ उहाँले, सम्पूर्ण साथीलाई सम्झिँदै विदा भइसक्नु भएको छ। कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले पनि फोन गरेर आजको बसाइमा जोडिन सक्नुहुनेछ। आज शनिबारको दिनमा खुल्ला गीत गाउनु पर्ने हुन्छ तपाईँले। साथै कार्यक्रम रेडियो मर्सिङको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ, त्यहाँबाट सुनेर पनि प्रतिक्रिया दिन सक्नुहुनेछ। रामजी घिमिरेजीले लेख्नु भएको छ, नमस्कार, सम्झना मनैभरि सुन्दैछु भनेर लेख्नु भएको छ। यहाँले पनि मनैभरि एकदमै सम्झना छ भन्न चाहन्छु, फोन पनि गर्न सक्नुहुनेछ। रामजी यति बेला कोही साथी हुनुहुन्छ? हेलो, नमस्ते।
2: नमस्कार, म पाउँदीबाट लक्ष्मी प्रसाद हजुर।
1: हजुर, नमस्कार लक्ष्मीजी, सन्चै हुनुहुन्छ?
2: म ठिकै छु, यहाँहरू पनि सन्चै हुनुहुन्छ होला नि?
1: हजुर, ठिकै मात्रै भन्नुपर्छ लक्ष्मीजी, मलाई चाहिँ अलिकति टाउको पनि दुखिरहेको छ आज चाहिँ।
2: अरूलाई त श्रोतालाई त माया गर्नुहुन्छ, सम्झाउनुहुन्छ, पानी खानु हुनुहुन्छ, तपाईँ यसो एउटा सुगर प्रेसरहरू केही चाहिँ के छ राम्रोसँग चाहिँ भेटाउनु होला, टाउको दुखो किन दुखो त?
1: हस्, एकदमै यहाँको सुझावको लागि एकदमै धेरै धन्यवाद। हजुरले चाहिँ पानी पिउनु भएको छ कि छैन लक्ष्मीजी?
2: म त पानी त पिएको पे गर्छु त हजुर।
1: आज पनि पिइसक्नु भएको छ होला भनेपछि, पिउँदै हुनुहुन्छ होला?
2: हजुर हजुर।
1: अनि आज कार्यक्रममा जोडिनु भएको छ, बसाईको बारेमा त पक्कै पनि जानकारी छ है?
2: आज गीत गाउने खुल्ला गीत भन्नुभयो यार, त आधुनिक लोकगीत जस्तो गाने भयो नि त?
1: हजुर, एकदमै पाउनुहुन्छ।
2: ए, यहाँ गीत भन्नु सुनेर यहाँ जम्मै एक टुक्का मात्रै तयार पारेको छु भर्खर लेखेर।
1: हजुर,
2: सर्वप्रथम त अब भोलिबाट 2023 हुँदैछ, प्राविधिकमा राख्नुहुने दिदी बहिनी र पत्रकारको सञ्चालकको लक्ष्मी बहिनी लगायत होल रेडियो सुनेर भविष्यतालाई 83 सालको विजयादशमीको हार्दिक मङ्गल मङ्गल शुभकामना टगारेँ मैले। र एउटा छोटो जम्मा एक मिनट पनि लाग्दैन मलाई गीत भन्नु, त्यही एउटा गीत भर्खर लेख्छु गीत भन्न चाहन्छु है त।
1: हजुर,
3: दसैँ पनि आएको छ, मनमा पीर लागेको छ,

0: हाम्रो आँसु धेरै झर्यो। धन्यवाद।
1: कस्तो यहाँको गीतले भावुक पनि बनायो है, एकदमै समय सान्दर्भिक नै लेख्नु भएको छ, यस्तै यस्तै लेख्नुहुन्छ हजुरले। आजको गीत एकदमै मन पर्यो, यहाँले धन्यवाद छ लक्ष्मीजी।
0: धन्यवाद भनिदिनु भयो, हौसला प्रदान गर्नुभयो, त्यति राम्रो थिएन होला भर्खर कोरेको। त्यो कस्तो हुन्छ भने यो दसैँ भनेपछि बच्चाहरूलाई लगभग चार पाँच वर्षदेखि लिएर पन्ध्र सोह्र वर्षको बच्चाहरूलाई अति रमाइलो हुन्छ, किनभने नयाँ लुगा लाउन पाउने, मिठो मिठो खाना पाउने भएको हुनाले हामी यस्ता वृद्ध भइसकेका ज्येष्ठ नागरिकहरूलाई चाहिँ दसैँ कसरी मनाउने, बच्चालाई कसरी खुसी पार्ने भन्ने किसिमको अलिकति चिन्ता चासो र जिम्मेवारी पनि वहन गर्नुपर्ने हुन्छ। र साथसाथै त्यो भोटेकोसी र त्रिशुलीमा परेका हजारौँ नौ हजार भन्दा बढी जनताहरू मरेका छन्, त्यो परिवारमा घटीमा एक परिवार एकवटा मृतक व्यक्ति बराबर सात हजारजना दस हजार त उसको आफ्नो घरमै हुन्छ भन्दै नौ दस नब्बे लगभग एक लाख जनताको दसैँ बिग्रिएको छ। त्यस्तो अवस्थामा पनि हामीले दसैँ मान्न बाध्य भएका छौँ। तिनको नाममा हामीले थाल छोड्नु या दसैँ नमान्नु भएन, आफ्नो बालबच्चाहरूलाई खुसी पार्न पर्यो, हाम्रो संस्कृति संस्कारलाई पनि धान्नै पर्यो, यसको पनि जतन गर्नै पर्यो पर्वको भन्थान्छु भन्दै बिदा हुनु अनुमति चाहन्छु। हजुर
1: हजुर हुन्छ, नमस्ते। भर्खरै मात्रै पाउँदीबाट लक्ष्मीजी जोडिनु भएको थियो, लक्ष्मी प्रसाद मिश्रजी, र उहाँले चाहिँ एकदमै हामीले अस्ति भर्खरै नेपालमा घटेको दुःखद घटनालाई लिएर चाहिँ दसैँ तिहारको सम्बन्धित बनाएर चाहिँ एकदमै राम्रो गीत गाउनु भएको छ र सम्पूर्णलाई सम्झिनु भएको छ। तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ। सिम्पल सरिनाजीले लेख्नु भएको छ, ह्याप्पी बर्थडे टु यु सपना तामाङ मोक्तान, मिस यु अल फ्रेण्ड भनेर सोध्नु भएको छ। सपनाजीलाई जन्मदिनको एकदमै धेरै शुभकामना छ रेडियो मर्सिङ दि होल युनिटको तर्फबाट। यति बेला तपाईँको सामु एउटा सांगीतिक कोशीली सँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: कन्या देवी कप 2083 सहभागी बनौ।
1: खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता फन्ने नाराका साथ नेपालीहरूको महान पर्व विजयादशमी 2083 पावन अवसरमा मर्स्याङदी 4 मिप्रा स्थित कन्यादेवी युवा क्लबको 20 वार्षिक उत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गरिएको हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुदको विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हुन हार्दिक अनुरोध गर्दछौ।
0: पुरूषतर्फ पुरस्कारहरू। प्रथम पुरस्कार नगद रू 1,15,015 रूपियाँ, कप, मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रू 75,075 रूपियाँ, कप, मेडल र प्रमाणपत्र।
1: सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाड़ी र उत्कृष्ट गोल रक्षकलाई जनाही नगद रू 2,000, ट्रफी र प्रमाणपत्र। सेमी फाइनलमा पुग्ने दुई टीमलाई प्रति टीम नगद रू 10,000।
0: दर्ता शुल्क रू 8,000 प्लस 1,000।
1: महिलातर्फ पुरस्कारहरू। प्रथम पुरस्कार नगद रू 20,020 रूपियाँ, कप, मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रू 12,012 रूपियाँ, कप, मेडल र प्रमाणपत्र।
0: सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाड़ी र उत्कृष्ट गोल रक्षकलाई जनाही रू 1,000, ट्रफी र प्रमाणपत्र। दर्ता शुल्क रू 2,500 प्लस 500।
1: टीम दर्ता मिति पुरूषतर्फ असोज 25 र 26 गते, महिलातर्फ असोज 26 गते साँझ 5 बजेसम्म। उद्घाटन खेल असोज 28 गते बिहान 11 बजे। स्थान मर्स्याङदी गाउँपालिका 4 मिप्रा खेल मैदान। खेलाड़ी संख्या 7+3 10 जना।
0: पुरूषतर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा सहभागी गराइनेछ, त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
1: आयोजक कन्यादेवी युवा क्लब, मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमसुङ। थप जानकारीको लागि सम्पर्क 98467-80098, 98458-22018, 98467-34821 र 97475-15083।
0: प्रवर्धक मर्स्याङदी गाउँपालिका भुलभुले लमसुङ। सह प्रवर्धक मर्स्याङदी 4 वडा कार्यालय तागरिङ लमजुङ।
1: पर्यटकीय गाउँ मिप्रा जाउँ, फुटबल प्रतियोगितामा रमाऊ।
0: 20 कन्या देवी कप 2083। सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14-देखि 30 गतेसम्मको लागि खटिनु हुने भएकोले आफूले पालन गरेका गाई, भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो।
2: एकीकृत सेवा कार्यालय लमजुङको जनहितमा जारी सन्देश। स्वदेशी श्रम सेप उपयोग गरी लघु, घरेलु तथा साना उद्योग दर्ता गरी सञ्चालन गर्ने गरौं। जिल्ला भित्र दर्ता भएका वाणिज्य फर्म, उद्योग, पर्यटन, होमस्टे एवं साझेदारी फर्महरू समयमा नवीकरण गरी व्यापार व्यवसाय गरौं। दर्तावाला उद्योग व्यवसायसँग कारोबार गर्ने गरौं। क्रेताले माल सामान किन्दा विक्रेताले उक्त सामानको मूल्य सूची जाँच गरे नगरेको यकिन गरी सामानको उत्पादन मिति र समाप्त मिति हेरी बिल लिएर मात्र सामान खरिद गर्ने गरौं।
3: विक्रेताले क्रेतालाई गुणस्तरीय परिमाण एवं स्वदेशी उत्पादनलाई प्राथमिकता दिई माल सामान खरिद बिक्री कार्य गर्ने गरौं। अखाद्य वस्तुको बिक्री वितरण नगरौं।
2: लमजुङ जिल्ला भित्रका धार्मिक स्थल, नदी नाला, मठ मन्दिर, गुम्बा, मस्जिद र पार्कहरूको संरक्षण तथा सम्वर्धन गरौं। आन्तरिक तथा बाहिर पर्यटकहरू भित्रै समुन्नत पर्यटकीय क्षेत्रको विकास गरौं।
3: विस्तृत जानकारीका लागि 0665202 सम्पर्क गर्नुहोस्।
2: एकीकृत सेवा कार्यालय लमजुङ।

0: मिठो सांगीतिक कोसेलीसँगै छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छु। तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला 0665520020 डायल गरेर। जीवन मगरजीले कमेन्ट पठाउनु भएको छ, नमस्ते अनि मिठो माया सम्झन सम्पूर्णमा भनेर सोध्नु भएको छ। नमस्कार, यहाँलाई पनि एकदमै मिठो माया र सम्झन छ। लक्ष्मी प्रसाद मिश्रजीले लेख्नु भएको छ, फूलको आँखामा फूलै संसार अनि कति मिठो नानीको स्वर भन्नुभएको छ। सुन्दै हुनुहुन्छ भने सरिनाजी यहाँको लागिरहेको छ। र जेनी लिम्बूजीले लेख्नु भएको छ, मिस यू अल भनेर, यहाँलाई पनि एकदमै धेरै सम्झना छ। हामी प्रत्येक दिन फरक फरक बसाएको साथमा उपस्थित हुने गर्छौं। आइतबारको दिनमा एउटा शीर्षकमा कुराकानी गर्छौं भने सोमबारको बसाईमा तपाईँले जुन गीत रोज्नुहुन्छ हामी त्यही गीत बजाइदिनेछौ। मंगलबारको दिनमा तपाईँले मात्रै लोकगीत गाउन सक्नुहुनेछ भने बुधबारको बसाईमा तपाईँले चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ। बिहिबार कथा कविता गजल मुक्तक वाचन गर्न सक्नुहुनेछ। शुक्रबार म्युजिकको ट्र्याक गेस्ट गर्नुपर्ने हुन्छ, ट्राई गर्नुपर्ने हुन्छ भने आज साताको अन्तिम दिन शनिबारको दिनमा तपाईँले खुल्ला गीत गाउन सक्नुहुनेछ। यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ। हेलो, नमस्ते।
1: सँगसँगै मनाउ है दसैँ तिहार, बालबच्चाले भन्दैछन् बाबा खोइ मै

जति नै दब गरे त पनि पुग्दैन धनले रमाइलै गरी मानियो लौ सबैजनाले घर फर्केर आउनु तिहार सँगै सँगै मानियो दसैँ तिहार जति नै लोभ गरे त पनि पुग्दैन धनले

0: हजुरलाई नमस्कार, हजुरलाई सन्चै स्वस्थ व्यस्त र गर्मी छ, प्रशस्त पानी पिउनुहोला भन्दै हजुरको साथमा एउटा घर फ्यामिलीले प्रत्याशीलाई चाडबाडमा घर फर्कन आग्रह गर्दैको एउटा छोटो प्रस्तुति प्रस्तुत गरे।
1: हजुर टेकुजी, कस्तो राम्रो प्रस्तुति दिनुभयो है, कार्यक्रममा जोडिनु पूर्व नै यति मिठो तरिकाले गाउनु भएको छ, एकदम खुसी लाग्यो, धन्यवाद छ।
0: हजुर हजुरलाई पनि धेरै धेरै धन्यवाद।
1: कमेन्ट सधैँ गर्नुहुन्छ, फोन चाहिँ बेला बखतमा मात्रै गर्नुहुन्छ है।
0: हजुर समय अनुकूल जानकारी गराउँछु हजुरलाई।
1: एकदमै खुसी लाग्यो आज जोडिनु भएको छ, साथै यति मिठो गीत गाउनु भएको छ। यहाँले साथी सम्झिनु पर्दा कसलाई सम्झिन चाहनुहुन्छ?
0: हुन्छ, स्पेसली रूपमा अनियरमा रहेर ट्विट भोइसमा प्रोग्राम सञ्चालन गर्नुहुने नानी हजुरलाई, प्रविधि कक्षबाट हजुरलाई साथ सपोर्ट गर्नुहुने नानी दिलुरा रेडियो होलिनीलाई,
1: हजुर
0: यसै गरी मेरो घर फ्यामिलीलाई, जति पनि साथीहरू आफ्नो प्रस्तुति राख्न आउनुभयो, सम्पूर्ण साथीहरूलाई र जहाँ जुन माध्यमबाट भए पनि हाम्रो यस कल टाइम सुनेर बस्नुहुने सबै सबैलाई आउँदै गरेको विजय दशमीको शुभकामनाका साथ सम्झाउँदै छुटिन्छु। नमस्कार, जय गीत जय संगीत, हाव अ गुड डे, बाई।
1: हजुर हुन्छ, नमस्ते, हाव अ गुड डे। भर्खरै मात्रै टेकुजी जोडिनु भएको थियो, एकदमै मिठो गीत गाउनु भएको छ उहाँले, दशैंमा फर्किनु भनेर चाहिँ एउटा परिवारले अर्को सदस्यले भनिरहेको सन्दर्भ मिलाएर राम्रो गीत गाउनु भएको छ र सम्पूर्ण साथीलाई सम्झिँदै विदा भइसक्नु भएको छ। तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला, यति बेला तपाईँको सामु फेरि पनि एउटा सांगीतिक कोशीले राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला। शनिबारको बसाईमा छौं, तपाईँले खुल्ला गीत गाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ। हेलो, नमस्ते, गुड आफ्टरनून।
1: हेलो हेलो, नमस्ते, गुड आफ्टरनून।
0: मुनाजी,
1: हजुर,
0: के गर्दै हुनुहुन्छ?
1: हजुर, बसी बसाइ छु।
0: आज मुनाजीले किन यति ढिलो कल गर्नुभएको? मुनाजी
1: त्यस्तै त्यस्तै परेर हो,
0: व्यस्त हुनु भएर हो,
1: अलिअलि दसैँ लागेर होला।
0: दसैँको सपिङ त गर्दै हुनुहुन्न नि?
1: छैन छैन,
0: गर्न बाँकी नै छ है।
1: हजुर,
0: अनि आज एकदमै ढिलो ढिलो जोडिनु भएको छ, काममा व्यस्त हुनुभएको कारणले। पानी पिउनु बिर्सिनु त भएको छैन नि?
1: पानी पिइरहेको छु।
0: अनि आजको बसाइको बारेमा पक्कै जानकारी छ है?
1: त छ, अब लास्ट लास्टमा फोन लागेको, गीतै बिर्सिहाले।
0: त्यसरी बिर्सिनु भएन नि, आफूलाई याद भएको गीत चाहिँ गाउन सक्नुहुनेछ।
1: हुन्छ, कुन गीत गाउने होला? गीतै यादै भएन, के गर्ने गर्ने, फोन लागिहाल्यो, नगरौँ भन्ने गर्न मन लागिहाल्यो। हुन्छ, म केटा गाइदिन्छु नि।
0: हस्, हुन्छ।

0: थ्याङ्क यू यति नै।
1: ओहो, कति मिठो गीत गाउनु भयो नि, साँच्चै क्या पर्खेर बस्नु भएको हो मुनाजी?
0: होइन होला,
1: मान्छेलाई त त्यस्तै हो, दसैँलाई त पर्खेर बसिराख्नु भएको छ कि जस्तो लाग्यो। अनि मुनाजी भन्नुहोस् त, कसलाई सम्झिन चाहनुहुन्छ?
0: तिमीलाई सम्झिरहेको छु, सुनिरहेको हुन्छु, सम्झिरहेको छु, कसैलाई बिर्सेको पनि छैन। सबैजनालाई आउँदै गरेको दसैँको धेरै धेरै शुभकामना, राम्रोसँग मनाउनु होला, जे छ त्यसैमा खुसी रहनु होला भन्न चाहन्छु। अनि मेरो साथीहरू सुषमा दिदीको लागि, दिदीलाई सम्झिरहेको छु कि सन्चो भयो कि भएन, छिटो निको हुनु होला, सन्चो छैन भनेर सुनेको थियो। अब दसैँको दसैँ अब आउनै लागेछ, अब छिट्टै निको हुनु होला दिदी भन्न चाहन्छु। अनि श्याम दाईलाई पनि सम्झिरहेको छु दाइ भन्न चाहन्छु। अनि लक्ष्मी प्रसाद दाईलाई पनि सम्झिरहेको छु भन्न चाहन्छु। अनि राम भाइलाई, अनि सलिना मोल्सेलाई, अनि तामाना बहिनीलाई, अनि मलाई मुनानीहरू चिनी नचिनी सम्पूर्ण लागि, अब लास्ट कलर नै म होला के अरे, मभन्दा अगाडि हुने सम्पूर्ण साथीहरूको लागि, अनि मेरो घर परेर पनि सम्झिरहेको छु भन्न चाहन्छु। अनि जसले रेडियोलाई सुनेर साथ दिनुभयो, कल गर्ने अनि कमेन्ट गर्ने सम्पूर्णको लागि, सबैजनालाई दसैँ राम्रोसँग मनाउनु होला भन्दै सुचिन्छु। नमस्ते, बाई बाई।
1: हजुर, हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै जोडिनु भएको थियो आजको अन्तिम कलर मुनाजी हुनुहुन्थ्यो खुदीबाट, र उहाँले एकदमै मिठो गीत गाउनु भएको छ र सम्पूर्णलाई सम्झिँदै विदा भइसक्नु भएको छ। अब भने कार्यक्रमबाट हामी पनि छुटिनुपर्ने हुन्छ। आजको कार्यक्रममा प्रत्यक्ष रूपमा फोन गरेर छजना साथी जोडिनु भएको थियो। कृष्ण लामाजी हुनुहुन्थ्यो, राम पाण्डेजी हुनुहुन्थ्यो, सिम्पल सरिनाजी हुनुहुन्थ्यो, लक्ष्मी प्रसाद मिश्रजी हुनुहुन्थ्यो, टेकु छेत्रीजी हुनुहुन्थ्यो, र अन्तिममा मुना गुरुङ हुनुहुन्थ्यो। सम्पूर्णलाई फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रममा एकदमै मिठो मिठो कमेन्ट गर्नुहुने तपाईँलाई पनि धन्यवाद दिन चाहन्छु। कार्यक्रम जुनसुकै स्थान र माध्यमबाट सुन्नुहुनेलाई पनि धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रममा टेक्निकली सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि विशेष धन्यवाद दिँदै कार्यक्रम प्रस्तुत म लक्ष्मी घले पनि छुटिन्छु। रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्या मंगलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
2: ओए अस्मी हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली। प्रोप्राइटर दीपक पौडेल। बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0662520497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसीसार नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665520209।
12: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
13: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: नमस्कार
1: नमस्कार
0: नमस्कार दिउँसो दुई बजेको मर्सेङ्गी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापा शनिबार पार्टी कार्यालय स्थानीयमा जाने भएका छन्। 15 महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि वहाँ पहिलो पटक पार्टी कार्यालय स्थानीयमा जान लागेका हुन्। सभापति थापा दिउँसो दुई बजे स्थानीयमा कार्यालयमा उपस्थित हुनेछन्। त्यसक्रममा वहाँले अनौपचारिक कुराकानी गर्ने भएका छन्। वहाँ गैराती सम्पन्न मतगणनामा प्रतिस्पर्धी उम्मेद्वार श्यामकृष्ण खड्कीलाई पराजित गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो। परराष्ट्र मन्त्री सुशील खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तन सम्बन्धी उच्चस्तरीय प्री कोप लिभर्स इभेन्टमा सहभागी भएर स्वदेश फर्किएका छन्। उक्त इभेन्टमा सहभागी हुन जाँदा परराष्ट्र मन्त्री खनालले अस्ट्रेलियाको औपचारिक भ्रमण पनि गर्नुभएको छ। भ्रमणका क्रममा अस्ट्रेलियाले नेपालमा हालै गएको विनाशकारी बाढ़ीबाट प्रभावित क्षेत्रको राहत पुनर्लाभ तथा पुननिर्माणका लागि थप 15 मिलियन अस्ट्रेलियन डलर अनुदान सहायता घोषणा गरेको छ। यससँगै बाढ़ी विपदका प्रतिकारका लागि अस्ट्रेलियाले घोषणा गरेको कुल सहायता 26 मिलियन अस्ट्रेलियन डलर पुगेको परराष्ट्र मन्त्री खनालको सचिवालयले प्रेस वक्तव्य मार्फत जानकारी दिनुभएको छ। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायमा नाममा परामर्श जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजालतले हिजो राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने व्यवस्थाका कारण बैंकिङ सेवाबाट वञ्चित नागरिकलाई वैकल्पिक व्यवस्था गर्न आदेश दिएको हो। अदालतले दुई चरणको प्रमाणीकरण गरी बैंकिङ सेवा प्रवाह गर्न भनेको छ। आदेशमा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त नभएसम्म अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा उपलब्ध गराउन भनिएको छ। अधिवक्ता सरिता अधिकारीले दायर गर्नुभएको रिटमा सुनवाई भएको हो। रिटमा बैंकिङ तथा वित्तीय संस्थाले ग्राहक पहिचान विवरण अद्यावधि गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्थाले सर्वसाधारणलाई समस्या पारेको उल्लेख गरिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहबर अन्सारीले राजनीतिमा साधारण जनताको पनि पहुँच हुनुपर्ने बताउनु भएको छ। राष्ट्रपतिका सांसदहरू हामी आउँदैछौ, अनियन अन्तर्गत गाउँ गाउँमा छन्, यही अभियान अन्तर्गत सुनसरीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले यस्तो बताएका हुन्। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति समेत रहेका अन्सारीले आम नागरिक र साधारण जनताको राजनीतिमा पहुँच हुनुपर्ने बताएका हुन्। हामीलाई भारी मान्छे चाहिएको छैन, हामीलाई आम मान्छे चाहिएको छ, वहाँले भनेका छन्। हामी साधारण मान्छेहरू चुनाव लड्ने समय आएको छ। पार्टीमा क्याण्डिडेट क्लब गठन गरी नेतृत्व प्रशिक्षण लिएर मात्र अगाडि बढ्नुपर्ने र टिकट वितरण वा चुनाव लड्ने प्रक्रियामा कुनै किसिमको टिकट लटरी वा सोर्स फोर्स नभई क्षमता र सही नियत भएको व्यक्तिलाई प्राथमिकता दिनुपर्नेमा वहाँले जोड़ दिनुभएको छ। कञ्चनपुरको महाकाली नदीमा नेपाल टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरी बलका एकजना सहायक प्रहरी निरीक्षक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सशस्त्र प्रहरी बलको दोधारा चाँदनी स्थित देवीस्थान बीओपीमा कार्यरत असाई सागरराज थारू रहेका छन्। सशस्त्र प्रहरीका अनुसार नेपाल टेलिकमको तार तान्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका हुन्। उनको खोजी कार्य भइरहेको जनाएको छ। केही दिन अघि महाकाली नदीमा रहेको झुलुङ्गे पुल भत्किएपछि नेपाल टेलिकमको तार समेत चुडिएको हो। तार चुडिएसँगै दोधारा चाँदनी क्षेत्रमा नेपाल टेलिकमको फोन तथा इन्टरनेट सेवा अवरूद्ध भएको थियो। अवरूद्ध संचार सेवा सञ्चालन गर्ने प्रयोजनका लागि तार तान्ने क्रममा घटना भएको हो। महाकाली नदीमा बेपत्ता भएका थारूको खोजी कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ। दिउँसो दुई बजेको मर्सेङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
9: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल। बेसिसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0662524497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसिसार नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0662524297।

0: me a extreme energy drink.
1: आमा ए आमा खाना खाने बेला भयो ल आउनुस् न
2: खाना पनि के खानु यो विकासे चामल केही स्वाद आउने होइन ऊ हाम्रो पाला जस्तो ढिँडो आँटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्ग्यानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
3: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करू जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेचार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नु मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैँची जिम्बु मसौरा चियापत्ती स्याउ सर्स्यू बोडी बटक कोला जुम्ला मार्सी चामल आग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
1: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ प्रोप्राइटर गमबहादुर अधिकारी मोबाइल 9861 23284 र 9921 80746
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ सम्पर्क 9841626344 9841626

0: मंगलम भगवान विष्णु मंगलम गरुड ध्वज मंगलम पुनरी काश्या मंगला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मी हेर्न, दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल भेसिसार नगरपालिका साथ त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरे न्यामा आयानी आये।
8: के भयो दिदी, तपाईँलाई सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है।
8: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924, 9850086780।
7: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुसी।
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
12: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099942।
6: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania.
1: Extreme energy drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
6: हेलो, मर्सङ्गदी एफएम 95 मेगाहर्ज।

0: ए साईले घर बनाएर त लगभग सक्न आँटिसौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ, बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाउ न। त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम सिसाको टपन ग्लास रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98560-46662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
3: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
3: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल विशेषर नगरपालिका वडा नम्बर 7 एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
0: सम्पर्क मोबाइल नम्बर 98464-95074 र 98065-58074।

0: Pennsylvania.
1: Extreme energy drink.
2: 아이네 खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घात खाली घात कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
5: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमसुङ। सम्पर्क फोन 0664021234, मोबाइल 9841454448।

0: California.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली विशेषर स्वास्थ्य।

0: नमस्कार, म कृष्ण शर्मा। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पृथ्वी राजमार्गको गलौदी खण्डमा अवरूद्ध सड़क खुलाउने प्रयास जारी। मुगलिङ काठमाडौँ सड़क अवरूद्ध भएपछि हेटौँडा मार्ग यात्रुवाहक गाड़ीलाई प्राथमिकता। राष्ट्रिय परिचय पत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश। राष्ट्रिय परिचय पत्रलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर। चराहरूको विश्व बसाई सराई दिवस नेपालमा पनि मनाइँदै। आप्रवासी चराको संकट बढ्दो। उडान मार्ग र वासस्थान जोगाउने चुनौती। चुनाव सुधारको माग गर्दै भारतको दिल्लीमा व्यापक प्रदर्शन। 23,000 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन। आयोजक सीजेपीका संस्थापक अभिजित लगायत 3,000 भन्दा धेरै पक्राउ। र प्रिमियर लीगमा आज 6 खेल। आर्सेनल, चेल्सी र म्यान्चेस्टर युनाइटेड जस्ता चर्चित टोलीले प्रतिस्पर्धा गर्दै। नेपाल खबरमा अब पूरा खबर। धादिङको गजुरी नजिक गलौदीमा सड़क भाँसिएर अवरूद्ध भएको पृथ्वी राजमार्ग खुलाउने प्रयास भइरहेको छ। त्रिशुली नदीका कारण सड़क भाँसिएपछि अवरूद्ध भएको खण्ड खुलाउन डोजरसहित आवश्यक जनशक्ति परिचालन गरिएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयले जनाएको छ। पालिकासँग समन्वय गरी सड़कको ब्याक कटिङ गरेर गाड़ी सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। बेलुकासम्म काम सम्पन्न गरी सड़क पुनः सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको सड़क विभागले जनाएको छ। यसैबीच मुगलिङ काठमाण्डु सड़क खण्ड अवरूद्ध भएसँगै हेटौँडा हुँदै काठमाण्डु आउजाउट गर्ने सवारी साधनको चाप पनि बढ़ेको छ। बड़ा दशैंको समय भएकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय मकनपुरले यात्रुवाहक गाड़ीलाई पहिलो प्राथमिकतामा राखेर त्रिभुवन राजपथ लगायत वैकल्पिक मार्गमा आवागमन व्यवस्थापन गरिरहेको छ। ट्राफिक प्रहरी प्रमुख रमेश विष्टका अनुसार यात्रुवाहक पछि इन्धन र खाना पकाउने ग्यास बोकेका गाड़ीलाई प्राथमिकता दिएको छ। भोलिदेखि देशभरको मौसममा सुधार आउने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पूर्वी भूभागमा रहेको मौसमी प्रणाली दक्षिण पूर्वतर्फ सर्दै कमजोर बनेकाले वर्षाको क्रम घट्दै जानेछ। आज दिउँसो र राति कोशी, बागमती र गण्डकीका पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै सिराहामा 103.4 मिलिमिटर वर्षा रेकर्ड भएको छ। भोलिदेखि भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ भने पहाड़ी भूभागका 1-2 ठाउँमा मात्र हल्का वर्षा हुनेछ। पर्सी सोमबार रातिदेखि देशैभर पानी पर्ने सम्भावना टरेर जाने मौसमविद बिनु महर्जनले जानकारी दिनुभयो। नेपाली कांग्रेसको उपसभापति र महामन्त्री पदको उम्मेद्वारको मतगणनाका लागि छलफल भइरहेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समिति र उम्मेद्वारहरूबीच केन्द्रीय कार्यालय सानेपामा बैठक भइरहेको हो। उम्मेद्वारहरूसँगको छलफलपछि मतगणना शुरू गर्ने समितिले तयारी गरेको छ। निर्वाचन समितिले यसअघि गैराति सभापति पदका लागि भएको मतदानको मतगणना राष्ट्रिय सभा गृहमा गरेको थियो। प्रतिस्पर्धी उम्मेद्वार श्याम कृष्ण खड्कीलाई पराजित गर्दै गगन कुमार थापा सभापतिमा निर्वाचित हुनुभएको छ। थापा 6,584 मतसहित सभापतिमा निर्वाचित हुँदा खड्गीले 375 मत प्राप्त गर्नुभएको छ। आज चराहरूको विश्व बसाई सराई दिवस नेपालमा पनि विविध सचेतनामूलक कार्यक्रम गरी मनाइदिन्छ। हरेक वर्ष मे महिनाको दोस्रो शनिबार र अक्टोबर महिनाको दोस्रो शनिबार मनाइने यो दिवसले हजारौं माइलको यात्रा गरेर आउने पाहुना चराको संरक्षणमा जोड़ दिन्छ। नेपाल चरा पर्यटनका लागि निकै धनी देश हो। यहाँ अहिलेसम्म अभिलेख भएका 904 प्रजातिका चरामध्ये झण्डै 150 प्रजातिका हिउँदे र 65 प्रजातिका ग्रीष्मकालीन आप्रवासी चरा रहेका छन्। हालैको तीव्र हावाहुरीका बेला समुद्र तटीय क्षेत्रमा पाइने दुर्लभ कोलार र किङ फिसर चरा धनुषामा अभिलेख भएको छ, जसले जलवायु परिवर्तनका कारण चराको उडान मार्ग र आनी बानीमा परिरहेको असरलाई प्रष्ट पार्छ। पछिल्लो समय यी सुन्दर पाहुना चराहरू नेपालमा सुरक्षित छैनन्। बर्ड लाइफ इन्टरनेशनलको पछिल्लो प्रतिवेदन अनुसार विश्वभरका 45% आप्रवासी चराको संख्या घट्दो क्रममा छ भने 11% लोप हुने जोखिममा छन्। नेपालमा पनि सिमसार क्षेत्रको अतिक्रमण, सुक्खापन, खेतबारीमा अत्यधिक विषादीको प्रयोग, उच्च भोल्टेजका बिजुलीका तार र अवैधानिक शिकारका कारण आप्रवासी चराको वासस्थान संकुचित बन्दै गएका नेपाल पंक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईले बताउनुभयो। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा प्रमादेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले हिजो राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने व्यवस्थाका कारण बैंकिङ सेवाबाट वञ्चित नागरिकलाई वैकल्पिक व्यवस्था गर्न आदेश दिएको हो। अदालतले दुई चरणको प्रमाणीकरण गरी बैंकिङ सेवा प्रवाह गर्न भनेको छ। आदेशमा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त नभएसम्म अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा उपलब्ध गराउन भनिएको छ। अधिवक्ता सरिता अधिकारीले दायर गर्नुभएको रिटमा सुनवाई भएको हो। रिटमा बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान अर्थात केवाईसी विवरण अध्यावधि गर्दा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्थाले सर्वसाधारणहरूलाई समस्या पारेको उल्लेख गरिएको थियो। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय नम्बरलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर गरेको छ। राष्ट्र बैंकले यसअघि असोज मसान्तसम्म पुराना खाता बाहेकले पनि राष्ट्रिय परिचय पत्र अध्यावधि गराइसक्न भनेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
2: होइन ए दाइ, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्के सीमित एग्रो ट्युटर व्हाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
1: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, व्हाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
2: पाइन्छ नि। तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 9854149 सेभ गर्नुहोस्। व्हाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
1: व्हाट्सएप नम्बर 9854149 होइन त? अनि त्यसपछि
2: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
1: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
2: हो नि दाइ, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
3: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
2: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। दाङमा जंगली च्याउ खाँदा 3 वर्षीय बालिकाको ज्यान गएको छ। गडवा गाउँपालिका 1 वनघुस्री निवासी 3 वर्षीय लक्ष्मी माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब निरीक्षक हेमबहादुर केसीले जानकारी दिनुभयो। उहाँका अनुसार गडवा वनघुस्री निवासी ऋषि माझी, उहाँकी श्रीमती 26 वर्षीय सुनित्रा माझी र 3 वर्षीय छोरी लक्ष्मी जंगली च्याउ खाएपछि बिरामी परेका थिए। तीनैजनालाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएकामा गएराती चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब निरीक्षक केसीले जानकारी दिनुभयो। आमा सुमित्रा भने उपचारपछि डिस्चार्ज हुनुभएको प्रहरीले जनाएको छ। अब विदेशको खबर। भारतको राजधानी नयाँ दिल्लीमा आज व्यापक प्रदर्शन र तनावपूर्ण स्थिति सिर्जना भएको छ। ककरूज जनता पार्टी सीजेपीले चुनाव प्रणालीमा सुधार र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै प्रदर्शनको आह्वान गरेको हो। प्रदर्शनलाई रोक्न दिल्ली प्रहरी र केन्द्रीय सशस्त्र बलका गरी 23,000 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदर्शन स्थल जन्तर मन्तर र वरपरका क्षेत्रमा धारा 163 लागू गरी कड़ा घेराबन्दी गरिएको छ भने सर्वसाधारणहरूको आवत जावत नियन्त्रण गर्न 45 भन्दा बढ़ी मेट्रो स्टेशनका ढोका बन्द गर्नका साथै 250 भन्दा बढ़ी रेल सेवाहरू रद्द गरिएका छन्। यसैबीच प्रदर्शन रोक्न प्रहरीले व्यापक धरपकड़ जारी राखेको छ। सीजेपीका संस्थापक अभिजित दीपकले नेताहरू सौरभ दास र आशुतोष राङकालाई विमानस्थलबाटै पक्राउ गरेको छ। यस्तै प्रदर्शनमा समर्थन जनाउन पुगेका वरिष्ठ अधिवक्ता प्रशान्त भूषण, सामाजिक अभियन्ता योगेन्द्र यादव, एआईएसकी अध्यक्ष नेहा बोहरा र चर्चित युट्युबर ध्रुव राठी लगायत 3,000 भन्दा बढ़ी प्रदर्शनकारीलाई दिल्लीका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको छ। सयौं समर्थकहरू पक्राउ परे पनि सीजेपीले आन्दोलन जारी रहने घोषणा गरेको छ। नामावली पुनरावलोकन प्रक्रियामा व्यापक धाँधली भएको र लाखौं वास्तविक मतदाताको नाम हटाइएको आरोप लगाउँदै सीजेपीले मुख्य निर्वाचन आयुक्तको राजीनामा मागेको हो। निर्वाचन आयोगले भने ती आरोपहरूलाई अस्वीकार गर्दै आएको छ। अब खेल खबर। इंग्लिश प्रिमियर लीग फुटबलमा आज 6 खेल हुँदैछन्।

0: हजारौं स्थानको म्यान्चेस्टर युनाइटेडले अङ्क तालिकाको पुछारमा रहेको टोटनह्यामसँग राति सभा 10 बजे प्रतिस्पर्धा गर्नेछ। इंग्लिश प्रिमियर लीग अङ्क तालिकाको शीर्ष स्थानमा 15 अंकसहित म्यान्चेस्टर सिटी छ। आर्सेनल 12 अंकसहित दोस्रो र ब्राइटन 10 अंकसहित तेस्रो स्थानमा छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पृथ्वी राजमार्गको गलौदी खण्डमा सड़क अवरूद्ध सड़क खुलाउने प्रयास जारी। मुगलिङ काठमाडौँ सड़क अवरूद्ध भएपछि हेटौँडा मार्गमा यात्रुवाहक गाड़ीलाई प्राथमिकता। राष्ट्रिय परिचय पत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश। राष्ट्रिय परिचय पत्रलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर। चराहरूको विश्व वसाइसराई दिवस नेपालमा पनि मनाइँदै आप्रवासी चराको संकट बढ़दो। उडान मार्ग र वासस्थान जोगाउने चुनौती। चुनाव सुधारको माग गर्दै भारतको दिल्लीमा व्यापक प्रदर्शन। 23,000 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन। आयोजक सीजेपीका संस्थापक अभिजित लगायत 3,000 भन्दा धेरै पक्राउ। र प्रिमियर लीगमा आज 6 खेल। आर्सेनल चेल्सी र म्यान्चेस्टर युनाइटेड जस्ता चर्चित टोलीले प्रतिस्पर्धा गर्दै
1: नदीको चीर
2: मणिचूडको काख
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
2: शान्ति र आनन्दको अनुभूति
1: भीडभाडबाट टाढा
2: शहरबाट नजिकै
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181। वेबसाइट झुले.com.np।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू ₹3 करोडसम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
6: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
7: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242।
8: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले गंगोबुमा रहेको नयाँ बस पार्कमा चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी निशुल्क स्वास्थ्य परीक्षण शुरू गरेको छ। महानगर प्रहरी बल नयाँ बस पार्कका प्रमुख महानगर प्रहरी नायब परीक्षक प्रकाश पण्डितले काठमाडौँ महानगरपालिका स्वास्थ्य सेवा विभाग मार्फत चाडपर्वमा घर जाने यात्रु लक्षित गरी निशुल्क स्वास्थ्य जाँच शुरू गरिएको जानकारी दिनुभयो। महानगरले कक्षबाट रक्तचाप र मधुमेह परीक्षण, झाडा पखलाको औषधि वितरण गरिरहेको उहाँको भनाई छ। यो सेवा दशैंभरि सञ्चालन हुने महानगर कार्यालयले जनाएको छ। नयाँ बस पार्कमा हुने भीड़भाड़ नियन्त्रणका लागि महानगर प्रहरी समेत परिचालन गरिएको छ। काठमाडौँको विस्त बबरमहल क्षेत्रमा निर्माणाधीन नयाँ आकाशे पुल असोज 28 गतेदेखि सञ्चालनमा आउने भएको छ। पैदल यात्रुको सुरक्षा र सड़क पार गर्न सहज बनाउने उद्देश्यले शुरू गरिएको पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो। सड़क डिभिजन काठमाडौँका अनुसार परियोजनाको भौतिक प्रगति 92% भइसकेको छ। मुख्य संरचनाको काम सकिएकाले अहिले रेलिङ राख्ने र भर्याङ जोड्ने अन्तिम काम भइरहेको छ। कुल 2,52,45,000 भन्दा बढ़ी लागतमा निर्माण भइरहेको यो पुल यही असोज 28 गतेदेखि नै साधारणका लागि खुला गर्ने लक्ष्य राखिएको छ। खाना पकाउने ग्यासका सिलिण्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले भोलिदेखि काठमाडौँ उपत्यकाका 6 ठाउँबाट विभिन्न 13 वटा कम्पनीका ग्यास साटेर साटफेर गर्न सक्ने भएका छन्। नेपाल एलपी ग्यास उद्योग संघले

नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा यस्तो व्यवस्था मिलाएको हो। भोलिदेखि आउँदो शनिबारसम्म बिहान 9:30 बेलुका 4:30 ग्यासको बिक्री वितरण हुनेछ। संघका अनुसार उपभोक्ताले काठमाण्डुको सिफलमा रहेको ग्यास एण्ड अक्सिजन ट्रेसबाट एभरेस्ट र सुगम, पेप्सीकोलाबाट सगर, बालाजू औद्योगिक क्षेत्रबाट नेपाल एसपी, गीता राजधानी र त्रिवेणी सुकेधाराबाट बाबा र श्री कलंकीबाट साई बाबा र श्रीकृष्ण तथा ललितपुरको हरिसिद्धिबाट श्रीराम ग्यास लिन सक्नेछन्। महिला उद्यमीलाई व्यवसायको सम्भावनाका आधारमा धितो विनय वित्तीय स्रोत उपलब्ध गराउने लक्ष्यसहित 1 अर्ब रूपियाँ बराबरको सिमरिक इनिसिएटिभ शुरू भएको छ। अध्ययन्त फण्ड म्यानेजमेन्टले ललितपुरमा एक कार्यक्रम आयोजना गर्दै नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सिमरिक फण्डको औपचारिक शुभारम्भ गरेको हो। नेशनल लाइफ इन्सुरेन्स मुख्य लगानीकर्ता रहेको यस पहलमा बैंकिङ साझेदारका रूपमा ग्लोबल आईएमई बैंकसँग समझदारी समेत भएको छ। अध्ययन्तका अध्यक्ष मनोज पौडेलका अनुसार यस इनिसिएटिभ मार्फत महिला उद्यमीको क्षमता अभिवृद्धि गर्ने, सम्भावना बोकेका व्यवसायमा लगानी गर्ने र साना तथा मझौला उद्यमलाई बैंकिङ पहुँचसँग जोड्ने काम गरिनेछ। र ललितपुरको विष्णु डोलमा रहेको समाज कल्याण गुठीले आफ्नो 3.5 दशकभन्दा लामो इतिहास समेटिएको स्मारिका सार्वजनिक गरेको छ। महालक्ष्मी नगरपालिका 8 चलिरहेको गुठीको 9 साधारण सभाको अवसर पारेर आज स्मारिका सार्वजनिक गरिएको हो। 2046 सालमा स्थापना भएको गुठीको स्मारिका स्थानीय 93 वर्षीय ज्येष्ठ नागरिक श्याम बहादुर खत्री र गुठीका ज्येष्ठ सदस्य भुवन बहादुर बस्नेतले संयुक्त रूपमा विमोचन गर्नुभएको हो। 192 पृष्ठको स्मारिकामा गुठीको 37 वर्ष यात्रा, विष्णु डोलको ऐतिहासिक पृष्ठभूमि तथा गाउँमा भएका सामाजिक र आर्थिक गतिविधि सम्बन्धी सामग्री समेटिएका छन्। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राष्ट्रिय परिचय पत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश। राष्ट्रिय परिचय पत्रलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर। नयाँ बस पार्कमा दशैंका यात्रुको निशुल्क स्वास्थ्य परीक्षण। बबरमहलमा निर्माणाधीन आकाशे पुल यही असोज 28 गतेदेखि सञ्चालनमा आउने। र भोलिदेखि काठमाडौँ उपत्यकाका 6 ठाउँबाट 13 कम्पनीका ग्यास चार्टफेर गर्न पाउने। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउने नै छौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: नमस्ते, म यश कुमार, यहाँहरूले सुन्दै हुनुहुन्छ रेडियो मसाङले 95 मेगाहर्ज।
1: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्रेङ, गोलो फरेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फरेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
1: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463538, 98463538।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी,
5: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।

0: Extreme energy drink.
1: बिस्तारै जानु त ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ माइला
2: कहाँ हुनु दाई हाम्रै बेसी सरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीवी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसिसर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसिसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0664520532 मोबाइल 9846090301 9846074065
2: नोट फल्सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: के हो, फोन उठाउनु पर्दैन? त्यही त, सबै टेन्सन मलाई नै मात्र त छ नि, तिमीलाई त के नै छ र होइन? ओ, तिमीले सोचुन्जेल त नि मेरो बिहे नै भइसक्छ। त्यही भन्न त फोन गरेको नि, उठाउनु पर्यो नि त अनि।
1: अब उठाएँ नि त, सरी, भन न के गर्ने।
0: ल सुन,

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665251
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 813 लमजुङ प्रोप्राइटर गुणराज सिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 9856281186 फोन 0665252093 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: Mania
1: Extreme Energy Drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाई नै रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि केको चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
8: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषा नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461 26 344 98461 26 344
9: हेलो मर्सेङ्गे FM 95 मेगाहर्ज

0: गुड मर्निङ मिस।
1: गुड मर्निङ क्लास। ल आज हामी डडेलोको विषयमा पढ्छौ। भन्न त शान्ति, के कारणले डडेलो लाग्छ?
2: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
1: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
3: डडेलोका कारण बोट बिरुवासँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
4: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौं।
5: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुचोङ।
6: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
7: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
6: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
7: मलाई त एकदमै मन पर्यो।
6: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
8: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
9: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5204575। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Siliconia. Extreme energy drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
2: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर, बेसी सहर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोभाइडर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सह नगरपालिका साथ, एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
5: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
6: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
6: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
7: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
9: दुनियाँभर म जहाँ गए पनि यसलाई चाहिँ सम्हालेर राखेँ। तिमीसँग कुनै दिन पक्कै भेट हुन्छ अनि दिन्छु भनेर।
10: यसले आफ्नो जोडी कहिले पाउँछ भनेर मैले पनि यसलाई सम्हालेर राखिरहेको थिएँ।
11: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहरमा यही आउँदो शुक्रबार 16 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्रहरू दिउँसो 12 बजे चमेलीको पोए।
12: होस् गरे होस् त चमेली, यो लाउने मान्छेको त केही भरुन्न।
11: कलाकारहरू सुरक्षा पन्त, मुकुन भुषाल, नारायण त्रिपाठी लगायतका कलाकारको प्रस्तुति। साथै दिउँसो 3 बजे र साँझ 6 बजे नेपाली कथानक चलचित्र चंगुल।
13: को खाली राखेर काख परेको थिए त्यही काख पनि आज रित्त भयो।
14: यस्तै अवस्था रहिरह्यो भने यसले आगामी चुनावमा अप्ठ्यारो पार्न सक्छ।
11: कलाकारहरू रवि कार्की, लाया संग्रौला, लक्ष्मीनाथ तिमिल सिन्हा, राम गौतम लगायतका कलाकारको प्रस्तुति।
15: हिजोको आन्दोलनमा मात्रै 23 जना विद्यार्थीहरू मारिए, जो मारिए पनि नेपाली नै त थिए।
16: सारा नेपालीहरूको सपना आकाशमा, अनि मृत्युहरू बाकसमा हुन्छ। भगवानले हाम्रो बच्चाहरूलाई बाकसमा नपठाओस्। यो सिस्टम रोकिनै पर्छ।
7: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर सम्पर्क 9747938798।

0: दोकानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियो।
1: गुड मर्निङ मिस,
2: गुड मर्निङ क्लास। ल आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
3: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
2: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
4: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
5: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौं।
6: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक इलाका कार्यालय पुछौं।

0: California.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
4: एक्सट्रीम इनर्जी ड्रिंक
5: टाइम चेक अहिले ठीक 4 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोभाइडर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सहर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: सिलाई दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के भो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2180,
5: सम्पर्क मोबाइल नम्बर 9857-13375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार, लम्जु।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडोहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडोहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषण नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463 06501।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: California. Extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665 20 19 0665 20 370 वा 590 370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हराभरा।
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 98 56 46 244।
4: हेलो मर्सेङ्गे FM 95 मेगाहर्ज।

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल ऋषि सहर नगरपालिका साथ लमजुङ सम्पर्क फोन 0665520209।
2: एकीकृत सेवा कार्यालय लमजुङको जनहितमा जारी सन्देश स्वदेशी श्रम सिप उपयोग गरी लघु घरेलु तथा साना उद्योग दर्ता गरी सञ्चालन गर्ने गरौं। जिल्ला भित्र दर्ता भएका वाणिज्य फर्म उद्योग पर्यटन होमस्टे एवं साझेदारी फर्महरू समयमा नवीकरण गरी व्यापार व्यवसाय गरौं। दर्तावाला उद्योग व्यवसायसँग कारोबार गर्ने गरौं। क्रेताले माल सामान किन्दा विक्रेताले उक्त सामानको मूल्य सूची टाँस गरे नगरेको यकिन गरी सामानको उत्पादन मिति र समाप्त मिति हेरी बिल लिएर मात्र सामान खरिद गर्ने गरौं। विक्रेताले क्रेतालाई गुणस्तरीय परिमाण एवं स्वदेशी उत्पादनलाई प्राथमिकता दिई माल सामान खरिद बिक्री कार्य गर्ने गरौं। अखाद्य वस्तुको बिक्री वितरण नगरौं। लमजुङ जिल्ला भित्रका धार्मिक स्थल नदी नाला मठ मन्दिर गुम्बा मस्जिद र पार्कहरूको संरक्षण तथा सम्वर्धन गरौं। आन्तरिक तथा बाहिर पर्यटकहरू भित्रै समुन्नत पर्यटकीय क्षेत्रको विकास गरौं। विस्तृत जानकारीका लागि 0665520202 मा सम्पर्क गर्नुहोस्। एकीकृत सेवा कार्यालय लमजुङ।
3: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
3: हो नि भाउजू।
5: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
6: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
5: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
6: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
5: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
6: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्रीराम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका वडा नम्बर 7, एभरेज बैंक नजिकै लमजुङ।
7: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
8: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
9: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
8: अब जापान ट्राई होइन स्योर गरौं।
9: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
8: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
9: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
8: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिसे सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
9: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560602900।
10: ए, माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
11: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
12: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ठोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। अल्मुनियमको झ्याल, ठोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
13: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर 7, लमजुङ।
0: आल्मुनियमका लागि बेसिसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
13: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74065।
0: नोट फल सिलिङ कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
14: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता, खुलास चिउरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: मान्छे घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: दुनियाँभर म जहाँ गए पनि यसलाई चाहिँ सम्हालेर राखेँ, तिमीसँग कुनै दिन पक्कै भेट हुन्छ अनि दिन्छु भनेर।
5: यसले आफ्नो जोडी कहिले पाउँछ भनेर मैले पनि यसलाई सम्हालेर राखिरहेको थिएँ।
6: अन्नपूर्ण चलचित्र मन्दिर बेस सहरमा यही आउँदो शुक्रबार 16 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्रहरू दिउँसो 12 बजे चमेलीको पोए।
7: होस् गरे होस् त चमेली, यो लौन मान्छेको त केही भरुन्न।
6: कलाकारहरू सुरक्षा पन्त, मुकुन भुजाल, नारायण त्रिपाठी लगायतका कलाकारको प्रस्तुति। साथै दिउँसो 3 बजे र साँझ 6 बजे नेपाली कथानक चलचित्र चंगुल।
8: को खाली राखेर काख परेको थिए, त्यही काख पनि आज रित्त भयो।
9: यस्तै अवस्था रहिरह्यो भने यसले आगामी चुनावमा अप्ठ्यारो पार्न सक्छ।
6: कलाकारहरू रवि कार्की, लाया संग्रौला, लक्ष्मीनाथ तिमिल सिन्हा, राम गौतम लगायतका कलाकारको प्रस्तुति।
10: हिजोको आन्दोलनमा मात्रै 23 जना विद्यार्थीहरू मारिए, जो मारिए पनि नेपाली नै त थिए।
11: सारा नेपालीहरूको सपना आकाशमानी मुटुहरू बाकसमा हुन्छ, भगवानले हाम्रो बच्चाहरूलाई बाकसमा नपठाओस्। यो सिस्टम रोकिनै पर्छ।
2: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर सम्पर्क 97497938798।

0: जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको 20औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसेसर लमजुङको 20औं वार्षिक साधारण सभा इकाईगत रूपमा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई साधारण सभामा अनिवार्य उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभा हुने मिति समय र स्थान
1: बेसेसर कार्यालय असोज 24 गते शान्तिटोल आमा समूह भवन शान्तिटोल बिहान 11 बजे।
0: असोज 25 गते संस्थाको कार्यक्रम हलमा प्रतिनिधिहरूद्वारा साधारण सभाको निर्णय प्रमाणीकरण गरिनेछ।
1: श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लम्सुङ।
2: के भयो दिदी, तपाईँलाई सन्चो छैन कि कसो?
3: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
2: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
3: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ जाने होला है?
2: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
4: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
5: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोली, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
4: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
5: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
4: सम्पर्क फोन 98498694, 98450, 86780।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेचिसर 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
6: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठिक 5 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665240497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुसी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
3: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: भोजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
1: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
2: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39 157।
0: महको सेवन स्वस्थ र दीर्घ जीवन।
3: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
4: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
5: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
4: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषकर नगरपालिका 7 पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 98461 26 344, 98461 26 344। सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ।
6: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
4: थप जानकारी लागि सम्पर्क 066-590-999, 98477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि।
7: तपाईँ रेडियो मर्सेङ्गी एफएम

वाहन यातायात नॉन स्टॉप एक्सप्रेस मलेख दार्जिलिङ आरुगा गाड़ी नंबर 585 ट्याङ्के ड्राइवर भुन्टे खलासी हेलो दाई दिदीहरु जाने हो सिकाली सिकाली नाचे गाउँदै जानु पर्छ है बाटोले ताली आफ्नो सामानको सुरक्षा गरौ लहाई गुरु।

0: ओहो दाई, तपाईले कति टाढो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषकर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: Mania
1: Extreme Energy Drink.
2: सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
4: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
6: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा छापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0675245475475। विश्वास तपाईँको, सेवा हाम्रो।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन, स्योर गरौं।
0: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665203070 वा 5903070 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
10: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
11: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, गर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउनो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
12: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिवन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्सुन। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
0: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
4: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
0: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
5: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं। स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार, लमजुङ।
6: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.
8: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
9: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक
10: गरगहना।
11: नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
12: पृथ्वी राजमार्गको गलौदी खण्डमा अवरूद्ध सड़क खुलाउने प्रयास जारी। मुगलिङ काठमाडौँको सड़क अवरूद्ध भएपछि हेटौँडा मार्गमा यात्रुवाहक गाड़ीलाई प्राथमिकता।
11: कांग्रेस महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना चल्दै आफूहरू इतिहासको व्यास खाएर नभई कर्म बदलेर नयाँ इतिहास रच्ने नवनिर्वाचित सभापति थापाको भनाई।
12: मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेद रहित बनाउन राष्ट्रिय मानवाधिकार आयोगको आग्रह। सबै पालिकामा मनोसामाजिक परामर्शदाता राख्न सुझाव।
11: दिल्लीमा कक्रोच जनता पार्टीको प्रदर्शनमाथि प्रहरीको धरपकड, 3 जना पूर्व मुख्यमन्त्री सहित सयौं पक्राउ।
12: र एसियाली पारा खेलकुदमा सहभागी हुन नेपाली टोली जापान प्रस्थान।
13: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
14: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
13: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
15: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
16: फोन 0556943333, 4935555।
11: नेपाल दर्पणमा अब खबरको सिलसिला। धादिङको गजुरी नजिक गलौदीमा सड़क भाँसिएर अवरूद्ध भएको पृथ्वी राजमार्ग खुलाउने प्रयास भइरहेको छ। त्रिशुली नदीका कारण सड़क भाँसिएपछि अवरूद्ध भएको खण्ड खुलाउन डोजरसहित आवश्यक जनशक्ति परिचालन गरेको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयले जनाएको छ। पालिकासँग समन्वय गरी सड़कको ब्याक कटिङ गरेर गाड़ी सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। सड़क पुनः सञ्चालनमा ल्याउन सक्दो प्रयास भइरहेको र केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। काठमाडौँबाट पृथ्वी यी राजमार्ग हुँदै चल्ने गाड़ी गलौदीमा सड़क अवरूद्ध भएका कारण काठमाण्डुमै रोकिएका छन्। यसैबीच मुगलिन काठमाण्डु सड़क खण्ड अवरूद्ध भएसँगै हेटौँडा हुँदै काठमाण्डु आवाज जावत गर्ने गाड़ीको चाप बढ़ेको छ। दशैंको समय भएकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले यात्रुवाहक गाड़ीलाई पहिलो प्राथमिकतामा राखेर त्रिभुवन राजपथ लगायत वैकल्पिक मार्गमा आवागमन व्यवस्थापन गरिरहेको छ। ट्राफिक प्रहरी प्रमुख रमेश विश्वका अनुसार यात्रुवाहक पछि इन्धन र खाना पकाउने ग्यास बोकेका गाड़ीलाई प्राथमिकता दिएको छ। सड़क साँगुरो र अप्ठ्यारा घुम्ती भएकाले आलोपालो प्रणाली मार्फत गाड़ी छाडिएको र कतिपय गाड़ीलाई एक दुई घण्टासम्म रोक्नुपर्ने अवस्था छ। त्रिभुवन राजपथमा 11 मिटरसम्म लम्बाई भएका गाड़ी चल्न दिएको छ भने 10 चक्का भन्दा बढ़ी र 15 टन भन्दा बढ़ी भार भएका मालवाहक गाड़ीलाई रोक लगाएको छ। यस्तै जीप र विद्युतीय गाड़ीका लागि भीमफेदी मार्गबाट दोहोरो आवागमनको व्यवस्था मिलाइएको छ।
12: भोलिदेखि देशभरको मौसममा सुधार आउने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पूर्वी भूभागमा रहेको मौसमी प्रणाली दक्षिण पूर्वतर्फ सर्दै कमजोर बनेकाले वर्षाको क्रम घट्दै जानेछ। आज दिउँसो र राति कोशी बागमती र गण्डकीका पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। पछिल्लो 3 घण्टामा देशका केही ठाउँमा सामान्य वर्षा मात्रै भएको छ। भोलिदेखि भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ भने पहाड़ी भूभागका 1-2 ठाउँमा मात्र हल्का वर्षा हुनेछ। वर्षे सोमबार रातिदेखि देशैभर पानी पर्ने सम्भावना टरेर जाने मौसमविद विनु महर्जनले जानकारी दिनुभयो। यसैबीच मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमतीका पहाड़ी तथा हिमाली क्षेत्रका लागि पहिलो चेतावनी जारी गरेको छ। मेघ गर्जन र चट्याङको जोखिम कायमै रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
11: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको छ। ललितपुरको सानेपामा रहेको पार्टी कार्यालयमा उपसभापति र महामन्त्री पदको मतगणना आज दिउँसोपछि शुरू भएको हो। मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपाका विभिन्न 14 कोठामा भइरहेको छ। यसअघि मतदान सकिएसँगै गैराती सभापतिको मतगणना भएको थियो। सभापति पदमा 6584 मत खसेकोमा गगन कुमार थापाले 93.88% अर्थात 6209 मत प्राप्त गरेर विजयी बन्नुभयो। का प्रतिद्वन्दी श्यामकृष्ण खड्गीले 375 मत प्राप्त गर्नुभएको छ। यसैबीच नवनिर्वाचित सभापति गगन कुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताउनु भएको छ। सभापतिमा निर्वाचित भएपछि आज पार्टी कार्यालय छानेपामा उपस्थित कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै उहाँले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाबदेहिताका रूपमा लिएको बताउनुभयो। अब पार्टीको काम गर्ने शैली बदल्नुपर्ने र जिम्मेवारी तथा जवाबदेहिता बढ़ाउनुपर्ने भन्दै उहाँले सबै साथी मिलेर नागरिकको विश्वास जित्दै जाने बताउनुभयो। अहिले नागरिक र कांग्रेस बीचको विश्वास टुटेको उल्लेख गर्दै थापाले त्यसलाई पुनर्स्थापित गर्न सबै नेता तथा कार्यकर्ता एक ठाउँमा उभिनुपर्ने बताउनुभयो। उहाँले आफूहरू इतिहासबाट लाभ लिने गरी नभई वर्तमानमा काम गर्ने गरी आएको बताउनुभयो।
10: नेपाली कांग्रेसको गौरवशाली इतिहास त हामी इतिहासको ब्याज मनाएको होइन, हामी इतिहास रटेर पनि बस्दैन, हामी नयाँ इतिहास आफै रच्छौं र नयाँ इतिहास रच्ने कुराको ताकत लिएर हामी अधिवेशन आएका छौं भनेर ती नौजवान साथीहरूको बीचमा हामीहरू जानेछौँ। एउटा किसानले नेपाली कांग्रेस पार्टीलाई हेर्दै गर्दा मेरो विषय उठाइदिने पार्टी भनेर काङ्ग्रेसलाई चिन्नेछ। एउटा उद्यमीले मेरो खोसिएको अवसर मलाई पुनः दिलाइदिने पार्टी भनेर काङ्ग्रेसलाई चिन्नेछ। वैदेशिक रोजगारमा गएको साथीले म वैदेशिक रोजगारमा गएको छु तर मेरो घर र परिवारको लागि विषय उठाइदिने काङ्ग्रेस नेपालमा छ भन्ने हामीलाई भरोसा गर्नेछ। त्यस्तो पार्टी हामी बनाउनेछौँ र ती पार्टीहरू बनाउनका निम्ति हामीले बोलेर हुँदैन, खास हाम्रो कर्मबाट गर्नुपर्नेछ। हामीले एउटा काम गर्ने तरिका बदल्नुपर्नेछ, त्यो आजैबाट सुरु हुन्छ।
11: यसैबीच राजनीतिक विश्लेषकहरूले यस महाधिवेशनले नयाँपनलाई स्वीकार गरेको टिप्पणी गरेका छन्। साथै असन्तुष्ट पक्षलाई समेत समेटेर अघि बढ़नु र जनविश्वासको दायरा फराकिलो बनाउनु नै नयाँ नेतृत्वको प्रमुख चुनौती र अवसर रहेको विश्लेषकहरूको निष्कर्ष छ।
12: नेकपा एमालेको केन्द्रीय सदस्यमा 13 मनोनित भएका छन्। आज सकिएको स्थायी कमिटिको बैठकले तेजेन्द्र केसी, मीनप्रसाद गुरूङ, सृजना राई, पुष्पा केसी भण्डारी सहित 13 नेताहरूलाई केन्द्रीय कमिटिको सदस्यमा मनोनित गरेको हो। 3 दिनसम्म चलेको स्थायी कमिटी बैठकले पार्टीका वडा स्तरका कमिटीहरूको अधिवेशन आउँदो मंगिर 26 गते र नगर तथा गाउँपालिका तहका कमिटीहरूको अधिवेशन पुष 4 गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिनुभयो। त्यस्तै एमाले मंगिर पहिलो हप्ता प्रदेश र जिल्लाका पदाधिकारी तथा पालिका र जनप्रतिनिधिहरूको सहभागितामा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। बैठकले मधेस प्रदेशसभा सदस्य जैनब खातुनको निधनपछि रिक्त पदमा नाजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा पठाउने र अध्यक्ष पद रिक्त रहेका 13 जिल्लामा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी माथिल्लो कमिटिमा अनुमोदनका लागि पठाउने निर्णय समेत गरेको छ।
11: सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परामर्श जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश थपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले हिजो राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने व्यवस्थाका कारण बैंकिङ सेवाबाट वञ्चित नागरिकलाई वैकल्पिक व्यवस्था गर्न आदेश दिएको हो। अदालतले दुई चरणको प्रमाणीकरण गरी बैंकिङ सेवा प्रवाह गर्न भनेको छ। आदेशमा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर नभएसम्म अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा उपलब्ध गराउन भनिएको छ। अधिवक्ता सरिता अधिकारीले दायर गर्नुभएको रिटमा सुनवाई भएको हो। रिटमा बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान केवाईसी विवरण अध्यावधि गर्दा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्थाले सर्वसाधारणलाई समस्या पारेको उल्लेख गरिएको थियो। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बरलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर गरेको छ। राष्ट्र बैंकले यसअघि असोज मसान्तसम्म पुराना खातावाहकले पनि राष्ट्रिय परिचय पत्र अध्यावधि गराइसक्न भनेको थियो।
12: अस्ट्रेलिया सरकारले नेपालको बाढ़ीपछिको राहत पुनर्स्थापना र पुनर्निर्माणका लागि थप 1,50,00,000 अस्ट्रेलियन डलर अर्थात 1,61,75,00,000 रूपियाँ सहायता उपलब्ध गराउने भएको छ। अस्ट्रेलियाको औपचारिक भ्रमण र जलवायु परिवर्तन सम्बन्धी उच्चस्तरीय प्रिकोप बैठकमा सहभागी भई आज स्वदेश फर्किनुभएका परराष्ट्र मन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो जानकारी दिनुभएको हो। यसअघि अस्ट्रेलियाले घोषणा गरेको 1,10,00,000 डलर सहित अब नेपालका लागि कुल सहायता 2,60,00,000 अस्ट्रेलियन डलर पुगेको छ। यो भनेको 2,80,36,00,000 रूपियाँ बराबर हो। अस्ट्रेलिया भ्रमणका क्रममा विदेश मन्त्री पेन्नी वाङसँग भएको द्विपक्षीय वार्तामा बाढ़ीपछिको पुनर्निर्माण पूर्व सूचना प्रणालीको आधुनिकीकरण र जलवायु सहकार्यबारे छलफल भएको थियो। भेटमा मन्त्री खनालले नेपाली विद्यार्थीका लागि अस्ट्रेलियाको भिसा प्रक्रिया सहज बनाउन र छात्रवृत्तिको कोटा बढ़ाउन पनि आग्रह गर्नुभएको छ। यसैगरी मन्त्री खनालले फिजी र टुबालोमा आयोजित बैठकमा आउँदो कोप 31 लागि नेपालको प्राथमिकता प्रस्तुत गर्दै अनुदानमा आधारित जलवायु वित्त र हिमालदेखि समुद्रसम्मका राष्ट्रबीच सहकार्य हुनुपर्नेमा जोड़ दिनुभएको छ।
11: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
16: एनबीएल सर्वसुलभ आवास कर्जा
17: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
16: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
17: विशेषताहरू ₹3 करोड़सम्मको कर्जा सुविधा
16: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
17: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
16: न्यून सेवा शुल्क न्यून ब्याज दर
17: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
16: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
18: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
19: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
20: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
19: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
20: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
11: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पृथ्वी राजमार्गको गलौदी खण्डमा अवरूद्ध सड़क खुलाउने प्रयास जारी मुगलिन काठमाण्डु सड़क अवरूद्ध भएपछि हेटौंडा मार्गमा यात्रु वाहक गाड़ीलाई प्राथमिकता कांग्रेस महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना चल्दै आफूहरू इतिहासको ब्याज खाएर नभई कर्म बदलेर नयाँ इतिहास रच्ने नवनिर्वाचित सभापति थापाको भनाई राष्ट्रिय परिचय पत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश लगाएका खबर प्रस्तुत गर्यौं।
12: नेपाल दर्पणमा अब बाँकी खबर। राष्ट्रिय मानव अधिकार आयोगले नेपालमा मानसिक रूपमा अस्वस्थ नागरिकको जीवन स्वतन्त्रता र मर्यादा सुरक्षित हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेको छ। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा आज विज्ञप्ति निकालेर आयोगले कानून र कार्यक्रमहरू भए पनि मानसिक रोगबाट प्रभावित व्यक्तिहरूको अधिकार संरक्षण हुन नसकेको जनाएको हो। यस वर्ष भोगाईलाई सुनौ, आवासलाई सम्मान गरौं, परिवर्तनको शुरूआत गरौं भन्ने नाराका साथ यो दिवस मनाइँदैछ। तर आयोगको अनुगमनबाट मानसिक रोगीका आवाज र भोगाईप्रति व्यवस्था हुने गरेको तथा दुर्व्यवहार र विभेदका कारण उनीहरूको अधिकार सुरक्षित हुन नसकेको देखिएको छ। मानसिक स्वास्थ्य सेवामा सीमित पहुँच, सामाजिक लालसना, आर्थिक कठिनाई र मनोसामाजिक सहयोगको अभावले प्रभावित व्यक्तिहरू सम्मानपूर्वक

0: नेपालमा पनि विविध सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष मे महिनाको दोस्रो शनिबार र अक्टोबर महिनाको दोस्रो शनिबार मनाइने यो दिवसले हजारौं माइलको यात्रा गरेर आउने पाहुना चराको संरक्षणमा जोड़ दिन्छ। नेपाल चरा पर्यटनका लागि निकै धनी देश हो। यहाँ अहिलेसम्म अभिलेख भएका 904 प्रजातिका चरा मध्ये झण्डै 150 प्रजातिका हिउँदे र 65 प्रजातिका ग्रीष्मकालीन आप्रवासी अर्थात बसाई सरेर आउने चरा रहेका छन्। हालैको तीव्र हावाहुरीका बेला समुद्र तटीय क्षेत्रमा पाइने दुर्लभ कोलार्ड किङ फिसर चरा धनुषामा अभिलेख भएको छ, जसले जलवायु परिवर्तनका कारण चराको उडान मार्ग र आनी बानीमा परिरहेको असरलाई प्रष्ट पार्छ। पछिल्लो समय यी सुन्दर पाहुना चराहरू नेपालमा सुरक्षित छैनन्। बर्ड लाइफ इन्टरनेशनलको पछिल्लो प्रतिवेदन अनुसार विश्वभरका 45% आप्रवासी चराको संख्या घट्दो क्रममा छ भने 11% लोप हुने जोखिममा छन्। नेपालमा पनि सिमसार क्षेत्रको अतिक्रमण, सुक्खापन, खेतबारीमा अत्यधिक विषादीको प्रयोग, उच्च भोल्टेजका विद्युतीय तार र अवैधानिक शिकारका कारण आप्रवासी चराको वासस्थान संकुचित बन्दै गएका नेपाल पंक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईले बताउनुभयो। उहाँका अनुसार जलपंक्षीको आगमन घट्नु जैव विविधताका लागि खतराको घण्टी हो। त्यसैले विकास निर्माणका पूर्वाधार बनाउँदा चराको उडान मार्ग र वासस्थानलाई जोगाउन क्षेत्रीय सहकार्य र सरकारी तहबाट ठोस नीतिको खाँचो देखिएको छ।
1: सुनसरीको धरान उपमहानगरपालिका उडानमा 20 विष्णु पादुकाका किसानहरू बाँदरको आतंकका कारण परम्परागत खेती छाडेर अदुवा तथा बिसार खेतीतर्फ आकर्षित हुन थालेका छन्। बाँदरले मकै, कोदो र अम्लिसो खेती नष्ट गर्न थालेपछि विकल्पमा बाँदरले कम क्षति पुर्याउने अदुवा र बिसार खेती गर्न थालिएको स्थानीय किसान पदम राईले बताउनुभयो। बाँदरले दुःख दिन थालेपछि मकै खेती छाडेर अदुवा र बिसार खेती शुरू गरेको र यसबाट वार्षिक 7 लाख रूपियाँसम्म आमदानी हुने गरेको उहाँको भनाइ छ। अहिले यस क्षेत्रका 200 भन्दा बढ़ी किसान अदुवा खेतीमा संलग्न छन्। केहीले अदुवा रोप्न थालेको भए पनि बाँदरको समस्याका कारण विष्णुपादुका क्षेत्रको झण्डै 80% जग्गा बाँचिरहेको स्थानीय वासीको भनाइ छ। बाँदर नियन्त्रणका लागि पालिकाले गरेका प्रयास प्रभावकारी नभएको भन्दै उनीहरूले यसको दीर्घकालीन समाधानका लागि संघीय सरकारले स्पष्ट नीति र योजना बनाउनु पर्ने माग गरेका छन्।
0: बागमती सफाई महाअभियान 700 हप्तामा पुगेको छ। 2070 सालको जेठ 5 गतदेखि शुरू भएको सफाई महाअभियानमा हरेक हप्ताको शनिबार बिहान 2 घण्टा बागमती सफाई हुँदै आएको छ। भूकम्प, कोरोना महामारी लगायतका विषम अवस्थामा पनि नदी किनार नजिक रहेका अभियन्ताहरूले सांकेतिक रूपमा फोहोर टिपेर अभियानलाई निरन्तरता दिएका थिए। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालयमा आज आयोजित अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले पशुपति क्षेत्रसम्मको बागमतीलाई स्नान योग्य अर्थात नुहाउन योग्य बनाउने गरी काम गर्न माग गरेका छन्। महाअभियानबाट प्रभावित भई बागमतीका सहायक नदी र चक्रपथका विभिन्न खण्ड एवं सम्पदा स्थलमा सफाई भइरहेको छ। काठमाडौँ उपत्यका बाहिरका मुख्य शहर, नदी र सम्पदा स्थलमा समेत 111 ठाउँमा नियमित सफाई भइरहेको महाअभियानले जनाएको छ।
1: नेपाल टेलिकमले विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा आकर्षक छूट र बोनस सहितको दशैं तिहार अफर 2083 ल्याएको छ। भोलिदेखि कार्तिक 30 गतेसम्म लागू हुने यस अफर अन्तर्गत नयाँ एफटीटीएस इन्टरनेट जडानमा 500 रूपियाँ शुल्क मिनाहा गरिनुका साथै 100, 150 र 200 एमबीपीएसका वार्षिक प्याकेज लिने ग्राहकलाई 1 महिना थप सेवा दिइनेछ। यस्तै जीएसएम मोबाइल ग्राहकका लागि 499 रूपियाँमा दैनिक 5 जीबी र 699 रूपियाँमा दैनिक 10 जीबी उच्च गतिको फेस्टिभल अनलिमिटेड डाटा प्याकेज उपलब्ध हुनेछ। 200 रूपियाँमा सबै नेटवर्कमा 1000 मिनट कुराकानी गर्न सकिने र 900 रूपियाँमा 1000 वटा एसएमएस पठाउन सकिने अफर समेटिएको छ। यी प्याकेजहरूको समय अवधि 30 दिनको रहनेछ।
0: यसैबीच भोलि घटस्थापना, भोलिदेखि नवरात्र अर्थात दशैं शुरू हुँदैछ। नवरात्र शुरू हुने अघिल्लो दिन आज सुर श्राद्धको अन्तिम दिन हो। आज काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा बिहानदेखि श्रद्धालुहरूको बाक्लो चहल पहल देखिएको छ। बागमती नदी किनारमा दिवंगत पितृको आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धालु भक्तजनहरूले विधिपूर्वक श्राद्ध तर्पण र पिण्डदान गरेका छन्। हिन्दू परम्परा अनुसार पितृपक्षमा आफ्ना दिवंगत आफन्तप्रति श्रद्धा र सम्मान प्रकट गर्न श्राद्ध गर्ने प्रचलन रहेको छ। पशुपतिका स्थानीय पण्डितका अनुसार पितृको तिथि अनुसार धार्मिक विधि पूरा गर्न देशका विभिन्न ठाउँबाट भक्तजनहरू पशुपति पुगेका छन्।
1: दाङमा जंगली च्याउ खाँदा 3 वर्षीय बालिकाको ज्यान गएको छ। गडवा गाउँपालिका 1 वनघोषी निवासी 3 वर्षीय लक्ष्मी माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब परीक्षक हेमबहादुर केसीले जानकारी दिनुभयो। उहाँका अनुसार गडवा वनघोषी निवासी ऋषि माझी, उहाँकी श्रीमती 26 वर्षीय सुमित्रा माझी र 3 वर्षीय छोरी लक्ष्मी जंगली च्याउ खाएपछि बिरामी परेका थिए। तीनैजनालाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएकामा गइराती चिकित्सक ले मृत घोषणा गरेका प्रहरी नायब

0: शिक्षक केसीले जानकारी दिनुभयो। आमा सुमित्रा भने उपचारपछि डिस्चार्ज हुनुभएको प्रहरीले जनाएको छ।
1: नेपाल दर्पणमा रंगदर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्कसँग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। भारतमा नवयुवाहरूले नेतृत्व गरेको कक्रोच जनता पार्टी सीजेपीले आज गरेको विरोध प्रदर्शनमा प्रहरीले व्यापक धरपकड गरेको छ। सरकारले भारतको राजधानी दिल्लीका कैयौं ठाउँमा 10,000 सुरक्षाकर्मी परिचालन गरेर सयौंलाई पक्राउ गरेको हो। सीजेपीका अनुसार प्रहरीले हिजो बेलुकादेखि नै पक्राउ गर्ने क्रम शुरू गरेको हो। सीजेपीका नेता अभिजित दीपकेलाई प्रहरीले दिल्ली विमानस्थलमा जहाजभित्रै पसेर पक्राउ गरेको छ। सीजेपीका नेताहरू सौरभ दास, आशुतोष राङ्कालाई पनि प्रहरीले पक्राउ गरेको छ। चुनावमा सुधार र प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारले राजीनामा दिनुपर्ने प्रदर्शनकारीहरूको माग छ। प्रमुख निर्वाचन आयुक्तमाथि मतदाता नामावलीबाट ठूलो संख्यामा मतदाताहरू हटाइएको आरोप छ, तर भारतको निर्वाचन आयोगले आरोप अस्वीकार गरेको छ। आफ्नो राजीनामाको मागबारे प्रमुख आयुक्तले अहिलेसम्म केही बोल्नु भएको छैन। प्रहरीले प्रदर्शनका लागि अनुमति नदिएको बताएको छ। विरोध प्रदर्शनका क्रममा भारतका तीनजना प्रमुख विपक्षी नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ। दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल, केरलाका पूर्व मुख्यमन्त्री पिना राई विजयन र पश्चिम बंगालकी पूर्व मुख्यमन्त्री ममता बनर्जीलाई प्रहरीले पक्राउ गरेको हो। प्रदर्शनकारीहरूलाई प्रदर्शन स्थलमा जानबाट रोक्न सरकारले रेलवे सेवा र मेट्रो स्टेशनहरू बन्द गर्नका साथै इन्टरनेट सेवा पनि अवरूद्ध गरेको छ। सीजेपीले गर्न लागेको प्रदर्शन अघि नयाँ दिल्ली र हजरत निजामुद्दीन स्टेशन हरूबाट आउजाउ गर्ने 250 भन्दा बढ़ी रेल सेवाहरू पनि रद्द गरिएको छ। दिल्ली मेट्रो रेल कर्पोरेशन डीएमआरसीले 45 मेट्रो स्टेशनहरूका प्रवेश र निकास बिन्दुहरू बन्द गरेको जनाएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। पाँचौं एसियाली पारा खेलकुदमा सहभागी हुन नेपाली पारा तेक्वान्दो टोली आज जापान प्रस्थान गरेको छ। टोलीमा खेलाड़ी फलेसा गोवर्धन र रेणु तामाङसहित 19 खेलाड़ी, प्रशिक्षक र अफिसियलहरू रहेका छन्। जापानको आइसी नागोयामा आउँदो कार्तिक 1 गतेदेखि 7 गतेसम्म सञ्चालन हुने पारा एसियाली खेलकुदमा नेपालले तेक्वान्दो, एथलेटिक्स, ब्याडमिण्टन, टेबल टेनिस, पावर लिफ्टिङ, पौड़ी, जुडो र व्हील चेयर टेनिस गरी 8 खेलमा सहभागिता जनाउँदैछ। तेक्वान्दो खेलाड़ी पलेसा गोवर्धनले चीनको हाङझाओमा सम्पन्न अघिल्लो संस्करणमा काँस्य पदक जितेकी थिइन्। उनी पेरिस ओलम्पिकमा पनि काँस्य पदक विजेता हुन्। नेपालले यसपटक पनि पारा एसियाली खेलकुदमा पदक जित्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्नेछ। खबरको सिलसिला यति नै। आज शनिबार, अब रंगदर्पणको पालो। रंगदर्पण लिएर आइपुग्नु भएको छ साथी महेश गेवाली।
6: आजको रंगदर्पण अभिनेता नाना पाटेकरको अभिनय यात्रा र नेपालबाट पाएको मायामा केन्द्रित छ।
7: देख छोटू, आज तक मैंने किसी के हिस्से की भूख प्यास नहीं छीनी, जो अपने हाथों से अपने माँ को खिला।
6: नेपाली चलचित्र को विकास हुनु अघि नेपालमा हिन्दी नाटक र चलचित्र हेर्ने चलन थियो। पछि राजदरबारमा भारतीय चलचित्र ल्याएर हेर्न थालियो। जनसेवा जस्ता चलचित्र प्रदर्शन स्थलमा पनि हिन्दी चलचित्र नै देखाइन्थे। 2022 सालमा आमा चलचित्र बनेपछि नेपाली चलचित्र जगतले नयाँ यात्रा शुरू गर्यो। दैनिक जीवनमा हिन्दी भाषा नबुझ्ने कतिपय नेपालीले हिन्दी चलचित्र हेर्दै जाँदा भाषा बुझ्न थाले। त्यसबेला चलचित्रमा प्रस्तुत गरिने कथा वास्तविक जीवन र नेपाली समाजसँग पनि मिल्दा जुल्दा हुन्थे। यही परिवेशमा भारतीय सिने जगतका अद्भुत कलाकार नाना पाटेकर नेपाली दर्शकमाझ प्रिय अभिनेता मध्ये एक बन्नुभयो।
8: छुटकार छुटकार, शरम तो तेरे को आनी चाहिए। आज बचाऊंगा, कल कौन बचाने आएगा तेरे को? अरे इज्जत से जीना है तो खुद लड़ना सीखो। ऊपर वाले ने हाथ दिया है लगे फैलाने। मुदिया है लगे गिड़गिड़ाने, बचाओ बचाओ कौन आएगा, अरे दांत सिर्फ खाने चबाने के लिए नहीं है, काटो उसको, अरे वो डंडा उठा फोड़ दे उसका सर, हम तमाशा देखेंगे।
6: नाना पाटेकरको कलाकारिता मराठी रंगमञ्चबाट शुरू भयो। नाटकबाट शुरू भएको उहाँको अभिनय यात्रा सन् 1978 गमन चलचित्र मार्फत ठूलो पर्दासम्म पुग्यो। त्यसपछि सन् 1989 प्रदर्शनमा आएको परिन्दा चलचित्रले उहाँलाई गम्भीर र प्रभावशाली अभिनेताका रूपमा स्थापित गर्यो। फरक संवाद शैली र सशक्त अभिनय उहाँको विशेषता बन्यो।
8: चुनाव जित्ते ही ऐसे गायब हो गया जैसे गधे के सर से सिंग।
9: खूब मारी सबकी, बहुत माल बटोरा,
10: चुनाव लड़ाया हमने, मिनिस्टर बनाया, फूल के खरबूजा बन गया।
8: गाँव में सड़क नहीं, पानी नहीं, अस्पताल नहीं, ये होटल में बैठ के मुर्गी तोड़ दारू पी।
6: नाना पाटेकर आफूले निर्वाह गर्ने पात्रमा पूर्ण रूपमा डुब्नुहुन्थ्यो। उहाँले अभिनय गरेका पात्रले प्राय समाजमा विद्यमान अन्याय, अत्याचार र मानवीय संवेदनालाई प्रतिनिधित्व गर्थे। खलनायकदेखि भावनात्मक र हास्य भूमिकासम्म उहाँले आफ्नो अभिनय क्षमता प्रस्तुत गर्नुभयो। हरेक भूमिकामा फरक देखिन सक्नु नै उहाँको विशेषता थियो। सामाजिक सञ्जालमा भाइरल उदय भाइको मिम पनि उहाँको अभिनयमा देखिने यही विविधताको एउटा उदाहरण हो। पर्दामा उहाँले बोल्ने सम्वाद बनावटी लाग्दैनथे।
7: देखे भगवानका दियावा सब कुछ है, दौलत है, शौहरत है, इज्जत है, इतना रुतबा है इस शहर में कि किसी भी घर में अगर रिश्ता बनाना चाहूं तो कोई ना नहीं कह सकता।
8: मैं तो एक्साइटमेंट में आकर, अरे एक्साइटमेंट मतलब क्या, कहां बैठा हूं, किससे बात कर रहा हूं, क्या बात कर रहा हूं, समझ में नहीं।
7: कंट्रोल कंट्रोल उदय।
11: अबे ओ दिवाली की फुलझड़ी जला डालूंगा अभी, जानता ना तू किससे बात कर रहा है।
6: नाना पाटेकर को अभिनय में पात्रलाई जीवंत बनाने अद्भुत क्षमता थियो। वहां को अभिनय ले पात्रलाई न्याय गर्नु का साथ ही आम नागरिक का भावना र आवाजलाई स्वाभाविक रूप में व्यक्त गर्थ्यो। संवाद लेखन में समेत वहां को रुचि र योगदान रहेकाले वहां का संवाद में आम मानिसले बोलने भाषा को प्रभाव देखिन्थ्यो। भूगोल फरक भए पनि समाजका समस्या, अन्याय र मानवीय संवेदना उस्तै हुने भएकाले नेपाली दर्शकले पनि उहाँका संवादमा आफ्नै जीवनका अनुभव भेटे। अभिनयकै बलमा स्थापित हुनुभएका नाना पाटेकरले नेपालबाट पनि उत्तिकै माया पाउनुभयो।
7: चश्मा उतार, आँखें मिलाने से शर्माता है का? हाँ, मैं मिलने जाऊंगा कलेक्टर को। हाँ, अरे अपनी धोती झाड़ दू तो 15 कलेक्टर गिर जाएंगे फर फर करके। साला कहाँ भेज रहे हो,
8: कालीगढ़ी भेज रहे थे तू? महाराज के आदमी आते हैं ना उधर शिकार करने।
6: नाना पाटेकर सादा जीवनशैली रुचाउने कलाकारका रूपमा पनि परिचित हुनुहुन्थ्यो। नाम फाउन्डेशन मार्फत किसानको समस्या समाधान र ग्रामीण समुदायको सहयोगका लागि उहाँले गर्दै आएको काम उहाँको अभिनय बाहिरको अर्को पहिचान हो। उहाँको योगदानको कदर गर्दै भारत सरकारले पद्मश्रीबाट सम्मान गरेको छ। उहाँले अन्य थुप्रै राष्ट्रिय पुरस्कार समेत प्राप्त गर्नुभएको थियो। नाना पाटेकरको अभिनय यात्राबाट नयाँ पुस्ताका कलाकारले सबैभन्दा पहिले सिक्नुपर्ने कुरा मेहनत हो। अभिनयलाई जीवन्त बनाउन कलाकार पात्रसँग मात्र होइन समाजसँग पनि भिज्नुपर्छ। चलचित्र विश्लेषक मोहन निरौला,
12: अभिनय यसरी पनि गरिदोर्छ भनेर मेहनत चाहिँ गर्नु पर्यो। मेहनत गरियो भने एउटा उचाइमा पुग्न सकिन्छ र जीवन्त अभिनय गर्नुपर्छ कुनै पनि कलाकारले चरित्रसँग भिजेर समाजसँग भिजेर भन्ने एउटा पाठ चाहिँ सिकिन्छ।
4: रंगदर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: पृथ्वी राजमार्गको गलौदेश खण्डमा अवरूद्ध सड़क खुलाउने प्रयास जारी। मुगलिन काठमाडौँ सड़क अवरूद्ध भएपछि हेटौँडा मार्गमा यात्रुवाहक गाड़ीलाई प्राथमिकता।
4: कांग्रेस महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना चल्दै आफूहरू इतिहासको ब्याज खाएर नभई कर्म बदलेर नयाँ इतिहास रच्न आएको नवनिर्वाचित सभापति थापाको भनाई।
5: मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन राष्ट्रिय मानवाधिकार आयोगको आग्रह। सबै पालिकामा मनोसामाजिक परामर्शदाता राख्न सुझाव।
4: दिल्लीमा कक्रो जनता पार्टीको प्रदर्शनमाथि प्रहरीको धरपकड, तीनजना पूर्व मुख्यमन्त्री सहित सयौं पक्राउ।
5: र एसियाली पारा खेलकुदमा सहभागी हुन नेपाली टोली जापान प्रस्थान।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी कृष्ण शर्मा र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
2: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
1: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
2: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
4: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: California. Extreme energy drink.
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840059261।
3: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ।
4: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
3: थप जानकारी लागि सम्पर्क 0665909999, 9847769229। सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठिक अगाडि।
5: गुड मर्निङ मिस,
6: गुड मर्निङ क्लास। ल, आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
7: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
6: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
8: डडेलोका कारण बोट बिरुवासँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
9: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौ।
10: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय पुछौ।

0: नमस्कार, रेडियो मर्सेङ्गी 95 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org मा साँझ 6:35 बजेको मर्सेङ्गी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: निर्माणधीन मर्सेङ्गी बेसी जलविद्युत आयोजना समयमै सम्पन्न गर्ने दिव्यज्योति हाइड्रो पावरको प्रतिबद्धता, गलत हल्लाको पछि नलाग्न कम्पनीको आग्रह, हातीमालो साकुसको खसी उपहार योजना अन्तर्गत दोर्दी हरिगाउँकी मैता गुरूङ र मर्स्याङदी आठकी हिरादेवी खलेलाई खसी उपहार र जनकलिन साकुसको विशौ साधारण सभा तथा सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा चित्रबहादुर गुरूङ।

0: अब समाचार विस्तारमा दिव्यज्योति हाइड्रो पावर लिमिटेडले लमसुङमा निर्माणाधीन 50 मेगावाट क्षमताको मर्संग दिवेशी जलविद्युत आयोजना समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। काठमाण्डुमा भएको कम्पनीको 19 वार्षिक साधारण सभाका अवसरमा लगानीकर्ताहरूलाई विश्वस्त पार्दै यो आयोजनाले सो प्रतिबद्धता जनाएको हो। कार्यक्रममा बोल्दै दिव्यज्योति हाइड्रो पावर लिमिटेडका संचालक संजीव नेउपानेले 50 मेगावाट क्षमताको मर्संग दिवेशी जलविद्युत आयोजना कुनै पनि विरोधका आधारमा नरोकिने दावी गर्नुभयो। आयोजनाका बारेमा फैलाएका भ्रममा नपर्न आग्रह गर्दै संचालक नेउपानेले स्वदेशी पूँजी र स्थानीय सहभागितामा आयोजना निर्माण भइरहेकाले समयमै सम्पन्न गरेर विद्युत उत्पादन गर्ने बताउनुभयो। सोही कार्यक्रममा बोल्दै कार्यकारी संचालक इन्द्रमणि त्रिताले ठूला आयोजना निर्माणका क्रममा केही प्रभाव परे पनि मर्संगदी बेसी आयोजना वातावरणीय तथा सामाजिक प्रभाव न्यूनीकरण गर्न सचेत रहेको बताउनुभयो। जलविद्युत आयोजनाहरू राज्यको नीति निर्देशन र निगरानीमा सञ्चालन हुने भएकोले सोही नीति निर्देशन र निगरानीमा मर्संगदी बेसी जलविद्युत आयोजनाको काम भइरहेको त्रिताले वार्षिक साधारण सभामा आयोजनाको प्रगति लगानी पुँजी वृद्धि तथा भावी योजना बारे छलफल भएको थियो। आयोजनाको निर्माण कार्य आधा भन्दा बढ़ी सम्पन्न भइसकेको कम्पनीको दावी छ। सो आयोजनामा 2600 भन्दा बढ़ी स्थानीयवासीको लगानी रहेको पनि आयोजकले जनाएको छ। वार्षिक साधारण सभामा पुँजी वृद्धि प्रबन्धन पत्र तथा नियमावली संशोधन संचालक नियुक्ति अनुमोदन र आयोजना सम्बन्धी कर्ज तथा लगानी अनुमोदन लगायतका प्रस्तावमाथि छलफल भएको थियो। हातीमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभामा आयोजित उपहार कार्यक्रम अन्तर्गत शनिबार दुईजना सदस्यले खसी उपहार पाएका छन्। इकाईगत रूपमा साधारण सभा सम्पन्न गरेको हातीमालोले उपहार योजना अन्तर्गत प्रत्येक इकाईमा एक एकवटा खसी सहित विभिन्न उपहार राखेको थियो। शुक्रबार मुख्य इकाई अन्तर्गत आयोजित उपहार कार्यक्रममा गोलपथाबाट बेसा नगरपालिका 9 बिन्दा बेसीका अर्पणा गुरूङ सदस्य नम्बर 5111 करिब 33 किलो खसी प्राप्त गर्नुभएको थियो। यसै गरी शनिबार खुदी र फुटवाडा सेवा केन्द्रमा भएको साधारण सभामा दुईजना सदस्यले खसी अन्य 48 सदस्यले विभिन्न उपहार जितेका छन्। मर्संगदी गाउँपालिकाको खुदीमा भएको उपहार कार्यक्रममा गोलप्रथाबाट मर्संगदी 8 बान्द्रेकी हिरादेवी खलेले खसी प्राप्त गर्नुभएको छ। साकोसमा 1613 सदस्य नम्बर रहनुभएकी खलेले विभिन्न उपहार मध्ये मुख्य उपहार खसी प्राप्त गर्नुभएको हो। उक्त इकाई अन्तर्गत दुईजनाले इण्डक्सन चूलो र अन्य 22 चिनी चियापत्ती नुहाउने साबुन लुगा धुने साबुन भाँडा माझ्ने साबुन सरफ र चकलेट लगायतका उपहार प्राप्त गरेका छन्। खुदीमा उपहार विजेतालाई साकोसका अध्यक्ष प्रभुराम प्रधान र संस्थापक सदस्य एवं मर्सिङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले उपहार हस्तान्तरण गर्नुभएको थियो। यसैगरी हातीमालो बचत तथा ऋण सहकारी संस्थाको भटेवाड सेवा केन्द्रमा भएको उपहार कार्यक्रम दोर्दी गाउँपालिका 6 हरिगाउँकी मैता गुरूङले खसी उपहार प्राप्त गर्नुभएको छ। साकोसमा 3134 सदस्य नम्बर रहनुभएकी गुरूङले शनिबार आयोजित 16 साधारण सभामा भएको उपहार योजनाको गोलप्रथाबाट खसी उपहार प्राप्त गर्नुभएको हो। त्यसै गरी फोटोडारका धनबहादुर गुरूङ र सुसिना तामाङले इण्डक्सन चूलो उपहार प्राप्त गर्नुभएको छ। सहकारीले उपहार योजना मार्फत सदस्यहरूलाई विभिन्न प्रकारका उपहार प्रदान गरेको हो। उपहार कार्यक्रममा मुख्य कार्यालय र दुई इकाईमा गरी 3 खसी 8 इण्डक्सन चूलो उपहार प्राप्त गरेका छन्। मुख्य कार्यालयमा 35 र दुई इकाईमा 25-25 गोलप्रथाबाट विभिन्न उपहार प्रदान गरिएको साकोसका मुख्य प्रबन्धक हिराबहादुर रावलले बताउनुभयो। सदस्यको सक्रिय सहभागिता बढ़ाउने उद्देश्यले साधारण सभा समयमा उपस्थिति भए अन्तिमसम्म बस्ने सदस्यलाई वितरण गरिएको कुपनको आधारमा गोलप्रथाद्वारा उपहार छनौट गरिएको थियो। सदस्यहरूको सक्रिय सहभागिता बढ़ाउनुको साथै संस्थाप्रति अपनत्व अभिवृद्धि गर्ने उद्देश्यले पुरस्कार कार्यक्रममा संचालन गरिएको मुख्य प्रबन्धक रावलले बताउनुभयो। कार्यक्रममा संस्थाका सदस्य उत्साहजनक सहभागिता रहेको थियो। जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कुल सम्पत्ति 95 करोड़ बढ़ी पुगेको छ। आर्थिक वर्ष 82-83 कुल सम्पत्ति 95,70,31,628 रूपियाँ र कुल जगेडाको 14,84,07,000 रूपियाँ पुगेको छ। शनिबार देशभरमा आयोजित जनकल्याण साकोषको विश्व वार्षिक साधारण सभामा संस्थाको गतिविधि कार्यक्रम तथा आर्थिक विवरण बारे जानकारी गराएको हो। साधारण सभामा साकोषको अध्यक्ष तारा राज घलेको अध्यक्षता एवं विश्व नगरपालिकाका उपप्रमुख पद्मा गुरूङको प्रमुख आतिथ्यतामा भएको हो। साधारण सभाको उद्घाटन गर्दै उपप्रमुख गुरूङले सहकारीको आफ्नै नीति नियम र मूल्य मान्यता हुने भएकाले सोको परिधिभित्र रहेर चल्नुपर्ने बताउनुभयो। समुदायमा छरिएर रहेको पूँजीलाई एकीकृत गरी आयर्जनमूलक क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापना भएको सहकारीले विगतका वर्षमा विविध आरोह अवरोह पार गर्दै जिल्लाकै अर्थतन्त्रलाई चलायमान बनाउन टेवा पुर्याएको उहाँले बताउनुभयो। उहाँले प्रत्येक सहकारीले आफ्नो सदस्यहरूसँग निरन्तर संवाद गर्नुका साथै सदस्यको हितको लागि उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुका साथै शिक्षा स्वास्थ्य र सामाजिक उत्तरदायित्व काम गर्नुपर्ने र प्रतिवेदनमा जनकल्याणले सोको अनुसार काम गरेकोमा प्रशंसा समेत गर्नु बताउनुभयो। सहकारीको उद्योग व्यापार व्यवसायमा कर्ज प्रवाह गर्दै आए पनि रूढ़ीहरूले उद्देश्य अनुरूप खर्च गरे नगरेको भन्ने विषयमा भने कर्मचारी र पदाधिकारीहरूले अनुगमन गर्नु जरूरी रहेको उहाँको भनाई थियो। जनकल्याण साकोषले मुख्य कार्यालय र 8 सेवा केन्द्र सहित 9 कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ। गत वर्ष 7,45,300 रूपियाँ रहेको संस्थाको शेयर पूँजी यस वर्ष 6,91,04,400 रूपियाँ छ। आर्थिक वर्ष 82-83 71,23,22,051 रूपियाँ निक्षेप संकलन गरेको छ। 46,95,75,192 रूपियाँ ऋण लगानी गरेको छ भने खुद मुनाफा 2,93,563 रूपियाँ रहेको कोषाध्यक्ष पूर्ण सिंह गुरूङले बताउनुभयो। 27 सदस्यबाट शुरू भएको जनकल्याण साकोषमा हाल सदस्य संख्या 13,536 पुगेको सहकारीका प्रबन्धक सोमप्रसाद गुरूङले बताउनुभयो। साकोषले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न मानवीय तथा सेवामूलक तथा सामाजिक कार्यहरू गर्दै आएको जनाएको छ। संस्थाका सचिव क्याप्टेन चित्रबहादुर गुरूङले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष ठाकुर प्रसाद गुरूङले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा विश्व क्षेत्र विकास क्षेत्र सहकारी समन्वय समितिका अध्यक्ष सावित्र तामाङ तमहिंग सोझदी जिल्ला कार्य समितिका सचिव गणेश गुरूङ क्याप्सन लमचुङका उपाध्यक्ष विमल अधिकारी लगायतले मन्तव्य दिँदै सहकारीले सदस्यको आर्थिक विकास र सामाजिक क्षेत्रमा गरेको गतिविधिले समाजमा सकारात्मक प्रभाव पारेको बताउनुभयो। कार्यक्रममा साकोषका सल्लाहकार विभिन्न उपसमितिका पदाधिकारी कर्मचारी शेयर सदस्यहरू लगायतको उपस्थिति रहेको थियो। वार्षिक साधारण सभाकै अवसरमा उत्कृष्ट कारोबार गर्ने बेसर 7 मीनमाया श्रेष्ठ र बेसर 8 वीरेन्द्र तामाङलाई सम्मान गरिएको थियो भने यसै परीक्षामा 3.20 जीपीए भन्दा बढ़ी अंक नतिजा ल्याउन सफल 19 बाल सदस्यलाई सम्मान गरिएको थियो भने कार्यक्रमका अतिथिलाई मायाको चिन्ह प्रदान गरिएको थियो।
1: यसपालिको दशैंमा स्थानीय उत्पादन स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिऊ।
2: मर्सङ्गदी गाउँपालिकाको प्रवर्धन कृषि तथा पशु हाट बजार सञ्चालक समितिको आयोजनामा असोज 27-29 गतेसम्म दशैं लक्षित कृषि तथा पशु हाट बजार सञ्चालन हुँदैछ।
1: हाट बजारमा आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी फलफूल खसी बोका भेडा कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
2: स्थानीय किसानद्वारा उत्पादित विभिन्न कृषि उपज किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबारसँगै हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी बोका भेडा र कुखुरा लगायतका पशुपन्छी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ। साथै समर्थन मूल्य समेत तोकिएको छ।
1: हाट बजार हुने स्थान मर्सङ्गदी गाउँपालिका 3 कृषि तथा पशु सेवा केन्द्र परिसर खुदी। समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
2: यस पटकको दशैंमा बाहिरबाट मात्र होइन आफ्नै गाउँका किसानले उत्पादन गरेका वस्तु किनौ, स्थानीय उत्पादनको प्रयोग गरौं, किसानको हौसला बढाऊ र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौं।
1: थप जानकारीका लागि सम्पर्क 9,55,45,650 र 9,55,79,340।
2: किसानको मेहनत उपभोक्ताको भरोसा दशैं लक्षित कृषि तथा पशु हाट बजार 2083।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतिसम्मको लागि खटिनु हुने भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो।
2: एकीकृत सेवा कार्यालय लमजुङको जनहितमा जारी सन्देश। स्वदेशी श्रम सिप उपयोग गरी लघु घरेलु तथा साना उद्योग दर्ता गरी सञ्चालन गर्ने गरौं। जिल्ला भित्र दर्ता भएका वाणिज्य फर्म, उद्योग, पर्यटन, होमस्टे एवं साझेदारी फर्महरू समयमा नवीकरण गरी व्यापार व्यवसाय गरौं।
3: दर्तावाला उद्योग व्यवसायसँग कारोबार गर्ने गरौं। क्रेताले माल सामान किन्दा विक्रेताले उक्त सामानको मूल्य सूची टाँस गरे नगरेको यकिन गरी सामानको उत्पादन मिति र समाप्त मिति हेरी बिल लिएर मात्र सामान खरिद गर्ने गरौं।
4: विक्रेताले क्रेतालाई गुणस्तरीय परिमाण एवं स्वदेशी उत्पादनलाई प्राथमिकता दिई माल सामान खरिद बिक्री कार्य गर्ने गरौं। अखाद्य वस्तुको बिक्री वितरण नगरौं।
3: लमजुङ जिल्ला भित्रका धार्मिक स्थल, नदी नाला, मठ मन्दिर, गुम्बा, मस्जिद र पार्कहरूको संरक्षण तथा सम्वर्धन गरौं। आन्तरिक तथा बाह्य पर्यटकहरू भित्रै समुन्नत पर्यटकीय क्षेत्रको विकास गरौं।
4: विस्तृत जानकारीका लागि 0665202002 सम्पर्क गर्नुहोस्।
3: एकीकृत सेवा कार्यालय लमजुङ।
5: मर्सिङ एफएम 95 मेगाहर्ज।
6: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङको विस्तारमा दैनिक जसो बजार अनुगमन भएको छ। शनिबार विस्तार नगरपालिका 8 स्थित सेरो बजार क्षेत्रका पसलहरूमा अनुगमन गरिएको छ। अनुगमनको क्रममा 1 सैलुन र 17 किराना पसल गरी 18 पसलमा अनुगमन निरीक्षण गरिएको छ। एकीकृत सेवा कार्यालयका प्रमुख ठाकुर प्रसाद ढकालको नेतृत्वमा गरिएको अनुगमनका क्रममा गोर्खाली फ्रेश हाउस एण्ड तरकारी पसल कमला फ्रेश हाउस तर्ता बिना नै सञ्चालन भइरहेको पाइएको छ। उक्त पसललाई एक साताभित्र आवश्यक प्रक्रिया पूरा गर्ने निर्देशन दिएको छ। टोलीले बिक्रीका लागि राखिएका वस्तुको मूल्य सूची भए नभएको, सरसफाईको अवस्था, खाद्य वस्तुको गुणस्तर तथा उपभोक्ता हितसँग सम्बन्धित विषयमा निरीक्षण गरेको थियो। अनुगमनका क्रममा विशेष गरी लेबल नगरिएका सामान बिक्रीका लागि राखिएको भेटिएको जानकारी प्राप्त भएको छ। अनुगमनको क्रममा व्यवसायीले विगतको अनुगमनमा दिएका निर्देशन पालन गरेको नगरीको पाइए पनि केही व्यवसाय बेसर नगरपालिका कार्यालयमा सूचीकृत नभएको देखिएको छ। त्यस्ता व्यवसायलाई तत्काल नगरपालिकामा सूचीकृत हुन निर्देशन दिएको छ। साथै व्यवसायलाई उपभोक्ता हित संरक्षण तथा खाद्य सुरक्षा सम्बन्धी आवश्यक सुझाव समेत प्रदान गरिएको छ। चाडपर्वको समयमा हुन सक्ने मूल्यवृद्धि, कृत्रिम अभाव, म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तुको बिक्री वितरण नियन्त्रण गरी उपभोक्ताको अधिकार संरक्षण गर्ने उद्देश्यले वचन अनुगमनलाई निरन्तरता दिइने अनुगमन समितिले जनाएको छ। अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत माधव प्रसाद वागले, विश्व नगरपालिकाका प्रतिनिधि रेशम बहादुर घिमिरे, जिल्ला प्रशासन कार्यालयका खरिदार दिननाथ अधिकारी, उद्योग वाणिज्य संघका प्रतिनिधि सुनिता केसी मिश्र तथा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाण पत्र लगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायमा नाममा परामर्देश जारी भएको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने व्यवस्थाका कारण बैंकिङ सेवाबाट वञ्चित नागरिकलाई वैकल्पिक व्यवस्था गर्न आदेश दिएको हो। अदालतले दुई चरणको प्रमाणीकरण गरी बैंक किङ सेवा प्रवाह गर्न भनेको छ। आदेशमा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त नभएसम्म अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा उपलब्ध गराउन भनिएको छ। अधिवक्ता सरिता अधिकारीले दायर गर्नुभएको रिटमा सुनवाई भएको हो। रिटमा बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान केवाईसी विवरण अत्यावधिक गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्थाले सर्वसाधारणलाई समस्यामा परेको उल्लेख गरिएको थियो। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय नम्बरलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि आधिकारिक नहुने ठहर गरेको छ। राष्ट्र बैंकले यस अघि असोज मसान्तसम्म पुराना खाता वाहकले पनि राष्ट्रिय परिचय पत्र अत्यावधि गराइसक्न भनिएको थियो। लमजुङमा पछिल्ला वर्षहरूमा च्याङ्ग्रोको आयात हुन छोडेको छ। केही वर्ष अघिसम्म हिमाली जिल्लाबाट दशैंलाई लक्षित गरेर सयौंको संख्यामा च्याङ्ग्रो आउने गरे पनि पछिल्ला वर्षहरूमा भने च्याङ्ग्रो आयात हुन छोडेको हो। जिल्लामा व्यावसायिक च्याङ्ग्रो उत्पादन नहुँदा हिमाली जिल्ला मनाङ र मुस्ताङदेखि नै व्यवसायहरूले च्याङ्ग्रो ल्याउने गर्दथे, तर अहिले मनाङमा समेत च्याङ्ग्रो उत्पादन कम हुने र उत्पादित च्याङ्ग्रो स्थानीय समुदायमा खपत हुने गरेको छ। सो बाहेक मुस्ताङमा उत्पादित च्याङ्ग्रो हाल मुस्ताङमा सहज यातायात सुविधा भएपछि पोखरा हुँदै काठमाडौँसम्म पुग्ने गरेका छन्। बडादशैंको अवसरमा विधिपूर्वक चराइने बलि भन्दा पनि मासु खानको लागि पछिल्लो समय च्याङ्ग्रोको रोजाई पर्न थालेको छ। च्याङ्ग्रोको मासु खसी बोकाको भन्दा स्वादिलो र स्वास्थ्यकर हुने भन्दै दशैंमा च्याङ्ग्रोको मासु खानु उपयुक्त हुने कतिपयको भनाइ छ। च्याङ्ग्रोले लेटमा पाइने जटीबुटी खाने हुनाले च्याङ्ग्रोको मासु स्वादसँगै पोषिलो पनि हुने भएकोले स्वास्थ्यको लागि उपयुक्त मानिन्छ। उत्तरी क्षेत्रमा दशैं लाग्नुभन्दा अगाडिदेखि नै भेडा च्याङ्ग्रा प्रशस्तै ल्याउने गरिए पनि विगत 4-5 वर्ष अघिदेखि यस समयमा कमी हुन थालेको हो। लमसुङमा पहिले तिब्बतदेखि च्याङ्ग्रो धेरै आउने गर्थ्यो, तर पछिल्लो समय च्याङ्ग्रोको आयात कम हुन थालेसँगै मूल्य पनि आकाशिएको छ। बाख्रा पालनमा लमसुङ आत्मनिर्भर भएकोले जिल्लामा उत्पादित खसी बोका निर्यात हुन्छन्। लमजुङ सदरमुकाम विस्तारमा मुख्य कार्यालय रहेर जिल्लामा विभिन्न स्थानबाट वित्तीय कारोबार गर्दै आएको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष मा क्याप्टेन चित्रबहादुर गुरूङ चयन हुनुभएको छ। संस्थाको 7 अधिवेशनबाट गुरूङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्य समिति चयन भएको हो। अधिवेशनबाट समितिको उपाध्यक्षमा पूर्ण सिंह गुरूङ चयन हुनुभएको छ भने सचिवमा लक्ष्मी घले र कोषाध्यक्षमा ज्योति गुरूङ चयन हुनुभएको छ। त्यसै गरी कार्य समिति सदस्यहरूमा सुविधा नर बहादुर गुरूङ, लोकबहादुर घले, टक बहादुर गुरूङ, कमला गुरूङ र गम बहादुर खले चयन हुनुभएको छ। यसै गरी साकोसको लेखा समिति संयोजकमा बेल बहादुर गुरूङ चयन हुनुभएको छ भने लेखा समिति सदस्यमा गौ बहादुर गुरूङ र हिम बहादुर गुरूङ चयन हुनुभएको छ। शनिबार संस्थाको 30 साधारण सभासँगै 7 अधिवेशन भएको हो। संस्थाको विधान अनुसार नवनिर्वाचित समितिको कार्यकाल 4 वर्षको रहने साकोसले जनाएको छ। मर्सिङ समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारको शीर्षक

0: दुलैले सिन्दूर हाल्ने
1: ओए अस्मी हेर्न दुलैले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
7: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
8: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाई पनि त्यहीँ जानुहोस् न
9: हाम्रा सेवाहरू एमएस पाइप फलाम अल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
7: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: sip on ya. Extreme energy drink.
1: Extreme energy drink.
2: Time check. अहिले ठीक 7 बजेको छ.
3: Extreme energy drink. Taste the difference. Feel the energy.
4: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो. हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि.
5: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि.
6: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ.
5: प्रोफाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ. सम्पर्क 9841626344, 9841626344.

0: सिलाइदिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7, लमजुङ, फोन नम्बर

0: 0 6 5 1 81 83
1: सम्पर्क मोबाइल नम्बर 9856 13 375
2: प्रोपाइटर गणेश विश्वकर्मा मोनु विश्वकर्मा
0: सुन भनेको विश्वास हो विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: गुड मर्निङ क्लास। ल आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
1: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
0: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
2: डडेलोका कारण बोट बिरुवासँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
3: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौ, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौ।
4: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुचो।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
9: यो ब्लाउज
8: न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको। त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ, मैले त उहाँको लागि सुट पाए नि त्यही सिलाएँ नि।
9: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
8: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ, अनि सम्पूर्ण स्कुल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
9: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बेसीसार नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, SBI ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
4: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
9: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
4: सदस्यता नवीकरण सम्बन्धी लमसुङ उद्योग वाणिज्य संघको सूचना। मिति 2083 पौष 26 गते लमसुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रू 1,00,000 रुपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क सचिवालय 0665520166, 9560445248, 9141238555 र 9560445357 लमजुङ उद्योग वाणिज्य संघ, बेसी सहर लमजुङ।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
11: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
12: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाईवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
11: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9560046257 र 9840067787।
13: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हराभरा। द्वारा।
14: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
13: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
14: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
13: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
14: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 2 44

0: कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: तानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।
1: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुशी?
1: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
3: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
5: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania?
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। नुवाकोटको बेत्रावतीमा बेली ब्रिज निर्माणको काम अन्तिम चरणमा। पृथ्वी राजमार्ग अन्तर्गत हादिङको गलौदीमा त्रिशुली नदीको कटानका कारण सड़क थप भाँसिनेर पहिरो जाने जोखिम देखिएपछि सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द, भाँसिएको सड़क छिट्टै खुल्ने।
1: ठूला गाड़ीहरूको लागि चाहिँ अब रातिसम्मै काम भएको छ र अब काम सकियो भने बेलुकासम्म चाहिँ बाटो खुलाउने गरी प्रयास गरेका छौं।
0: राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकताको प्रमाणपत्र लगायतका अन्य परिचयका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र बैंकहरूलाई सर्वोच्चको आदेश। मौसममा सुधार हुँदै जाँदा अब पानी पर्ने सम्भावना कम।
2: विशेष गरी आंशिक बादल लाग्ने सम्भावना रहन्छ, वर्षाको सम्भावना। तराईका भूभागमा कमै छ भने रातिको हकमा चाहिँ कतै पनि वर्षाको सम्भावना देखिएको छैन पर्सीको लागि।
0: एमालेद्वारा 13 जना नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन। कांग्रेसको 15 महाधिवेशनमा भएको निर्वाचन अन्तर्गत पदाधिकारीको मतगणना जारी। सभापतिमा निर्वाचित गगन कुमार थापाद्वारा सबैलाई समेटेर लाने प्रतिबद्धता।
3: उहाँहरूको महत्व कम हुन्छ भन्ने होइन, उहाँहरू जिम्मेवार साथी हुनुहुन्छ र ती सबै साथीहरूलाई समेटेर लिएर जाने कुरामा हामी दृढ संकल्पित छौं।
0: र जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपाली बजारमा नेपाली किसानले उत्पादन गरेको वस्तुको मूल्य कम र बाहिरी वस्तुको मूल्य बढ़ी देखिन्छ। किसानले आफूले उत्पादन गरेको वस्तु निश्चित मुनाफासहित बिक्री गर्न पाए भने मात्र कृषिमा आकर्षण बढ़न सक्छ। तर विदेशबाट आयातित वस्तुको बजार विस्तार गर्ने काममा सरकारी संयन्त्रले नेपाली किसानहरूले उत्पादन गरेको वस्तुलाई पछाडि पार्ने गरेको देखिएको छ। यस्तो प्रवृत्तिको अन्त्य गरी परनिर्भरता कम गर्नको लागि नेपाली किसानलाई उत्साहित गर्नुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका 5 स्थित गलौदीमा त्रिशुली नदीको कुटानका कारण भाँसिएको सड़क खुलाउने कार्य तीव्र भइरहेको छ। नदीतर्फको सड़कको भाग भाँसिएपछि अब रुद्ध राजमार्ग सञ्चालनमा ल्याउन सड़कको भित्तातर्फ खनेर वैकल्पिक ट्र्याक बनाउने काम भइरहेको छ। हिजो साँझ सड़क भाँसिएपछि पृथ्वी राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको थियो। सड़कको करिब 100 मिटर भागमा चिरा परेको र करिब 20 मिटर खण्ड भाँसिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले बताउनुभयो। सड़क थप भाँसिने र पहिरो जाने जोखिम देखिएपछि सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गरिएको हो। हामीले प्रमुख जिल्ला अधिकारी पाण्डेलाई सड़क पूर्ण रूपमा कहिले सञ्चालनमा आउँछ भनी सोधेका छौं।
1: राजमार्गको गजुरी गाउँपालिकाको वडा नम्बर 5 गलौदी भन्ने स्थानमा नदीले कटान गर्दै जाँदाखेरि सड़क भाँसिएर दुईतर्फी रूपमै सवारी साधन पूर्ण रूपमा बन्द भएको अवस्था छ र यो सवारी साधन खुलाउनको लागि चाहिँ हामीले प्राविधिक पर्याप्त मिसिनहरू यस्ता भित्र जेसीबीहरू लगाएर काम सुचारू भइराखेको अवस्था छ र अब अहिले गाडीहरू खुलाउनको लागि राति पनि काम भइराखेको अवस्था छ। अल्टरनेटिभ बाटो छ त्योभन्दा माथिपट्टि, त्यो बाटोबाट साना सवारी साधनहरू चाहिँ दिउँसोदेखि सुचारू भइसकेका छन् र ठूला गाडीहरूको लागि चाहिँ अब रातिसम्मै काम भएको छ र अब काम सकियो भने बेलुकासम्म चाहिँ बाटो खुलाउने गरी प्रयास गरेका छौं।
5: नुवाकोटको बेत्रावतीमा बेली ब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ। पूर्वाधार विकास मन्त्रालयद्वारा गठित पुल बेली ब्रिज निर्माण तथा पुनस्थापना कार्यदलका संयोजक तथा नेपाली सेनाका पूर्व उपरथी धर्मेन्द्र झाले बेत्रावतीमा बेली ब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। बेत्रावतीसँगै महत्वपूर्ण मानिएको स्याप्रो बेसीको बेली ब्रिज निर्माण कार्य पनि अघि बढ़ेको छ। यद्यपि केही प्राविधिक कठिनाई र भौगोलिक प्रतिकूलताका कारण काममा केही ढिलाइ भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल पुरान विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चंगा ड्रोन बेलुन उडान तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ। विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भएकाले उल्लेखित गतिविधि नगर्न सार्वजनिक रूपमा सबैमा सूचित गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिनुभयो। विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोर मैला फाल्ने तथा नहरमा मृत पशु पक्षी बगाउने जस्ता गतिविधिले चराचुरुङ्गी र वन्य जन्तुको गतिविधि बढ़ाई विमानको उडान तथा अवतरणमा असर पार्न सक्ने हुँदा फोहोर मैला तथा मृत पशु पक्षीको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ। राती केही स्थानमा पानी परे पनि भोलिबाट मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि कोशी र बागमतीका थोरै स्थान तथा बाँके पहाड़ी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। तराईमा आंशिक बदली रही मौसम सफा रहनेछ। राती हिमाली क्षेत्रका एक दुई स्थानमा मात्र वर्षा र हिमपातको सम्भावना छ। पर्सी दिउँसो पहाड़ी भेगका निकै कम स्थानमा हल्का वर्षा हुने र राती देशैभर कतै पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद विनु महर्जनले बताउनुभयो। विभागका अनुसार आज कोशी र बागमती प्रदेशका पहाड़ी तथा हिमाली भूभागमा मध्यम वर्षा र हिउँ पर्ने सम्भावना रहेको छ।
2: भोलि र पर्सीको मौसमको कुरा गर्नुपर्दा तुलनात्मक रूपमा चाहिँ हिजोभन्दा आज चाहिँ केही सुधार हुने र वर्षाको सम्भावना हिजोको जस्तै केही ठाउँमा नभइकन थोरै ठाउँमा सीमित रहनेछ भने आजबाट भोलिको कुरा गर्नुपर्दाखेरि चाहिँ यो कोशी र बागमती प्रदेशका थोरै स्थानमा भने बाँकी प्रदेशका हिमाली र पहाड़ी विभागका एक दुई स्थानमा मात्र हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहन्छ र देशका तराई भूभागमा चाहिँ आंशिक बादल लाग्ने सम्भावना बढ़ी रहन्छ। भोलिको लागि वर्षाको सम्भावना भने कमै छ। भोलि रातिको हकमा चाहिँ यो देशका यो हिमाली भूभागका एक दुई ठाउँमा चाहिँ यो वर्षा र हिमपात हुने सम्भावना रहन्छ भने बाँकी भूभागमा चाहिँ आंशिक बादल लाग्ने र तराई भूभागमा चाहिँ मौसम मुख्यतया सफा नै रहनेछ। हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी दुई ठाउँमा भने दिउँसोको समयमा हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी आंशिक बादल लाग्ने सम्भावना रहन्छ। वर्षाको सम्भावना तराईको भूभागमा कमै छ भने रातिको हकमा चाहिँ कतै पनि वर्षाको सम्भावना देखिएको छैन पर्सीको लागि।
5: काठमाडौँ महानगरपालिकाले दशैंमा घर जाने यात्रुलाई लक्षित गरी गंगोबु स्थित नयाँ बस पार्कमा निशुल्क स्वास्थ्य परीक्षण शुरू गरेको छ। महानगरपालिकाका अनुसार स्वास्थ्य कक्षबाट रक्तचाप र मधुमेह परीक्षण तथा झाडा पखलाको औषधि वितरण भइरहेको छ। देशैभरि सञ्चालन हुने सेवाका लागि महानगर प्रहरीले भीड़ व्यवस्थापन समेत गरिरहेको छ। अहिले नयाँ बस पार्कबाट बाहिरिने यात्रुको संख्या सामान्य समयको तुलनामा तेब्बरसम्म पुगेको छ। कांग्रेस 15 महाधिवेशनमा अन्तर्गत पदाधिकारीको मतगणना शुरू भएको छ। मतगणनामा ढिला गरी शुरू भएको हो हुन ढिला भएको हो। अहिले उपसभापति र महामन्त्रीको मतगणना भइरहेको छ। मतगणना चार स्थानमा हुने निर्वाचन समितिले जनाएको छ। यसैगरी नेपाली कांग्रेसको 15 महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन कुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताउनु भएको छ। सभापतिमा निर्वाचित भएपछि आज पार्टी कार्यालय सानेपामा उपस्थित कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै वहाँले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाबदेताका रूपमा लिएको बताउनुभयो। विशेष महाधिवेशनपछि भएको 15 महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टी परिवर्तन नहुने उहाँको भनाइरहेको थियो।
3: नागरिकको विश्वास जित्ने यत्रो ठूलो अभियान म एक्लैले हामी कसैले गरेर मात्र सम्भव छैन। थुप्रै पार्टीका साथीहरू जस्तो अधिवेशनको प्रतिस्पर्धामा भाग लिनु भएको छैन, उहाँहरूलाई साथ लिएर हिँड्नुपर्नेछ। यो अधिवेशनमा अहिले केही समयपछि आउने नतिजामा केही साथीहरू जिम्मेवारी प्राप्त गर्नुहुन्छ, तर केही अत्यन्त महत्वपूर्ण साथीहरूले जुन पदमा प्रतिस्पर्धा गर्नुभएको त्यो पद प्राप्त गर्नु, तर त्यो पद प्राप्त नगर्नुको अर्थ उहाँहरूको महत्व कम हुन्छ भन्ने होइन। उहाँहरू जिम्मेवार साथी हुनुहुन्छ र ती सबै साथीहरूलाई समेटेर लिएर जाने कुरामा हामी दृढ संकल्पित छौं।
5: नेकपा एमाले 13 नेताहरूलाई केन्द्रीय कमिटि सदस्यमा मनोनित गरेको छ। आज बसेको स्थायी कमिटिको बैठकले उहाँहरूलाई पार्टीको केन्द्रीय कमिटि सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो। पार्टी सचिव महेश बस्नेतका अनुसार मनोनित हुनेमा तेजेन्द्र केसी, मीनप्रसाद गुरूङ, सिर्जना राई, पुष्पा केसी भण्डारी, सावित्रा अर्याल, इन्दु कडरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मना तप्रप्रसाद शाह, तेजमान कन्दङ्गुवा टंक आङबुहाङ नवीन रोका मगर र डबल पाण्डे रहनु भएको छ। बैठकले पार्टीका वडा स्तरीयका कमिटीहरूको अधिवेशन आगामी मंगसिर 26 र नगर र गाउँपालिका तहका कमिटीहरूको अधिवेशन पुष 4 गते गर्ने निर्णय भएको छ। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खोल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परमादेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त नभएसम्म वैकल्पिक कागजातका आधारमा दुई चरणको प्रमाणीकरण गरी बैंकिङ सेवा उपलब्ध गराउन आदेश दिएको हो। अधिवक्ता सरिता अधिकारीले दायर गरेको रिटमाथि सुनवाई गर्दै अदालतले राष्ट्रिय परिचय पत्रलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर गरेको छ। यसअघि नेपाल राष्ट्र बैंकले पुराना खातावालालाई समेत असोज मसान्तसम्म राष्ट्रिय परिचय पत्र अध्यावधिक गर्ने निर्देशन दिएको थियो। साझा खबरमा अब खेल खबर। जापानमा हुने पाँचौं एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान गरेको छ। नेपाल पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागी हुँदै आएको छ। यसअघिका चार संस्करणमा नेपालले एउटा पदक जितेको छ। तेक्वान्दोकी पोलिसा गन्धर्वले चीनको हाङझाउमा भएको चौथो संस्करणमा काँस्य जितेकी थिइन्। पोलिसा पेरिस पारालिम्पिकी पनि काँस्य पदक विजेता हुनुहुन्छ। यसअघि टोलीको एक कार्यक्रमका बीच विदाई गरिएको थियो। खेल यही कार्तिक 1-7 गतेसम्म हुनेछ। पारा एसियाली खेलकुदमा नेपालबाट विभिन्न 8 खेलमा 19 खेलाड़ी सहभागी हुँदैछन्।
0: बाढ़ी प्रभावित क्षेत्रमा आफ्नो नागरिकता हराएका व्यक्तिहरूले प्रतिलिपि सजिलै निकाल्न सक्ने
6: पहिला बनाइसकेको नागरिकताको हकमा चाहिँ त्यसपछि लिने नागरिकतालाई प्रतिलिपि भन्छ। त्यसको लागि प्रतिलिपि भन्ने एउटा फर्म हुन्छ, वडा कार्यालयमा गएर नागरिकताको प्रतिलिपि फर्म भर्ने। यदि आमुसँग नागरिकताको कुनै फोटोकपी मोबाइलमा अथवा कतै छ भने त्यसको प्रिन्ट निकालेर त्यसलाई संलग्न गरेर यहाँ पेश गर्ने।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली र पाका पुस्ताको साहित्य र ज्ञान बाँड्न सक्रिय हुनुपर्ने आह्वान लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
9: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
8: ओहो, तिमी त घरको खाने भएछौ नि।
10: के को सरसल्लाह हो दुईजनाको?
9: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
10: सही भन्यौ शीतल, जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
8: ए हो र राम सर, म पनि अब बजार या बनी बनाउ खाना छोड्न सक्छु होला र?
10: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अण्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
11: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सन्तोष गन्धर्वबाट।
12: तपाई बाढ़ीमा नष्ट भएको वा हराएका आफ्नो नागरिकता बनाउने तयारीमा हुनुहुन्छ? अर्को नागरिकता लिन तपाईले वडा कार्यालयबाट भर्नुपर्ने फारम चाहिँ के छ त? नुवाकोट जिल्लाका सीडीओ शम्भु प्रसाद रेग्मी।
6: पहिला बनाइसकेको नागरिकताको हकमा चाहिँ त्यसपछि लिने नागरिकतालाई प्रतिलिपि भन्छ। त्यसको लागि प्रतिलिपि भन्ने एउटा फर्म हुन्छ, वडा कार्यालयमा गएर नागरिकताको प्रतिलिपि फर्म भर्ने। यदि आमुसँग नागरिकताको कुनै फोटोकपी मोबाइलमा अथवा कतै छ भने त्यसको प्रिन्ट निकालेर त्यसलाई संलग्न गरेर यहाँ पेश गर्ने। यदि त्यो प्रतिलिपि छैन भने त्यही प्रतिलिपि लिएर यहाँ हामी कहाँ आउने? अब हामीको यहाँ कम्प्युटरमा हुन्छ, त्यसलाई हामी त्यही कम्प्युटरको विवरण हालेर अथवा हामीसँग ढड्डा छ, ढड्डाको विवरण हालेर उहाँलाई नागरिकता उपलब्ध गराउँछौँ। त्रिशुलीको पारिपट्टिको केही सेवा गरेर यहाँ आउनुभयो भने र केही डकुमेन्ट ओडाबाट ल्याउन पनि छुट भयो भने हामीले चाहिँ ओडामा फोन गरेर हामीले इमेल मार्फत मगाउँछौँ, किनभने उता जानलाई सहिलो छैन। अहिले तुइनबाट जानु आउनु गर्दाखेरि असहज स्थिति भएको हुनाले कुनै पनि मालपोत कार्यालयमा लालपुर्जा लिन जानु पर्यो भने अब त्यहाँ नागरिकताको विवरण ल्याऊ भन्यो भने मालपोत कार्यालयको त्यहीँको कर्मचारीहरूले जिल्ला प्रशासनमा सम्पर्क राखेर निजको नागरिकता विवरण यहाँबाट माग्ने कार्यालयले, र त्यो आधारमा नै उहाँलाई त्यहीँ बसिकन सेवा सहजीकरण गर्ने भन्ने एउटा त्यस्तो व्यवस्था चाहिँ हामीले गरेका छौँ। त्यही अनुसार सबै कार्यालयलाई मैले कार्यालय प्रमुखको बैठकमा पनि यो एउटा निर्देशन दिएको अवस्था चाहिँ छ।
12: नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय जानु अघि वडा कार्यालयबाट प्रतिलिपि नागरिकताको फारम भरेर साथैमा लैजानुपर्छ। नुवाकोट जिल्लाका सीडीओ शम्भु प्रसाद रेग्मी। नुवाकोट विदुरकी प्रेममाया श्रेष्ठ पेशाले महिला स्वास्थ्य स्वयंसेविका हुनुहुन्छ। अब एकैछिन सुनौ बाढीपछि प्रेम मायाको अनुभव।
13: आफ्नो मन मिलेर साथीहरूसँग कुरा राख्ने, सेयर गर्ने, अनि त्यसरी डराउनु पर्दैन भन्ने, अब मा अब अन्त अन्त हेरेर नै आफ्नो मनका कुराहरू साथीभाइसँग पोख्ने। त्यही गर्भवती अवस्थामा तपाईँहरूलाई परेको समस्याहरू चाहिँ हामीलाई भन्नुहोस्, हामी चाहिँ अब कुन ठाउँमा भन्नु स्वास्थ्य संस्थाहरूमा पुर्याउने वातावरण मिलाउँछु। अब बच्चाहरूलाई रुगाखोकी लायो भने पनि, अब झाडा पखाला लायो भने पनि हामी चाहिँ अब स्वास्थ्य संस्थामा पठाउने वातावरण मिलाउँछु, अब हस्पिटल पुर्याउने वातावरण मिलाउँछु। तपाईँहरूले चाहिँ हामीहरूलाई चाहिँ समस्या परेको कुराहरू चाहिँ हामीसँग चाहिँ व्यक्त गर्नु।
12: गाउँघर डुल्दा बालबालिका, गर्भवती अनि सुत्केरी महिलाको स्वास्थ्यको जानकारी दिइरहने अनि गाह्रो अप्ठ्यारो पर्दा स्वास्थ्य संस्थामा लैजान सल्लाह दिने विदुर नगरपालिका नुवाकोटकी महिला स्वास्थ्य स्वयंसेविका प्रेम माया श्रेष्ठ। तपाईले धादिङ हुँदै विभिन्न जिल्ला जानुअघि पृथ्वी राजमार्गको जानकारी लिन चाहिँ नभुल्नुहोस् है। धादिङको गलौदीमा त्रिशुली नदीले सड़क कटान गर्दा आउत जाउतमा समस्या आइरहेको छ। राजमार्गको जानकारी लिन प्रहरीको 100 र ट्राफिक प्रहरीको 103 नम्बरमा फोन गर्न सक्नुहुन्छ। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने CIN को फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पाका पुस्ता साहित्य लेखन र ज्ञान बाँड्ने काममा व्यस्त भए नयाँ पुस्ताले धेरै सिक्ने।
14: मैले 5 किताब निकालिसके र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नु हो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन, बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु।
0: पाका पुस्ताको सवालमा साहित्य तथा पुस्तक लेखनमा व्यस्त हुँदै आउनुभएका डाक्टर मुकेश कुमार चालिसीसँगको विशेष कुराकानी पनि बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
11: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
12: आजकल बाल विवाह को कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्र दोष दिन्छौं।
15: तर के हामीले कहिले सोचेका छौं उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
12: किशोर अवस्थामा

0: एक्लै हुँदै जानुपर्ने बाध्यता छ। यस्तो अवस्थामा पनि पाका पुस्ताले आफूलाई सक्रिय र सृजनशील बनाउन आवश्यक छ। साहित्य लेखन र ज्ञान बाँड्ने काममा व्यस्त भए नयाँ पुस्ताले धेरै सिक्न सक्ने पाका पुस्ताको सवालमा साहित्य तथा पुस्तक लेख्दै आउनुभएका डाक्टर मुकेश कुमार चालिसेको अनुभव छ। अब उहाँसँगको कुराकानीको पालो।
1: पाको पुस्तक के छ त, यो रिटायर भइसकेपछिको जिन्दगी के छ भनेर अध्ययन गर्न थाले र विश्वका विभिन्न मुलुकका साहित्यहरू, विशेष गरी जापानका, जहाँ 100 वर्ष नआएका धेरै मान्छेहरू छन्, त्यो ठाउँ हेर्न पनि म जापान गए। त्यो सबै हेरिसकेपछि मलाई नेपालमा पाका पुस्ताले दुःख पाएको अनुभूति भयो। त्यो दुःख भौतिक मात्रै होइन, मानसिक रूपले पनि दुःख, रोगको हिसाबले पनि दुःख। यो सबै भएपछि यसको निराकरण कसरी गर्ने भन्ने हिसाबले मैले लेखहरू लेख्न थालेँ। अब 15-20 वटा 25 वटा लेख भएपछि एउटा किताब निकाल्थे। त्यसो गर्ने क्रममा मैले 5 वटा किताब निकालिसके र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन, बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु, जस्तो कस्तो हुनुहुन्छ भन्यो भने बाँचुन्जेल सक्रिय हुन्छु।
0: जस्तो 58-60 भइसकेपछि रिटायर गरेपछि अब कामै गर्नु हुँदैन भन्ने जुन मानसिकता छ, अनि अर्को चाहिँ अब नयाँ पुस्ताले गर्छन्, अब धेरै उमेर ढल्केका मान्छे अलि अल्छी हुन्छन् अथवा गर्न सक्दैनन् भन्ने त्यो हेर्ने दृष्टिकोण हुन्छ नि, त्यस्तो फरक हुन्छ तपाईँ काम गर्दा?
1: हो, यो गलत हो। त्यो चाहिँ खोकिलामा सुन राखेर अथवा नोट राखेर भोकै बस्नु जस्तै हो, किनभने हाम्रो समाजमा हरेक पाका पुस्ता भनेको एउटा अनुभवको खानी हो। सरकारले अथवा संस्थाले 50-55 वर्षपछि त काम लाग्दैनस् भने जस्तरी निकालिदिन्छ, तर उसले त 50-60 वर्षको अनुभव छ। अब यो हिजोको स्वाद भनेको हिजोका मान्छेलाई थाहा छ, हिजोको अवस्थालाई क्यारी अन गर्ने, जसरी रिले दौड़मा अगाडिको दौड़िरहेको मान्छेले त्यो काठको एउटा टुक्रालाई अगाडिको मान्छेलाई दिन्छ र ऊ दौड़ेर रिले दौड़ पूरा हुन्छ। मानव सभ्यता भनेको पाको पुस्ताको अनुभवलाई वयस्कहरूले लिँदै वयस्कले भर्खरका पुस्ताहरूलाई, अचेलको चलन चल्तीको भाषामा जेनजीहरूलाई सिकाउँदै अनि समाजलाई सृजनात्मक दिशामा लैजानु पर्ने।
0: हजुर, अब पछिल्लो समय विदेशको जस्तो यता सामाजिक सुरक्षा ज्येष्ठ नागरिकका लागि भनेको जस्तो राज्यले गर्न नि सकेको छैन, तर युवा पिढ़ी चाहिँ अब घर छोडेर हिँडेका छ र बाहिरको जस्तै एउटा दायित्व सकियो भन्ने जस्तो छ, तर घरमा त एक्लै बा आमा हुनुहुन्छ होइन, अब यो एउटा यसलाई कसरी मान्छेलाई सचेत गराउने होला?
1: होइन, अब मुख्य कुरा के बुझिदिनु पर्यो भने मान्छे भनेको यो पृथ्वी भरिरहेका विभिन्न प्राणीहरू मध्ये सबभन्दा ठूलो दिमाग र सबभन्दा धेरै क्षमता भएको र विवेक भएको प्राणी हो। त्यो हुनाले त तपाईँ हामी स्टुडियोमा बसेर अब अहिले स्वयम्भूका बाँदरका अथवा धनकुटाका बाँदरका, चितवनका गैंडाका, उसका कोशीका अर्नाका कुरा गर्न सक्छौ, तर कोशीका अर्ना अथवा चितवनका गैंडाले हाम्रो कुरा गर्दैनन्। हाम्रो चाहिँ यो सीआरआई स्टुडियो अथवा यो हाम्रो रेडियो स्टेशन यस्तो छ भनेर कुरा गर्दैन, तर हामी चाहिँ तिनीहरूका कुरा गर्छौं। यो मतलब के हो भने हाम्रो क्षमता नै बढी छ, हामी आफू बाहेक अरूलाई हेर्न सक्छौं। र मान्छे के बिर्सिनु हुँदैन भने सामाजिक प्राणी हो, यो समाजमै रहन्छ। हामीले हेर्दाखेरि के देख्नु पर्यो भने जनावरमा पनि साह्रै बुद्धिमान माउरी, कमिला, हात्ती यिनीहरूका परिवारमा कसरी हेरिन्छ, यिनीहरूमा बुढाबुढी भए, बिरामी भए भने कसरी हेरिन्छ, यो कुरालाई पनि ध्यान दिनु पर्यो नि। एउटा जनावरले आफ्नो समूहको बुढाबुढी, अशक्त र उसमा परेका, अभरमा परेकाहरूलाई मदत गर्छ भने हामी मान्छेले गर्नु पर्दैन? अनि हामी मान्छेले मान्छेकै जातिलाई चाहिँ सहयोग गर्नुपर्छ भने आफ्नै बा आमा, हजुरबा हजुरआमाहरूलाई माया गर्नु पर्दैन अथवा उनीहरूसँगै रहनु पर्दैन? हामी सोचौं त जिन्दगी भनेको त ज्ञान गुण र उसले गरेको सुकर्मले अगाडि बढ्ने हो। त्यो हुनाले त हामी तपाईँ हामी नचिने पनि भेट नभए पनि भानुभक्तलाई सम्झिन्छौं, शेक्सपियरलाई सम्झिन्छौं, विलियम ओडसर्सलाई सम्झिन्छौं। हामीले भेटेका छैन तर ज्ञानका आधारमा हामीले भेट्यौं होइन, तर त्यो बेलाको करोडपतिलाई कसले सम्झिन्छ होइन? भानुभक्तको पालामा काठमाडौँको सेठ को थियो कसलाई थाहा छ र? भनेपछि त ज्ञान सबभन्दा प्रमुख कुरा हो।

0: र सामाजिक प्रणालीसम्बन्ध प्रमुख कुरा हो। यसमा हामीले व्यक्तिवादी भएर होइन सामूहिक भएर सोच्नुपर्छ। त्यसले गर्दा म त के भन्छु भने मानिसको जीवन जिउने क्रममा पाका मान्छेको प्रोत्साहनमा उहाँहरूलाई आदर गर्दै जब नयाँ पुस्ता अगाडि बढ्छ तब मात्रै त्यसबाट देशको समाजको सबैतिर विकास हुन्छ। किनभने अन्तर्राष्ट्रिय रूपमै यो बुढाबुढी अथवा पाका मान्छेको समूहहरूले गरेका अध्ययनमा के देखिएको छ भने पाका मान्छे भएको घरका केटाकेटीहरू गलत बानी स्वभाव भएका हुँदैनन्। पाका मान्छेहरूमा पनि सरकारले एउटा सरहद्देमा चाहिँ अक्षता लगाइदिए जस्तो गरेर मासिक अब ऊ दिने चलन छ, होइन अलिकति त्यो रकम दिने चलन छ। 100 रुपियाँबाट मनमोहनको पालामा सुरु भएको कुरा अहिले 4,000-5,000 पुगिसक्यो। तर यो पनि अध्ययन बिना खालि भोट बटुल्ने उपाय जस्तो गरिएको छ। यसलाई मान्छेको आवश्यकता अनुसार वितरण गर्नुपर्छ र उनलाई वितरण गर्न स्थानीय सरकार नै अगाडि हुनुपर्छ। किनभने त्यही रकम पनि हिनामिना गर्नलाई विभिन्न ठाउँमा पाका मान्छेलाई दुर्व्यवहार भएको र हत्या समेत भएका घटनाहरू अचेल देखा परेका छन्। र करोडपतिले नै त्यही 4,000-5,000 आश गर्ने र गरीबले पनि त्यही गर्ने गर्नु हुँदैन।
1: नुवाकोटको बेत्रावतीमा बेली ब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गलदुईमा त्रिशुली नदीको कटानका कारण भाँसिएको सड़क खुलाउने कार्य तीव्र पारिएको छ। कांग्रेसको 15 महाधिवेशनमा भएको निर्वाचन अन्तर्गतको पदाधिकारीको मतगणना जारी रहेको छ। एमाले 13 जना नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेको छ। राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजबाट बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित बैंकहरूलाई सर्वोच्च अदालतले परमादेश दिएको छ। र जापानमा हुने 5औं एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान गरेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 25 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औँठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: होइन खुसी के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
8: खाने त खासै केही होइन दिदी। लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
7: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
8: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
7: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
8: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
7: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
1: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13-14 नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
8: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
9: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एसडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
9: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
9: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 06-40-21-23-40-21-24, मोबाइल 9841-45-14-48।

0: California.
1: Extreme energy drink.
2: बिस्तारै बिस्तारै बिस्तारै जानु त ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ महिला
3: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ठोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ठोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
3: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0663-520-532 मोबाइल 98460-90301 98460-74065
3: नोट फल सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: विश्व कन्यादेवी कप 2083 सहभागी बनौ। खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता फन्ने नाराका साथ नेपालीहरूको महान पर्व विजयादशमी 2083 पावन अवसरमा मर्स्याङ्दी 4 मिप्रा स्थित कन्यादेवी युवा क्लबको विश्व वार्षिक उत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गरिएको हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुदको विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हुन हार्दिक अनुरोध गर्दछौ।
5: पुरुषतर्फ पुरस्कारहरू। प्रथम पुरस्कार नगद रू 1,15,015 रूपियाँ, कप, मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रू 75,075 रूपियाँ, कप, मेडल र प्रमाणपत्र।
6: सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाड़ी र उत्कृष्ट गोल रक्षकलाई जनही नगद रू 2,000, ट्रफी र प्रमाणपत्र। सेमी फाइनलमा पुग्ने दुई टीमलाई प्रति टीम नगद रू 10,000।
5: दर्ता शुल्क रू 8,000 प्लस 1,000।
6: महिलातर्फ पुरस्कारहरू। प्रथम पुरस्कार नगद रू 20,020 रूपियाँ, कप, मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रू 12,012 रूपियाँ, कप, मेडल र प्रमाणपत्र।
5: सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाड़ी र उत्कृष्ट गोलरक्षकलाई जनही रू 1,000, ट्रफी र प्रमाणपत्र। दर्ता शुल्क रू 2,500 प्लस 500।
6: टीम दर्ता मिति पुरुषतर्फ असोज 25 र 26 गते, महिलातर्फ असोज 26 गते साँझ 5 बजेसम्म। उद्घाटन खेल असोज 28 गते बिहान 11 बजे। स्थान मर्स्याङ्दी गाउँपालिका 4 मिप्रा खेल मैदान। खेलाड़ी संख्या 7+3 10 जना।
5: पुरुषतर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा सहभागी गराइनेछ, त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
6: आयोजक कन्यादेवी युवा क्लब, मर्स्याङ्दी गाउँपालिका 4 मिप्रा लमसुङ। थप जानकारीको लागि सम्पर्क 9847680098, 9458220018, 9466034821 र 9745015083।
5: प्रवर्धक मर्स्याङ्दी गाउँपालिका भुलभुले लमसुङ। सह प्रवर्धक मर्स्याङ्दी 4 को वडा कार्यालय तागरिङ लमजुङ।
6: पर्यटकीय गाउँ मिप्रा जाउँ, फुटबल प्रतियोगितामा रमाऊ।
5: विश्व कन्यादेवी कप 2083।
7: आया मरे नि आमा, आया नि आया।
8: के भयो दिदी तपाईलाई, सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
8: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924, 9850086780।
11: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
12: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिष्ट नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-5220-209।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665211083,
6: सम्पर्क मोबाइल नम्बर 9573375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: यसपालिको दशैंमा स्थानीय उत्पादन, स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिऊ।
8: मर्सङ्गी गाउँपालिकाको प्रवर्धन, कृषि तथा पशु हाट बजार सञ्चालक समितिको आयोजनामा असोज 27 29 गतेसम्म दशैं लक्षित कृषि तथा पशु हाट बजार सञ्चालन हुँदैछ।
7: हाट बजारमा आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी, फलफूल, खसी, बोका, भेडा, कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
8: स्थानीय किसानद्वारा उत्पादित विभिन्न कृषि उपज किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबारसँगै हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी, बोका, भेडा र कुखुरा लगायतका पशुपन्छी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ, साथै समर्थन मूल्य समेत तोकिएको छ।
7: हाट बजार हुने स्थान मर्सङ्गी गाउँपालिका 3 कृषि तथा पशु सेवा केन्द्र परिसर खुदी, समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
8: यस पटकको दशैंमा बाहिरबाट मात्र होइन आफ्नै गाउँका किसानले उत्पादन गरेका वस्तु किनौ, स्थानीय उत्पादनको प्रयोग गरौं, किसानको हौसला बढाऊ र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौं।
7: थप जानकारीका लागि सम्पर्क 9556045650 र 9556089340।
8: किसानको मेहनत, उपभोक्ताको भरोसा, दशैं लक्षित कृषि तथा पशु हाट बजार 2083।
9: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुशी,
9: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
8: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
11: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942।
12: हाम्रो शाखा बेसीसर नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: दिदी अल्मलै पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीचार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0662524497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
8: यो ब्लाउज न्यू रिचो लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
7: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाएँ नि, त्यही सिलाए नि।
8: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
7: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कुल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
3: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेसलिस्ट, बैशिखर नगरपालिका साथ त्रिवेणी टोल, लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816074372।
4: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
3: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
9: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
10: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
9: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
10: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
9: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021223, 4021224, मोबाइल 9841454448।
11: यो मोबाइलले पनि तनावै दियो भने
12: होइन, के तनाव दियो ए खुशी?
11: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
12: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
12: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसर नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813943732।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: sip on ya.
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
4: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
5: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
6: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
5: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344 9841626344।
7: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
8: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
7: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
8: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840008961।

क्रमा कार्यक्रमको प्रस्तुतमा अशोक अधिकारीको तर्फबाट हार्दिक स्वागत एवं नमस्कार श्रोता साथी। तपाईँ सुनिरहनु भएको छ रेडियो मसन्दी 95 मेगाहर्जको उपस्थिति कार्यक्रम बुलबुल माफ्र। यस कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँले जीवनमा जानेर अन्जानमा कुनै कारणवश कसैको मन दुखाउनु भएको छ वा तपाईँको भोलिले कसैको मुटुमा घाउ लागेको छ भने तपाईँ साथी समूह माफ माग्न चाहनुहुन्छ भने कार्यक्रम बुलबुल माफ्रमा पत्र मार्फत आफ्नो साथीसँग माफ माग्न सक्नुहुनेछ भन्ने उद्देश्यले यस कार्यक्रमलाई प्रस्तुत गरेका छौं। हाम्रो कार्यक्रमको उद्देश्य भनेको पिछडिएको साथीहरूलाई यस मार्फत कार्यक्रम मार्फत मिलन गराउने रहेको छ। तपाईँले यस कार्यक्रम मार्फत आफ्ना साथीसँग आफ्ना भावना वा माफ माग्न सक्नुहुनेछ भने यो ठेगानामा पत्रचार गर्न सक्नुहुनेछ। कार्यक्रम बुलबुल माफ्र रेडियो मुसन्दी 95 मेगाहर्ज विशेष तमु संग्रहलाई लमजुङ अथवा हाम्रो इमेल एड्रेस रहेको छ ashok.adhikari2038@gmail.com पनि पत्र पठाउन सक्नुहुनेछ भन्ने आशा गर्दै अर्को हप्ता भेट आशा गर्दै कार्यक्रमको शुरूआतमा राख्न चाहन्छु एउटा सुन्दर सांगीतिक कोशेली। श्रोता साथी, यो सुन्दर सांगीतिक कोशेलीपछि स्वागत गर्न चाहन्छु कार्यक्रम बुलबुल माफ्रमा। कार्यक्रमको शुरूआतमा पत्र राख्न चाहन्छु प्यारो मान्छे, दिनभरि त म आँस्छु सबैलाई ठिक छु भन्छु, तर रात पर्दा शान्त कोठामा तिम्रा यादहरू बोल्न थाल्छन्। फोनको ग्यालरी खोलेर पुराना तस्विरहरू हेर्छु, आँखा रसाउँछ तर आवाज निस्किँदैनन्। रातहरू धेरै लामा लाग्छन् जब तिमी मेरो साथमा हुँदैनौ, केवल तिम्रा सम्झनाहरू हुन्छ। मलाई आफूलाई जे राम्रो लाग्छ त्यही नै आज मैले पाउन सकेको छैन। तिमी धेरै खुसी हुनु, कहिले पनि बाटो गलत बाटो नरोज्नु प्लिज। मेरो बिन्ती छ तिमीलाई, पाउन नसके पनि तिम्रो बारेमा नराम्रो सुन्न नपरोस्। सायद मेरो मायामा कमी भएको थियो होला र त तिमीले मलाई छोडेर गयो। मैले आफ्नो मायालाई देखाउन सकिनँ कि किनकि ममा देखाउने कला थिएन। कहिलेकाहीँ झगडा हुन्थ्यो, शंका गर्थ्यो, कता जान्छस् कहाँ जान्छस् भनेर हरेक कुराको जवाफ मैले दिने गर्थे तिमीलाई। खाई आज त्यही जवाफ चित्त बुझेन र त मलाई छाडी गयो। तिमीलाई मेरो मनभित्र हजार चोटहरू बोकेर बाहिर हाँस्न सकेको छु। आफ्नै मान्छेले नबुझ्दा पनि कहिलेकाहीँ केही नभए जस्तो गरेर बाँच्न सिक्न पर्दो रहेछ। रातको एकान्तमा चुपचाप रोए, दिनको उज्यालोमा भने मुस्कान नै मेरो पहिचान बन्यो। म सही रहे, मनभित्रको तुफान टुट्दै जाँदा पनि सम्हाल्दै रहे, तर संसारले भने मलाई निष्ठुरेर कठोर बनाइदियो। कसैले सोधेन कसरी बाँचिरहेको छस्, यो हाँसो साँचो हो कि नाटक पनि, किनकि सबैलाई देखिएको थियो मेरो मुस्कान त कसैले देखेन। मुस्कान भित्र लुकेका आँसुहरू हो, ती आँखामा भएका आँसुहरू कसैले पनि सोध्न सकेनन् किन आयो। आज म ऐना अगाडि उभिन्छु, आफैलाई एउटा प्रश्न सोध्न मन लाग्छ, यो मौन त मेरो धैर्य त हो कि भित्रभित्रै खिएको मन छ। मैले सहेका ती हरेक चोटहरू मेरो माना त थिए कि आफ्नै आवाज थुनिदिने एउटा व्यवस्था थियो। जसले आँखामा आँसु लुकायो उसलाई सबैले सहनशील भन्छन्, तर त्यही आँसुले बोल्दाखेरि म भित्रभित्रै कति सानो बने। चुपचाप सहनु यदि शक्ति हो भने यो मन किन यति भारी छ कि मेरो यो सहनशीलता र मेरो पराजयको तयार छ। मैले बताउन पत्थर बनेर यहाँ बस्न सके तर आकार लिन सकिन, अरूलाई खुसी बाँधा बाँध्दै आफैलाई कतै देखिन। हे ईश्वर, मलाई यो अन्यलबाट आज एउटा निकास देऊ। म सहनशील बनेर बाँचेको छु कि कमजोर भएर हो? म सहनशील बनेर बाँचेको छु कमजोर भएर आज यो मन निकै कठोर बनेको छ, दुखेको छ, निशब्द छ, अनुहार मलिन छ, शरीर थकित छ। आफ्नो प्रश्नको जवाफ आफैसँग छैन मलाई। आज आगो जस्तै जलेको छ यो मन, कसरी शान्त बनाउनु? कुनै दिन तिमीसँग हाँसेर बिताएका ती पल अहिले भुल्न नसक्ने निकै गाह्रो भएको छ। मैले अन्जानमा कुनै गल्ती गरे आफ्नो प्राण सम्झेर माफ गरिदिनु है। तिमी आज कुनै अर्थ बिना नै यो मनदेखि निकै टाढा भए। मेरो माया केवल माया थिएन, जिन्दगीभर साथ निभाउने सोच, दुःख सुख मिलेर जीवन कटाउने र मन दुख्दा मनको भावना बुझ्न खोज्ने, युगौं युगसम्म प्रेमको आवास गराउने सोच थियो। तर यी सबै सपना काँचको सिसा जस्तै टुक्रा टुक्रा भएका छन्। टुक्रिएको सिसा त कहिले जस्तै हुँदैन, तर टुक्रिएको मन तिम्रो लागि अहिले पनि सिलाउने चाहनामा कैयौं दिन कैयौं रात पागल जस्तै डोलाइरहे।

रहेको छु, बिताइरहेको छु। प्रिय सानो सुन न, यो मेरो मन कति पागल छ है, तर यो मनले तिमीलाई हरेक पल धेरै सम्झन्छ। तिमी कहाँ छौ, कस्तो छौ भन्ने धेरै चिन्ता लाग्छ। तिम्रो हाल खबर सोध्न मन लाग्छ, तिम्रो बारेमा तिमीसँग धेरै कुरा बुझ्न मन लाग्छ, तर बदलामा मसँग कुनै अधिकार छैन। तिमीलाई यति धेरै कुराहरू सोध्नको लागि तिम्रो त्यो मनमा सायद तछाड मछाड भएका छन् होला सम्झने। त्यो मन आज भोलि कसरी सम्हाल्दैछौ होला। तिमीसँग दुःख सुखका कुराहरू पोख्न चाहँदा पोख्न पाउँदा यो मन हलुका हुन्थ्यो। त्यो मन कसरी हौ, तिमीसँग आफ्ना कुराहरू भन्न पाउँदा म बेग्लै खुसीको महसुस गर्ने गर्थे, तर आज तिमी मेरो साथमा छैन। कोसँग भनौ, म भागीले कोसँग आफ्ना कुराहरू सम्झाऊ सुनाऊ। विगतका ती पानाहरू आज फेरि पल्टिन्छन्, निको हुन लागेका घाउहरू फेरि बल्झिन्छन्। सम्झनाको अँधेरीले मलाई यसरी हल्लायो कि न मर्न सके न त बाँच्न नै। हरेक रात हरेक दिन तिम्रै सम्झनाले तिम्रै नामको मसीले यो मुटु जलिरहेको छ, गढिरहेको छ, एउटा तीखो काँडा बनिरहेको छ। बिर्सन्छु भन्छु ती पलहरू, तर झन् गाढा भइदिन्छन्। आँखाका यी आँसुहरू सिरानीमै बिलाइदिन्छन्। हो, एउटा यस्तो दोधारमा परेको छु म जहाँ उज्यालो हराएको छ, अतीतको त्यो छायाले वर्तमानलाई डराएको छ। न सास फेर्न सजिलो छ, न त धड्कन रोक्न नै सकिन। यो कस्तो सजाय हो तिमीले मलाई दिएको, जुन कसैलाई देखाइन्छ न त मेट्न नै सकिन्छ। रित्ता ती हातहरू, तर तिम्रा यादले भारी भारी छन्। जिउँदो लास बनी हिँड्नु नै आज मेरो लाचारी बनेको छ। ती पानाहरू जलाइदिउँ कि आफै ती तिम्रा भित्र हराइदिउँ। अतीतको यो जेलबाट खै म कसरी उम्कन सक्छु र कहाँ जाउँ। तिमीले त भन्थ्यौ नि म जस्तो अरू पनि भेटलान्, तर के बजारमा मुटु साट्न पाइन्छ र? अनुहार त हजारौं होलान्, तर के यो सहरको भिडमा तिमी बाहेक मेरो अयोग्य पनि छैन। तिमीलाई सधैँ यही मान्छेहरूको भिडमा खोज्ने प्रयास गर्छु, तर खै कता कता हराइदिन्छन्। हजारौं मान्छेहरूको भिडमा तिमी आज मलाई एक्लै छोडेर गइरहेकी छौ। खै कुन समय कहाँ भेट्न सक्छु र म तिमीलाई? तिम्रा सम्झना र यादहरूले आज पनि मुटु जलाइरहेको छ। मेरा आँखाहरू तिमी आउने बाटाहरूमा हेरिरहेको हुन्छ, पर्खाइमा बसिरहेका हुन्छन्। खै कहिले नै कहिले हो तिमी आउने? सायद अब त तिमीले मलाई बिर्सिसक्यौ, सायद आउँदिन होला तिमी। तिमी अर्कैको भयो भन्ने यो मनलाई थाहा हुँदैन पनि यो मनले तिमीलाई किन चाहिरहन्छ? सम्बन्धसँग जोडिएका नाम त अरूको होला, तर पनि यो मनले माया यो मनले तिमीलाई नै गरिरहन्छ। हो, नसम्झेको तिमीलाई नसम्झेको कुनै पनि पल छैन। तिमीलाई मध्यरातमा भ्यौ जता पनि म तिमीलाई नै सम्झिरहन्छु, तिमीसँगै भएको महसुस गर्छु। तर जीवनको बाटो फरक छ, तिमी कहाँ म कहाँ, जिन्दगीको गन्तव्य कहाँसम्म हो थाहा छैन। फेरि पनि तिम्रै प्रतीक्षामा बसिरहेको हुन्छु माया, उही तिम्रो मात्र तिम्रो छोट साथी। तपाईँ सुनिरहनु भएको छ रेडियो कार्यक्रम भुल भए माफ गर। यो कार्यक्रम रेडियो मसङ्गी 95 मेगाहर्जबाट प्रसारण भइरहेको छ। यस कार्यक्रममा थोरै भए पनि तपाईँको मनका भावना र मनका व्यथालाई समेट्ने प्रयास गरेका छौं। छोटो साथी, मानिसको जीवनमा जानी नजानी अज्ञानवश कसैले गल्ती गर्न सक्छ। गल्ती गरेको आधारमा तपाईँको जीवनमा पनि कुनै घटना घटेको छ भने कार्यक्रम भुल भए माफ गरमा आफ्ना भावनाहरू पत्र मार्फत लेखी पठाउनुहुनेछ भन्ने आशा गरेका छौं। यस कार्यक्रमको लागि तपाईँहरूकै मायाको खाँचो छ।

0: प्रसादी अबको क्रममा मेरो हातमा पत्र परेको छ।
1: प्यारो मान्छे, आज हामी नबोलेको पनि त महिनौ भयो। कहिलेकाहीँ मेरो याद आउँदा त तिमीलाई मसँग बोल्न मन लाग्छ होला है। तिमीलाई सायद तिमीले मलाई बोलाउँथ्यौ होला। मिल्ने भए मैले पनि तिमीलाई बोलाउँथे होला। मैले बोलाउँदा तिम्रो मान्छे नरिसाउने भए। तिम्रो खुसी चाहन्छु अनि तिम्रो आफ्नो मान्छेको, त्यसैले त तिमीसँग बोल्न खोज्ने यो मनलाई सम्झाउँछु। तर तिमीलाई बोलाउन सक्दिन, न त मैले चाहेर तिमीलाई पाउन सकेँ, न त तिमीले चाहेर मलाई पाउन सक्यौ। एक अर्कालाई देख्न त के भेट्न पनि सकेका छैनौ। एक अर्काको हुन लेखेकै रहेनछ। अब यो जुनीमा तिमी मेरो अनि म तिम्रो हुन लेखेकै थिएन त थिएन भने खै तिम्रो मनमा मेरो लागि अनि मेरो मनमा तिम्रो लागि यति धेरै माया किन होला। जुनी जुनी हामीलाई भेट नगराइदिएको भए सायद अर्को हामी अर्को जुनी त भेट्थ्यौं होला नि। अर्को जुनी भेट गराउनु नै थियो भने यो जुनीमा यति धेरै मनमा किन माया पलाएको होला। चाहेर पनि एक हुन सकेनौ है। हरेक रात आँखाभरि आँसु बोकेर सुत्छु म। दिनभरि हाँसु देखाएर लुकाएका कुराहरू खै कसरी भनौ। मेरो जीवनमा हाँसु भन्दा धेरै आँसु भए। सायद तिम्रो मायाले दिएको यही सम्झना होला। आज पनि तिम्रो यादले मुटु भित्रभित्रै घोचिरहेको छ, पोलिरहेको छ। तर बाहिर भने म चुपचाप मुस्कुराइरहेको छु। तिमी बिना यो मन खाली खाली लाग्छ। तिम्रो यादले नै हरेक पल सजिन्छ। तिमी मेरो जीवनको मिठो पल थियो। तिमी बिना त यो संसार पनि अधुरो लाग्छ। तिम्रो मुस्कानले उज्यालो बनाउँछ मेरो दिन। तिम्रो मायाले भरिन्छ मेरा हरेक हरेक क्षणहरू। तिमी मेरो सपना थियो, तिमी मेरो संसार सधैँ रहिरहने थियो। तर आज यी सब खरानी भएका छन्। तिमीलाई पाउने सपना थियो तर अन्त्यमा सम्झनामा मात्र बाँकी रह्यो। माया त धेरै गरे तर सायद तिमीलाई मेरो माया कहिले महसुस भएन होला। तिमी बिना पनि त बिच्छा त दिनहरू मन कहिले शान्त भएन। कहिलेकाहीँ नबोलेका शब्द नै मुटुमा सबभन्दा ठूलो चोट बनेर पुग्दा रहेछन्। तिमीलाई हजार हजार पटक बिर्सन खोज्दा पनि यो सम्झनाले सधैँ पल पल झस्काइदिन्छ। जब बोल्न खोज्छु नि तिमीलाई फेरि पनि सम्झिन्छु। अर्काको भइसकेको मान्छेलाई याद गरेर यो ज्यान कति फाल्ने गलाउने अनि फेरि मन बुझाउँछु अनि सोध्छु ऊ पो अर्काको त मेरो त ऊ बाहेक आफ्नो भन्नु पो छ र सम्झिनलाई हरेक मन यो मुटु टुक्रिरहेको छ। तिमीलाई जति नै आफ्नो बनाउन कोसिस गरे पनि कहिले आफ्नो बनाउन सकिन। बधाई छ त्यो मान्छेलाई जसले मेरो भावको खुसी लपायो। बधाई छ त्यो मान्छेलाई जसले मैले दिन नसकेको माया तिमीलाई दियो। बधाई छ त्यो मान्छेलाई ओहो तिम्रो भाग्यमा खुसी लिएर आयो। ओहो तिमीले कति सजिलै भन्थ्यौ नि। अब हामी बीच केही पनि छैन, एउटा वाक्य मात्र थियो त्यो। तर त्यो मेरो भित्रको संसार पुरै भत्काइदियो। हाम्रा बाटाहरू छुटिए, कथाको अन्त्य भयो भनेर तिमी अघि बढ्यौ। तिम्रो ओठबाट निस्किएका ती निर्मम शब्दहरूले वर्षौंको सामिप्यतालाई एकै क्षणमा विगतको बाकसमा बन्द गरिदियो। तर फेरि सम्बन्ध शब्दले मात्र बाँधिने र टुट्ने कुरा हुने रहेछ। यो मनको अदालतमा तिम्रा हरेक तर्कहरूले काम गर्दैछन् गर्दैनन्, तर त्यसले मेरो भित्रको संसार पुरै भत्काइदियो। हाम्रा बाटाहरू छुटिए, हो यस्तै भयो। तिमीसँगको नाता टुटिसकेका हुन् भने किन मेरो हृदयको एकान्तमा तिमी अझै पनि निरन्तर आइरहन्छौ? किन रातको शून्यतामा तिम्रो नाम मात्रै आफैमा गुम्जिन्छ? तिमीले सम्बन्धको धागो छुडाएर गयो, तर यादका धागाहरू त यत्तिकै कसिएर बसिएका छन्। म कसरी फुकाऊ तिमीलाई? म आफूलाई सम्झन्छु। अब हामी अपरिचित छौ, तर अपरिचित भए पनि मेरो हरेक मौनतामा तिम्रै आवाज किन सुनिन्छ? आँखा चिम्लन्दा पनि तिम्रै अनुहार देखिरहन्छु। यहाँ त हरेक संसार सासमा तिम्रा सम्झनाहरू आइरहेका छन्। नयाँ अध्याय शुरू हुन्छ। साँझको चिसो हावामा तिम्रो स्पर्श खोज्छु, भिडमा तिम्रो छाया देख्न खोज्छु, तर एकान्तमा तिम्रो नाम मनमनै बोलिरहन्छु। यो कस्तो विडम्बना हो जहाँ तिमी मेरो जीवनबाट गइसकेकी छौ, तर पनि मेरो जीवनभित्र तिमी बाहेक अरू कोही छैन। म अघि बढ्न चाहन्छु त हरेक पाइलाहरू तिमीबाट शुरू भएर तिमी नै मै गएर रोकिन्छन्। सायद प्रेमको कहानी यही त होला नि है। हरेक आफ्ना व्यथाका कुराहरू सुनाउनु कोही पनि छैनन् मेरो। म अघि बढ्न चाहन्छु तर हरेक पाइलाहरूमा ठक्करै ठक्कर पाइरहेको हुन्छु। यो जुनीमा तिमी मेरी भएनौ, जुनीभरि जुनी भयो। आँखाले बाटो कुरिरहेको हरेक पदयात्रामा तिम्रै आवास भरेको साँझ ढल्छ, रात पर्छ अनि फेरि बिहानी हुन्छ। तर यो मनको तीर्सना तिम्रै यादमा मात्र सताइरहन्छ। सोध्छन् धेरैले, ओहो के छ र नाता। म मुस्कुराउँछु मात्र मौन त रहन्छ। मेरा गाथाहरू भन्नै नमिल्ने साइनो छैन, तर पनि देखाउने कुनै प्रमाण पनि छैन। तर तिम्रो पर्खाइमा अडिएका यो मेरो प्राण खै कहाँ गएर अन्त्य हुने हुन्। तिम्रो फोनको प्रतीक्षाले यो अधर अन्धकार रात पनि उज्यालो महसुस भएको जस्तो लाग्छ। तिमीसँगै गरेको प्रेम न त जबरजस्ती थियो, न त सम्झौता नै थियो, तर केवल अथाह प्रेम। मन भरिको माया र दुःखमा पीड़ाहरू खुल्ने ठाउँ। यो मनलाई कसरी सम्हाल्नु? जति नै सान्त्वना दिन खोज्छु त्यति नै मेरा त्यति नै धेरै तिम्रो यादहरूले सताइदिन्छ। चोखो प्रेम गरेको थिएँ त्यही भएर त होला तिम्रो एक एक पलको चिन्ता हुन्छ। यो मनमा अनायासै पीड़ाले आफ्नो ठाउँ बनाउँदै जाँदैछ। यो मनलाई सबै थाहा छ मेरो तिमी प्रति कुनै अधिकार छैन भनेर। फेरि पनि तिम्रै चिन्ता, तिम्रै माया, तिम्रै यादले यो मनलाई सुनसान समुद्रको गहिरा जस्तै आँसुको भेलमा डुबाएको छ। यी आँखामा न त आँसु रितिन्छन्, न त तिम्रा याद नै मेटिन्छन्। केवल मेरो आफ्नो अस्तित्व केवल प्रेमको पर्खाइमा, मायाको प्रेमको पर्खाइमा।

श्रोता साथी तपाईले भर्खरै मात्र रेडियो खोल्नु भएको छ भने तपाईले सुनिरहनु भएको छ कार्यक्रम बोलबाई मात्र। यस कार्यक्रममा हामीले थोरै भए पनि तपाईको भावना र मनको व्यथालाई समेट्ने प्रयास गरेका छौं। श्रोता साथी मानिसको जीवनमा जानी नजानी अज्ञानवश कसैले गल्ती गर्न सक्छ। गल्ती गरेको आधारमा तपाईको जीवनमा पनि कुनै घटना घटेको छ भने तपाईले कार्यक्रम बोलबाई माकुरामा आफ्ना भावनाहरू पत्र मार्फत लेखि पठाउनुहुनेछ भन्ने आशा गरेका छौं। यस कार्यक्रमको लागि तपाईहरूकै मायाको खाँचो छ। श्रोता साथी अब पनि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कार्यक्रम सुनेर साथ दिनुहुने तपाई श्रोताहरू, प्रविधिमा बचेर साथ दिने मित्र सुजनलाई धन्यवाद, अनि उत्पादनको सहकर्मी मित्र अनु अधिकारीलाई पनि धन्यवाद दिँदै कार्यक्रममा तपाईँको सहभागिताको लागि पत्रचार गर्ने हाम्रो ठेगाना रहेको छ। कार्यक्रम बुलबाई माकुरा रेडियो मचण्डी 95 MHz विशिष्ट तमु संग्रहालय लमजुङ। यस ठेगानामा पत्र पठाउन सक्नुहुनेछ भन्ने आशा सहित अर्को हप्ता भेट्ने बाचा गर्दै तपाईँहरूकै साथी अशोक अधिकारी बिदा चाहन्छु।

0: सिलाई दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य, शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665-21-083,
6: सम्पर्क मोबाइल नम्बर 98-5-60-13-375,
5: प्रोपाइटर गणेश विश्वकर्मा, मोनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: Mania.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
6: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
5: थप जानकारीको लागि सम्पर्क 0665990 98479 79 2 29 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि
7: ओहो दाई टिभी बोकेर कहाँ जान लाग्नु भयो
8: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नि किन्नु थियो बरु कुन पसलमा जाने होला
7: हरे दाई पनि हाम्रै बेसी सरको त्यो भीमसेन चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के त्यहाँ जानुस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खानुहोस् है सँगै जाने नि
8: ल भइहाल्छ नि नानी
9: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
10: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
9: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर बेसीसर 7 भीमसेन थान चोक फोन 0665201120 मोबाइल 98460774745
5: लमजुङका लागि सामसङ कोनका गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर

आदरणीय श्रोता, अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौ। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हवस् त, आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।